0: प्रमुख विष्णु प्रसाद जोशीसँग सोद्धा उक्त घटना भएपछि त्यहाँ खटिएका प्रहरीसँग आफूले बुझेको उल्लेख गर्दै सार्वजनिक आगमनमा निषेध भयो भने वा फुटपाथमा अवरोध भयो भने हामीले व्हील लक लगाउँछौ, त्यहाँ पनि नगर प्रहरीले व्हील लक लगाएको हो, तर उनले जरिवाना नतिर्ने बताएपछि मोटरसाइकल उठाउन गाड़ी पुगेका बेला त्यस्तो घटना भयो। घटनाबारे थाहा पाएर गाउँको भतिज नाता पर्ने मन नेपाली पनि अस्पतालमै पुगेका थिए। उनले काकाले आफूसँग राइड सेयरिङ गर्दा नगर प्रहरीबाट आफूले दुःख पाइरहेको कुरा सुनाउने गरेको र कहिलेकाहीँ त एकै दिन दुई पटकसम्म जरिवाना तिर्नुपर्ने अवस्था रहेको दुखेसो सुनाएका थिए। गणेशका जेठान पदम नेपालीले भने सरकारले जायजेठा र आमदानीभन्दा ठूलो जरिवाना लगाउँदा यस्तो घटना भएको भन्दै आक्रोश तोकेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे गणेशले शीर्षकमा कान्तिपुरमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ?
2: एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार,
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो म्याम।
3: मार्बल
4: अलिक पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।

0: संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संसार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितले बिहीबार जनकपुर धामबाट काठमाडौँ मार्च थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाउन भन्दै उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन्। मिटर ब्याजीहरू विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 मिटर ब्याजीहरू सहभागी छन्। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। पीड़ितहरूले राहत पाउनुपर्नेमा धेरै पीड़ित अझै पनि मुद्दा लिलामी र धम्कीको चपेटामा परेको मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका महासचिव नवीन निर्घले बताउनु भएको छ। प्रशासनिक उदासीनता, कार्यान्वयन संयन्त्रको कमजोरी तथा स्थानीय तहमा साहूकारहरूको राजनीतिक र आर्थिक प्रभावका कारण पीड़ितले अझै न्याय पाउन नसकेको उहाँको आरोप छ। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहले यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ितहरू जोड़िने जानकारी दिनुभएको छ। मिटर ब्याजी पीड़ित फेरि काठमाडौँ मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
0: करिब 3 दशकपछि सरकारले हेटौड़ा कपड़ा उद्योग पुनः संचालनको सुरसार थालेको छ। त्यसका लागि सम्भाव्यता अध्ययन र तयारीको जिम्मा नेपाली सेनालाई दिइएको छ।

0: सञ्चालन गर्न तयारीको काम अघि बढ़ाउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। उद्योगलाई पुनः सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयारी र सरसफाई तथा मरमत सम्बन्धी काम भइरहेको भन्दै सरकारले यसलाई 100 दिने प्रगतिमा राखेको छ। उद्योगमा सरसफाई गर्ने, मेसिनको अवस्था हेर्ने, परीक्षण उत्पादन गर्ने भन्दै नेपाली सेनाबाट बजेट माग भइआएकाले निकास गरिसकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता
1: गर्न औपचारिक अनुमति दिएको छ। बंगलादेशको दूरसंचार नियामक आयोग बीटीआरसीले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमा पार इन्टरनेट ट्राफिक लैजान स्वीकृति दिएको हो। यो निर्णयसँगै नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब स्याटेलाइट स्ट्रोकका रूपमा व्याख्या गरेका छन्। कम्पनीले विगत 4 वर्षदेखि भारतमा सेवा विस्तारको अनुमति लिन संघर्ष गरिरहेको छ। स्टारलिंकले नेपालमा सेवा विस्तारको लागि लामो समयदेखि चासो देखाइरहेको छ। हालै कम्पनीकी निर्देशक रेबिका हन्टरले काठमाडौँ आएर संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमसिन्हासँग भेटवार्ता गर्नुभएको थियो। भेटमा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनको लागि अनुमति लिन चाहेको बताउनु भएको थियो, तर उहाँले नेपालका विद्यमान नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो पोख्नु भएको थियो। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टारलिंक नीतिगत गाँठो कायमै। कान्तिपुरमा समाचार छ।
0: नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले दलाई लामाको 91 जन्मदिन मनाएको विषयले कूटनीतिक क्षेत्र तरंगित बनेको छ। चीनका लागि नेपालका 7 जना पूर्व राजदूतले वक्तव्य जारी गर्दै गम्भीर चासो जनाएका छन्। उनीहरूले नेपालले दशकौंदेखि अवलम्बन गर्दै आएको एक चीन नीति र मित्र राष्ट्र विरूद्ध नेपालको भूमिबाट कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धताको स्मरण गराउँदै पछिल्ला घटनाक्रमले परराष्ट्र नीतिमै परिवर्तन आएको हो कि भन्ने प्रश्न उठाएका छन्। हालै परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा समेत सरकारको प्रतिबद्धता दोहोरिएको स्मरण गर्दै उनीहरूले सोधेका छन्, नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको छ, त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो के? हामीले छिमेकसँगको परराष्ट्र नीति बदलेका हौं? दलाई लामाको जन्मोत्सव मनाउनु अघि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जिल्ला सुरक्षा समितिको बैठक बोलाएर कार्यक्रमबारे छलफल गरेको थियो। बैठकपछि विभिन्न कार्यक्रम आयोजना गर्न अनुमति दिइएको छैन भन्ने समाचार सार्वजनिक भए पनि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको वा नदिएको विषयमा हालसम्म औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छैन। कार्यक्रममा नेपाल स्थित विभिन्न देशका कूटनीतिक प्रतिनिधि, विदेशी नियोगका अधिकारी तथा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त यूएनएचसीआरका प्रतिनिधिहरूको समेत सहभागिता थियो। दलाई लामाको जन्मोत्सवले कूटनीतिक क्षेत्र तरंगित। अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605। मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: नेपाल परिवेशमा अब बाँकी समाचार। लामो समयदेखि उखुको भुक्तानी नपाएर समस्यामा पर्दै आएका किसानलाई सरकारले करिब 1.5 अर्ब रूपियाँ अनुदान उपलब्ध गराएको छ। 100 कार्य दिन पूरा भएको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार उखु किसानलाई उपलब्ध गराइने 1.51 अर्ब रूपियाँ अनुदान भुक्तानी भएको छ। नागरिक दैनिकमा समाचार छ।
1: सरकारले कर्मचारीलाई सार्वजनिक सामाजिक सञ्जालको प्रयोगमा कड़ा मापदण्ड सहितको नयाँ आचार संहिता जारी गरेको छ। सरकारी सेवाको मर्यादा अनुशासन र पारदर्शिता कायम गर्न सामाजिक सञ्जालको प्रयोगदेखि सार्वजनिक अभिव्यक्तिसम्म कड़ाई गर्ने आचार संहितामा उल्लेख छ। कर्मचारी कार्यालय समय वा कार्यालय परिसरमा टिकटक फेसबुक युट्यूब लगायत सामाजिक सञ्जालका लागि प्रवर्धनात्मक वा शैक्षिक उद्देश्य बाहेक अन्य फोटो तथा भिडियो सामग्री बनाउन वा सार्वजनिक गर्न पाउने छैनन्। आचार संहितामा उल्लेख गरिएको छ। पत्र पत्रिकामा समाचार छ।
0: एसियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्ष 2082/83 नेपालको आर्थिक वृद्धि दर 3.9% हुने अनुमान गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीको आँकड़ा हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.85% सीमित रहने अनुमान गरेको छ। पत्र पत्रिकामा समाचार छ।
1: केयर गिभर रोजगारीको लागि इजरायल जाने करिब 1200 नेपाली कामदारको छनौट प्रक्रिया चलिरहेको बेला नेपाल र इजरायल बीच घराइसी केयर गिभर होम बेस्ड केयर गिभर पठाउने नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी भइरहेको छ। गत वर्षको माघदेखि यस विषयमा दुई देशबीच पत्रचार र प्राविधिक छलफल हुँदै आएको हो। अहिले भने प्रोटोकललाई टुंगोमा पुर्याउने गरी वार्ता अघि बढ़ाइएको छ। कारोबार दैनिकमा समाचार छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसाय महासंघ नेतृत्व बीच हिजो भएको सम्वादपछि थपका काम अघि बढ़ाउन सकिने सबै ठेक्काको म्याद थप हुने भएको छ। काम हुने आयोजनालाई म्याद थप हुन्छ र त्यसलाई अगाडि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिन्छु। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै संवादमा सहभागी नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरी घिमिरेले भन्नुभयो, प्रधानमन्त्रीको भेटपछि मन्त्रालयले परिपत्रले समेट्न नसकेका 2000 आयोजनाको ठेक्काको म्याद थप हुने महासंघले बताएको छ। कारोबार दैनिकमा समाचार छ।
1: सीमित घरेलु प्रयोगको लागि भागो एक प्रकारको गाँजा खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फराकिलो भएको छ। गण्डकी प्रदेश सभाले बिहिबार औषधि जन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ। नीति तथा कार्यक्रम र बजेटमा समेत गाँजा खेतीबाट स्वरोजगार बढ़ाउने, रोजगारी सिर्जना गर्ने, प्रदेशको समृद्धिमा टेवा पुर्याउने लक्ष्य लिएको सरकारले गएको कार्तिकमा यो विधेयक प्रदेश सभामा दर्ता गरेको थियो। गण्डकीको बाँझो जग्गामा गाँजा खेती शीर्षकमा गोर्खापत्रमा समाचार छ।
0: र कोशी प्रदेशमा डेंगू संक्रमण घट्दै गएको पाइएको छ। कोशी प्रदेशमा पछिल्लो 3 आर्थिक वर्ष यता क्रमशः संक्रमण घट्दै गएको हो। स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082/83 कोशी प्रदेशमा 4823 जना डेंगू संक्रमण छन्। गोर्खापत्रमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ। इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोध पत्र पठाएको बीबीसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधि सईद इराबानीले अमेरिकाले फेरि संयुक्त राष्ट्रसंघको बड़ापत्र र यसको अन्तर्राष्ट्रिय दायित्वको ठाडो उल्लंघन गर्दै इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता विरूद्ध व्यापक सैन्य आक्रमण शुरू गरेको बताउनुभयो। वहाँले अमेरिकाको कदम इरान र अमेरिका बीचको इस्लामाबाद समझदारी पत्र उल्लंघन भएको पनि आरोप लगाउनु भएको छ। यसैबीच इजरायली रक्षा मन्त्री इजरायल कार्डले हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ। लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनको लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्डको कार्यालयले विज्ञप्ति जारी गरेर भनेको हो। उहाँले दक्षिणी लेबनानमा इजरायली सेना हिजबुल्लाहलाई निशस्त्र नगराउँदासम्म आवश्यक रहेको कुरामा जोड़ दिनुभएको छ।
0: कप्तान केलियन एम्बाप्पेको शानदार प्रदर्शनको मद्दतले साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। बोस्टन रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे। शुरूदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो। पाँचौं मिनटमा जियोट उपा मेकानेको कड़ा हेडरलाई मोरक्कोका गोलकिपर यासिन बोनोले विफल पारेका थिए। पहिलो हाफमा 28 मिनटमा मोरक्कोका नौसेर मार्जाईले पेनाल्टी बक्सभित्र एम्बाप्पेलाई लड़ाएपछि फ्रान्सले सुनौलो अवसर प्राप्त गरेको थियो। खेलको 60 मिनटमा डिबक्सको किनाराबाट एम्बाप्पेले उत्कृष्ट कर्लिङ प्रहार गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसको 6 मिनटपछि नै एम्बाप्पेको पासमा उस्मान डेम्बेले चलाखीपूर्ण गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरेका हुन्। यो जीतसँगै सन् 2018 विजेता र 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
1: फिफाका प्रमुख रेफ्री पियर लुइजी कोलिनाले इजिप्ट र अर्जेन्टिना बीचको प्री क्वार्टर फाइनल खेलमा रेफ्रीमाथि उठाइएका आरोप आधारहीन भएको बताएका छन्। कोलिनाले 23 विश्वकप सञ्चालन गरिरहेका रेफ्रीहरूको इमान्दारितामाथि कसैले प्रश्न उठाउन नसक्ने दावी गरेका छन्। फिफाको वेबसाइटमा बिहिबार प्रकाशित अन्तर्वार्तामा कोलिनाले रेफ्रीहरूको आलोचना गर्नु एक प्रक्रिया भएको बताए। इजिप्ट फुटबल संघले अर्जेन्टिनासँग 3-2 पराजित भएपछि खेलका सबै अफिसियलहरूलाई विश्वकपबाट हटाउन माग गर्दै फिफा समक्ष निवेदन दिएको थियो। रेफ्री प्यानलले इजिप्टको दावीमा कुनै पनि प्रमाण नभएको भन्दै खारेज गरेको छ। इजिप्टले अर्जेन्टिनासँगको दोस्रो हाफमा आफूहरूको विपक्षमा भएका दुई निर्णयमा दोहोरो चरित्र देखाएको भन्दै छानबिन गर्न माग गरेको थियो। रेफ्री प्यानलका प्रमुख कोलिनाले आधारहीन निवेदनले कुनै स्थान नपाउने जनाएका छन्।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोपाईको समयमा मलको चरको अभाव झेल्दै किसान आफै ल्याउन खोज्दा पक्राउ।
0: सम्पत्ति छानबिन आयोगमा पूर्व प्रधानमन्त्री सहित 13,500 बुझाए विवरण। बालबाला प्रधानमन्त्री र मन्त्रीहरू भने छानबिनको राडार बाहिर।
1: एकैपटक संविधान संशोधनको प्रयास गरी गम्भीर संवैधानिक र राजनैतिक संकट पैदा हुने कांग्रेसको चिन्ता। एमालेमा नेतृत्व पुनर्गठनका पक्षमा 2/3 मत।
0: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी। हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
1: र एम्बाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमी फाइनलमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सक्रिय प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा

0: तपाईको विचार र भावनासँग धेरै नजिक यो हो तपाईको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
0: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उप

0: 98095 14652
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
0: छ्या यो केटासँग त म बिहे गर्दिन कस्तो नमिलेको दाँत हो बाङ्गुटिङको पनि छ अझ दाँत किराले पनि खाछ यस्तो केटासँग पनि कसले बिहे गर्छ
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन् होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके
0: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त
2: लौ लौ मेरो हुने वाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइन भन्नु नि
0: हजुर हाम्रा सेवाहरू
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने नदुखाई दाँत निकाल्ने बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने दाँतको एक्सरे गरिने आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने किराले खाएको दाँतमा सिमेन्ट भरिने दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने दुखेको दाँतलाई जरेबाट उपचार गरिने आरसीटी दाँतमा खोल तथा क्राउन राखिने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ
0: नोट हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651 094 41 र 98162 90 118 अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस् दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: भए पनि यो विश्वासै सरकारको आलोचना राम्रैसँग गरेको पनि सुन्यो। आजको द न्यूज प्लस कार्यक्रममा यिनै समसामयिक विषयहरूमा रहेर कुराकानी गर्नेछौ। कुराकानीका लागि राष्ट्रिय सभा सदस्य नेपाली कंग्रेसका नेता तथा राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर ढोका हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ। मानवजी नमस्कार।
2: धन्यवाद रेडियो थाहा संसार सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। सबैलाई नमस्कार जय नेपाल भन्न चाहन्छु र रेडियो थाहा संसारका सुन्न तपाईँहरूको परिवारलाई म तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु।
1: हजुर, प्रतिनिधि सभाले बनाएको नियमावली जसले प्रतिनिधि सभा चलाउँछ तर यो नियमावली विरूद्ध राष्ट्रिय सभाबाट समेत नेपाली कंग्रेसले प्रतिनिधित्व गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभयो। कुरा यहीँबाट शुरू गरौं। कंग्रेसको आपत्ति कहाँनिर हो, किन हो?

0: अब यस्तो छ तपाईँको राष्ट्रिय सभा र के अरे प्रतिसभा भनेको अहिलेको संविधानले नै व्यवस्था गरेको कुरा के भने दुई सत्तात्मक व्यवस्था भनेर हामीले संविधानमा व्यवस्था गरेका छौँ होइन र त्यसमा चाहिँ तपाईँको प्रतिसभाको चाहिँ आफ्नै खालको काम कर्तव्य छ र त्यसपछि राष्ट्रिय सभाको आफ्नै काम कर्तव्य अधिकार छ। अब त्यो जातसम्म तपाईँले नियमावली कुरा गर्नुभएको छ जुन सन्दर्भ तपाईँले उठाउनुभयो प्रतिसभाको चाहिँ नियमावली चाहिँ भनेको चाहिँ प्रतिसभाले कार्य गर्छ जो प्रतिनिधि सभाको चाहिँ त्यहाँको चाहिँ बैठक सञ्चालन गर्दैदेखि चाहिँ सबै कुरा चाहिँ त्यो नियमावली व्यक्त गरिएको हुन्छ र त्यस्तै प्रकारले राष्ट्रिय सभाको चाहिँ नियमावली छुट्टै हुन्छ जो हामी अहिले राष्ट्रिय सभाको नियमावली 2075 भन्छौँ जो 75 नियमावली अनुसार हामी अहिले चलिरहेका छौँ त्यहाँ त्यस कारण त्यो छुट्टै छुट्टै नियमावली हुन्छन् र त्यसपछि त्यसका काम कर्तव्य अधिकारहरू नै छुट्टा छुट्टै छन् त्यो एक अर्कासँग रिलेटेड हुँदैन त्यो आफ्नो आफ्नो प्रतिसभाले प्रतिसभामा गर्ने राष्ट्रिय राज्यसभा गर्ने हो तर मलाई लाग्छ अहिले कुरा के हो भन्दाखेरि चाहिँ राज्यसभाको नियमावली कुरा भन्नु चाहे राज्यसभाको नियमावली कुरा गर्छ यो नितान्त त्यो सभा चाहिँ चलाउनुको निम्ति चाहिँ तपाईँले निर्माण गरिएको नियमावली हो तर सरकारले गर्यो के भन्नु भन्नुहुन्छ भने त्यो नियमावलीमा चाहिँ तपाईँको संविधानलाई नै असर पर्ने गरिकन बुझ्नुभयो नि संविधानलाई नै असर पर्ने गरिकन संविधानमा भएका कुराहरूलाई पनि तलमाथि हुने गर्नु त्यो संविधानका कुराहरूलाई चाहिँ तपाईँको नियमावली चलाउने कुराहरू गर्न थाल्यो सरकारले। त्यस कारण मैले भन्नुहोस् कुरो के भन्दा चाहिँ तपाईँले खास गरी यो संविधान संशोधनसँग जोडिएका केही कुराहरू छन् होइन त्यसपछि जो तपाईँ एउटा फौजदारी चाहिँ अभियोगका कुराहरू छन् त्यहाँ यो दुईटै इस्युले मुख्य गरी चाहिँ त्यहाँ कुरा उठ्या छ। त्यस कारण चाहिँ तपाईँलाई थाहा छ संविधान संशोधन गर्दाखेरि चाहिँ तपाईँ चाहिँ दुई तिहाई भनेर चाहिँ भनिएको छ दुई तिहाईको चाहिँ संघीय संसदको दुई तिहाईले गर्न यहाँ एउटा व्याख्या के गरियो त भन्दाखेरि चाहिँ टोटल संघीय संसद भन्दा प्रतिसभा र चाहिँ राष्ट्रिय सभाको चाहिँ टोटल संघीयको दुई तिहाईले संविधान संशोधन गर्न मिल्ने भन्ने नै एक ढङ्गले व्याख्या गरिएको छ। अर्को कुरा चाहिँ के भन्दा र वास्तवमा चाहिँ संविधानमै लेखिएको कुरा त के हो भन्दाखेरि चाहिँ संघीय संसद र दुवै सदनले गर्ने भनेको चाहिँ प्रतिसभा पनि चाहिँ तपाईँले चाहिँ
1: दुईटै चाहियो
0: संसदलाई चाहिँ दुई तिहाई बहुमत चाहियो बुझ्नुभयो नि यसरी बुझ्नुपर्छ हामीले र चाहिँ तब चाहिँ राष्ट्रिय सभा पनि के हुन्छ त्यो संविधान जब त्यहाँ संसद भएपछि त्यो त राष्ट्रिय सभामा आउने हो हामीले एउटा सदनको कल्पना गर्न नभन्दा तब राष्ट्रिय सभा राख्नु पनि जरुरी थियो नि त जब संविधानले दुई सदनात्मक व्यवस्थाको हामीले चाहिँ व्यवस्था गरिसकेपछि त्यसपछि अर्को कल्पना के गरेर भन्दाखेरि चाहिँ प्रतिसभामा भएका जति पनि विधेयकहरू पारित हुन्छन् जति पनि कानुनहरू पारित हुन्छन् त्यो राष्ट्रिय सभामा आउनुपर्छ फेरि या त राष्ट्रिय सभामा पारित हुने जति कानुन विधेयक हुन्छ त्यो फेरि प्रतिसभामा जानुपर्छ अनि मात्रै चाहिँ तब चाहिँ त्यो टुङ्गीहरू प्रमाणित हुन्छ राष्ट्रपति यहाँ जाने हो। त्यस कारण त्यो संविधान जब संशोधन दुई तिहाईले प्रतिसभाको दुई तिहाईले चाहिँ जब गर्छ त्यसपछि त्यो फेरि राष्ट्रियमा आउनुपर्छ र राष्ट्रिय सभामा दुई तिहाई चाहिन्छ। त्यस कारण त्यहाँ अहिले के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ ती नियमावलीमै त्यो खालको व्यवस्था गरेर संघीय संसद टोटल भन्नाले चाहिँ तब चाहिँ टोटल संख्या भन्नाले चाहिँ त्यहाँ तल्लो सदन मात्र सदन नछुट्याएर टोटल भन्ने खालले त्यहाँ गएर एउटा त्यो कुरामा आएको त्यो हो होइन र चाहिँ दोस्रो कुरा चाहिँ तब चाहिँ यो सांसद जुन फौजदारी अभियोगमा लागिसकेकालाई चाहिँ जो निलम्बन गर्ने के यो जुन खालको पहिलाको व्यवस्था थियो त्यसलाई चाहिँ तपाईँको हटाएको यो दुईटा कुरामा अहिले कंग्रेसको आपत्ति हो। त्यस कारण मैले चाहिँ सायद अब यही कुरामा म त हिजो अलिक व्यस्त बन्थेँ तपाईँलाई थाहा छ राष्ट्रिय सभा भर्खर चाहिँ चार चारवटा विधेयक अस्ति भर्खर 23 गते पास गरेर समितिमा आएको थियो सभाबाट पास भइसकेपछि म 23 गते बेलुकैदेखि तयारी गर्नुपर्थ्यो 24 गते बिहानदेखि बैठक गरेर हिजो 2 बजे 3 बजे बल्ल टुङ्गाएपछि मात्रै भन्नु त्यस कारण चाहिँ त्यो जुन अहिले हामीले जुन न्यायालयमा अथवा चाहिँ के अरे सर्वोच्चमा जाने कुराहरू यो दुईटा कुराको लागि चाहिँ कंग्रेस पार्टी आएको हो।
1: अब जसरी राष्ट्रिय सभाको औचित्यका विषयमा पनि तपाईँले यसमा जोड्नुभयो संविधान संशोधनका लागि राष्ट्रिय सभाको जुन औचित्य छ अथवा अरू विधेयकहरू पारित गर्ने विषयमा राष्ट्रिय सभाको जुन औचित्य छ त्यो चाहिँ प्रतिनिधि सभाले आफ्नो नियमावली मार्फत निवट्न खोज्यो भनेर कंग्रेस हिजो अदालत गयो तर राष्ट्रिय सभाले आफ्नो औचित्य चाहिँ विधेयकहरू पारित गर्ने सन्दर्भमा देखाउन सके कि पुष्टि गर्न सके कि सकेन जबकि राष्ट्रिय सभामा सत्तापक्ष छैन अहिले प्रतिनिधि सभामा सत्तापक्षले ढ्याकुलाले मिचेर विधेयकहरू पारित गरिरहेको अवस्था प्रतिनिधि सभा नियमावली समेत सर्वसम्मतिमा पारित हुनुपर्ने प्रतिनिधि सभा नियमावली समेत बहुमतका आधारमा पारित गरिएको छ र बाँकी विधेयकहरूको हालत त्यस्तै त्यस्तै छ तर राष्ट्रिय सभाले खास आफ्नो उपस्थिति देखाउन नसकेको हो कि आफ्नो अडान राख्न नसकेको हो कि विधेयक त भक्काभक पारित भइरहेको अवस्था छ नि।
0: यस्तो छ नि तपाईँले दुईटा कोणबाट यसलाई बुझ्नु पहिलो कुरा चाहिँ राष्ट्रिय सभा र चाहिँ प्रतिनिधि सभा चाहिँ एउटै प्रकृतिको होइन तपाईँ चाहिँ एउटै नेचरको हो कि यो फरक हो भन्ने कुरा तपाईँले हाम्रो सबैले चाहिँ बुझ्नु जरुरी छ। त्यस कारण चाहिँ राष्ट्रिय सभाको व्यवस्था किन गरियो होला होइन या चाहिँ तब चाहिँ के अरे अन्य जति चाहिँ तब चाहिँ संसारभरिमा तपाईँले हेर्नुभयो भने त्यहाँ पनि राष्ट्रिय सभाको भूमिका के हुन्छ भन्ने कुरो त्यो पनि तपाईँले चाहिँ बुझ्नुभयो भने राष्ट्रिय सभालाई हामीले कल्पना किन गर्यौँ मलाई या संविधानमा त्यो कुरा किन राख्ला त भन्दाखेरि चाहिँ तब चाहिँ प्रतिनिधि सभामा चाहिँ तपाईँको त्यहाँ अलिकति तल जनसभा डाइरेक्ट रूपमा चाहिँ निर्वाचित भएर आएका सांसदहरू हुन्छन् जनप्रतिनिधिहरू हुन्छन् होइन त्यस कारण चाहिँ त्यहाँ सरकार हुन्छ सरकारको डाइरेक्ट प्रभाव पर्छ तपाईँको त्यहाँ बुझ्नु भएन त्यहाँ एउटा प्रतिनिधि सभामा जब चाहिँ सरकार बनाउने कुरा पनि चाहिँ तब चाहिँ भूमिका प्रतिनिधि सभाकै हुन्छ त्यस कारण चाहिँ त्यसको डाइरेक्ट असर त त्यो कुरा त्यहाँ जोडिने भएको हुनाले त्यहाँ कतिपय कुरा चाहिँ सरकारको इन्ट्रेस्टमा चाहिँ तब चाहिँ कतिपय कुराहरू कानुनहरू आउने र चाहिँ सरकारको इन्ट्रेस्टमा आउँदाखेरि चाहिँ तब चाहिँ कानुन कहिलेकाहीँ समग्र जनताको निम्ति देशको निम्ति नभइदिने त्यस कारण चाहिँ त्यो कुरा कहिलेकाहीँ तल त्यस्ता कानुनहरू चाहिँ कतै अलिकति तल बिग्रिएका छन् होइन अथवा चाहिँ त्यसलाई चाहिँ तपाईँ कहिले सच्याउनु पर्यो भने त्यसको ठाउँ कहाँ हो त भन्दा राष्ट्रिय सभा हो त्यस कारणले हामी त्यो कुरा कल्पना गरेको त्यस कारण चाहिँ त्यहाँ त्यस्ता चाहिँ जब विधेयकहरू राष्ट्रिय सभा आउँछन् राष्ट्रिय सभामा तपाईँले अहिले भने जस्तै त्यहाँ के भन्दा मान्छेहरू चाहिँ व्याख्या त्यसको विश्लेषण त्यसको परिभाषा तपाईँले हेर्नुभयो भने त्यो एउटा बौद्धिकहरूको चाहिँ तपाईँको सभा भनेर भनिन्छ होइन परिपक्व सभा भनेर चाहिँ भनिन्छ तपाईँको चाहिँ तर हो के त भन्दा चाहिँ त्यहाँ फेरि राजनीतिक मान्छेहरू नै हुन्छन् राजनीतिक दलबाट नै निर्वाचित भएर आएको छ गैर मान्छेहरू चाहिँ त्यहाँ हुँदैन एउटा त सरकारबाट प्रतित्वको हिसाबले एकजना धाउने हो तर बाँकी जति पनि चाहिँ तब चाहिँ सांसदहरूको प्रतित्व छ राज्यसभामा हाम्रो चाहिँ तब चाहिँ प्रादेशिक हिसाबबाट चाहिँ तब चाहिँ त्यसको चाहिँ प्रतित्व हुन्छ जनप्रतिनिधिका पनि जनप्रतिनिधि हो तपाईँ तपाईँ थाहा छ नि नेताहरूको पनि नेता हो तपाईँ जनतालाई नेता हो नि त र के अरे गाउँपालिकाको अध्यक्ष तपाईँको चाहिँ उपाध्यक्ष त्यसको नगरपालिका प्रमुख उपप्रमुख प्रदेशको सांसद भनेर त नेता हो नि त तलबाट डाइरेक्ट जनताबाट चुनिएर आएका नेताहरू हुन्थे नि जनप्रतिनिधि हुन् ती जनप्रतिनिधि चुनेका व्यक्तिहरू हो नि त तपाईँको चाहिँ राष्ट्रसभाको मान्यहरू सांसदहरू भनेको त त्यस कारण के भन्दा चाहिँ त्यहाँ हामी कुनै लहरमा आवेगमा उत्तेजमा होइन आग्रह राखेर चाहिँ हामी त्यहाँ कुनै चाहिँ राष्ट्रसभामा हामी काम गर्दैनौँ भले हामी के भन्दा मैले फेरि पनि तपाईँलाई दोहोऱ्याएर भने हामी चाहिँ तब चाहिँ दलीय प्रतित्वकै रूपमा आएका हुन्छौँ होइन हामी एउटा विचारबाटै चाहिँ तब चाहिँ प्रतित्व हामी त्यहाँ गर्छौँ तर त्यो विचार र दलीय रूपमा प्रतित्व हुँदाहुँदै पनि हामीले राष्ट्रिय सभाभित्र चाहिँ काम गर्दाखेरि हामी फेरि के भन्दा चाहिँ संविधानको जुन परिकल्पना छ संविधानको जुन स्पिरिट छ जुन भावना छ हामी त्यो अनुरूप चाहिँ हामी चाहिँ संयमित भएर चाहिँ हामीले त्यो कुरा

0: तपाईँको दलीय अडान हुँदैन होइन सबैभन्दा बढी दलीय अडान कम हुन्छ
1: दलीय अडान हामी धेरै कुरा मैले तपाईँलाई थाहा छ नि राष्ट्रिय सभामा चाहिँ तपाईँले हामीलाई जति पनि चाहिँ तपाईँले छलफलहरू हुन्छन् बहसहरू हुन्छन् हामीले सभाबाट पारित गर्ने कुरा सकेसम्म हामी सरल रूपमा गर्छौँ नम्बर एक दोस्रो कुरा जति विधेयक र कानुनहरू जब समितिमा जान्छन् समिति पनि हाम्रो व्यापक छलफल हुन्छ त्यहाँ बहसहरू हुन्छ तपाईँको सरकारका प्रतिनिधिहरू सरकारका मन्त्रीसँग चाहिँ हाम्रो छलफल हुन्छ त्यस कारण हामी सरी कन्भिन्स गराउन कोसिस गर्छौँ कतिपय कुरा सरकारले हामीले कन्भिन्स गर्छ कतिपय कुरा हामी सरकारले कन्भिन्स गर्छौँ र हामी के गर्छौँ त भन्दा कानुन सर्वसम्मत रूपमा चाहिँ हामी ती पनि चाहिँ तपाईँ सामेल छौँ ती सबै चाहिँ तपाईँको अहिलेका प्रतिपक्षहरू छन् तपाईँको बुझ्नु नि तपाईँलाई त्यो थाहा छ नि त तर हामी प्रतिपक्ष हुँदाहुँदै पनि हामी त्यहाँ प्रतिपक्षको भूमिका हामी त दुईटै भूमिका खेल्न आएको तपाईँ हामी सत्ता पक्षको भूमिकामा छौँ हामी कतिपय कुरा हामीले सत्ता पक्षको काम गर्नुपर्ने हुन्छ कतिपय प्रतिपक्षको त्यसमा प्रतिपक्षको काम हामी कहाँले गर्छौँ त भन्दा सरकारले गलत कुरा गरेको कुराहरू सरकारले चाहिँ तपाईँको कमजोरी गरेको कुरा जनताको चाहिँ विपक्ष गरेको कुरा देशका विपक्षमा गरेको कुरा व्यवस्थाको विपक्ष गरेको कुरा संविधानको विपक्षमा गरेको कुरालाई चाहिँ हामी राजनीतिक रूपमा उठाइरहेका छौँ त्यसलाई हामीले चाहिँ त प्रतिपक्ष रूपमा कुरा उठाइरहेका छौँ बुझ्नु भएन तर के भन्दा चाहिँ हामी फेरि चाहिँ तब चाहिँ हामी जब कानुन बनाउने कुरामा विधेयकहरू चाहिँ बनाउने कुरामा सरकार ल्याएका प्रस्तावहरूलाई चाहिँ तब चाहिँ पारित गर्ने कुरामा हामी के भन्नु सरकारले सहयोग गरिरहेका छौँ सहयोग गर्न भनेको भन्दा के भने सरकारले जी ल्याएको जस्ताको तस्तै गर्ने होइन सरकार ल्याएको कुरा चाहिँ ल्यासै ल्याएर पाउने कुरा होइन भेट थाहा छ नि त हामी के गर्छौँ त्यसलाई चाहिँ छलफल गर्छौँ बहस गर्छौँ त्यसलाई परिमार्जन गर्छौँ संशोधन गर्छौँ र संशोधन गरेर चाहिँ हामी चाहिँ सरकारलाई कन्भिन्स गरौँ अनि हामीले फेरि चाहिँ तब चाहिँ हामी यहाँबाट चाहिँ हामी पारित गरेर पठाउँछौँ भनेको मतलब हामी सरकारलाई सहयोग पनि गरिरहेका छौँ
0: तर जस्तो कतिपय विधेयकका प्रावधानहरूमा
1: हिजो पनि तपाईँले देख्नुभयो भने हिजो हामी प्रतिपक्ष र सत्तापक्ष हुँदा पनि हामीले चाहिँ तपाईँ त्यहाँ पनि सर्वसम्मतै रूपमा चाहिँ पठाएका छौँ विगतहरू यो आजको सन्दर्भमा चाहिँ कुरा हिजो पनि हामी सत्तापक्ष र प्रतिपक्ष हुँदा पनि त्यहाँबाट बन्नुपर्ने कानुनहरू त्यहाँबाट बन्नुपर्ने विधेयकहरू राष्ट्रिय सभामा हुने छलफलहरू बहसहरू त्यहाँबाट हुने निर्णयहरू हामीले सरसर रूपमा चाहिँ गरेका छौँ तपाईँ
0: विधेयकका प्रावधानहरूमा जुन प्रतिनिधि सभामा छलफल हुन्छ र त्यहाँ विपक्षी दलहरूले आपत्ति जनाउँछन् त्यस्ता प्रावधानहरूको त आफ्नै छुट्टै मर्म होला छुट्टै अर्थ होला तपाईँले राष्ट्रिय सभामा सरल रूपमा सहज रूपमा ती प्रावधानहरूलाई जस्ताको त्यस्तै पारित गराइदिने सरकारको हतारोलाई मजाले बुझिदिने त्यो सबै गर्ने गर्दाखेरि चाहिँ त्यसका दीर्घकालीन असरहरूका विषयमा प्रतिनिधि सभामा छलफल जे हुन्छ त्यो चाहिँ राष्ट्रिय सभाले महसुस गर्दैन ती असरहरू दीर्घकालीन प्रभावहरूको अनुमान लगाउन सक्दैन राष्ट्रिय सभाले अथवा अनुमान लगाएर पनि एकै गरेर जानुपर्ने बाध्यता बुझिदिन्छ
1: तपाईँलाई दुईटा कुरा बताउँ तपाईँलाई एउटा कुरा त के भन्छ प्रतिनिधि सभामा त कुनै छलफल हुँदैन तपाईँले हेर्नुभएको छ अहिलेसम्म ट्रेन हेर्दा होइन सरकार के छ भने हामीसँग बहुमत छ त्यसमा बहुमत होइन दुई तिहाई छ भन्ने खालको सरकारलाई परिरहेको छ होइन त्यो पनि मलाई लाग्छ गलत हो जस्तो लाग्छ मलाई साँच्चै यो सरकार संविधानप्रति चाहिँ तपाईँ चाहिँ प्रतिबद्ध हो सरकारप्रति के अरे यो संविधानप्रति इमान्दार हो होइन देशप्रति चाहिँ इमान्दार यो व्यवस्थाप्रति इमान्दार छ भने वास्तवमा के भन्दा चाहिँ सरकार चाहिँ सत्ता पक्षको हो बुझ्नु भने त्यो नै हो नि त सरकार सत्ता पक्षको हो संसद पक्षको हुन्छ हामी साँच्चै पार्लियामेन्ट्री सिस्टमलाई राम्रोसँग चाहिँ फलो गर्ने हो भने सरकार संसद चाहिँ प्रतिपक्ष होस् के अरे प्रतिपक्षको चाहिँ भावना सरकारले बुझ्नुपर्ने हो तर भइरहेको छ के छ भने जबरजस्त ढङ्गले चाहिँ तपाईँ चाहिँ उसले आफ्ना कुराहरू चाहिँ ल्याउने त्यो पनि अध्यादेशको मार्फतबाट ल्याउने र त्यसमा प्रतिसभामा मलाई लाग्छ प्रतिपक्षको त्यति धेरै ठुलो भूमिका भइरहेको छैन केही कुरा उठाउँदा पनि सरकारले सुन्दा छैन तपाईँले भन्ने कुरा सत्य कुरा हो त्यस कारण जे जे सरकारले ल्याएको छ त्यो

0: तू बहुमतका आधारमा चाहिँ त उसले ताली पिटेर उसले पठाइहाल्छ त्यहाँ पात्रमा उसले कुनै समस्या छैन उसले समस्या कहाँले खानिरहेको छ त भनेर राज्यसभा अलिकति समस्या खानिरहेको थियो उसले बुझ्नु होइन राज्यसभाको बुझाइप्रति अलिक उसको फरक धारणा थियो हाम्रो त्यहाँ प्रतित्व छैन त्यस कारण हाम्रा हरेक चाहिँ प्रस्तावहरू त्यहाँ लिएर त्यहाँ खेल हुन्छ होला हाम्रो राज्यसभाले असहयोग गर्छ होला भन्ने खालको बुझाइ अहिलेको सरकारलाई थियो योभन्दा पहिलाको अन्तरिम सरकार जो सुशीला कार्कीको जुन सरकार थियो त्यो सरकार हुँदा पनि चाहिँ हामीले चाहिँ राज्यसभाको चाहिँ तब चाहिँ संसद आह्वान गरेर लगाएर हामीले चाहिँ धेरै कुरा गरिसकेँ त्यति बेलाको चाहिँ प्रधानमन्त्री सुशीला कार्की र त्यति बेलाका मन्त्रीले वास्तवमा राष्ट्रियसभा त हामीले बुझ्न सकेका रहेछौँ राष्ट्रियसभा चाहिँ आवश्यक रहेछ र राष्ट्रियसभाप्रति हामी अत्यन्त चाहिँ प्रभावित भयौँ भने चाहिँ सुशीला कार्की आएर प्रधानमन्त्री आएर चाहिँ तपाईँको राष्ट्रियसभाको रोस्टरमा आएर त्यसको प्रशंसा गर्नु राष्ट्रसभाको हाम्रो भूमिकाको बारेमा सांसदको भूमिका बारेमा सभाको भूमिकाको बारेमा उहाँले चाहिँ के गर्नुभयो भन्दा प्रशंसा गर्नु त्यसै मन्त्री पनि विधेयकमा छलफल हुँदाखेरि आएर हिटी मजाकमा छलफल हुँदो रहेछ भनेर चाहिँ दफा दफामा चाहिँ हामी त राम्रोसँग सिक्ने अवसर भयो भने चाहिँ त्यति बेला तत्कालीन चाहिँ कानुन मन्त्री चाहिँ त्यो कुरा भनेर चाहिँ जानुभयो बुझ्नुभयो मैले धेरै कुरा सिकेर गएँ यहाँबाट भन्नुभयो त्यस कारण त्यसरी सरकार थियो र अहिलेको सरकारलाई के थियो त भन्दाखेरि चाहिँ राष्ट्रिय सभा चाहिँ हाम्रो लागि चाहिँ बाधक हो राष्ट्रिय सभाले हामीले चाहिँ सरकारले धेरै गर्न खोजेका कामहरू यसले गर्न दिँदैन भन्ने सरकारको पहिले दिमाग कुरा जसका कारणले उसले के गर्छ भन्दा संसद आह्वान गरेर पनि संसदलाई फेरि स्थगन गरेर चाहिँ उसले के गर्यो तब अध्यादेशहरू ल्याए तपाईँलाई थाहा छ नि त अध्यादेशहरू ल्यायो र त्यसपछि अध्यादेशबाट उसले केही गर्नुपर्ने कामहरू गर्यो त्यसपछि ती अध्यादेशहरू त फेरि प्रतिसभाबाट पास गरेर मात्र त हुँदैन थियो अनि त्यो कहाँबाट ल्याए त राष्ट्रसभामा आइसकेपछि हामीले तपाईँले भनेको जस्तै ल्यास ल्याउने कुरा गरेको भए त उसले जति पनि विधेयकले उहरू ल्याएको थियो अध्यादेशहरू ल्याएको थियो त्यो अध्यादेशहरूलाई चाहिँ हामीले चाहिँ सजिलै स्वीकृति गर्थ्यौँ नि त तर तपाईँले चाहिँ सुन्नुभएको छ स्वीकृति गर्यौँ त हामीले कतिवटा ल्याएको छ तपाईँले भन्नुहोस् त कतिवटा चाहिँ अध्यादेश ल्याएको थियो सरकारले हामीले सबै त स्वीकृति गरेनौँ तपाईँको हामीले चारवटा हामीले चाहिँ सरकारले ल्यायो दर्ता गर्यो अनि त्यसपछि सरकारसँग बस्यौँ छलफल गऱ्यौँ र तपाईँका यी चाहिँ तपाईँको अध्यादेश हामीले चाहिँ यहाँ स्वीकार गर्न हामी सक्दैनौँ भन्ने कुरा हामी भन्यौँ उनीहरूलाई प्रश्न रूपमा भन्यौँ हामी यदि कुरा स्वीकार गर्न हामी सक्दैनौँ तपाईँले यहाँ दर्ता गर्नुभयो भने हामी यसलाई चाहिँ हामी असुविध गर्छौँ त्यसपछि के मेसेज तपाईँले बुझ्नुहोस् यसलाई तपाईँले नर्मल विधेयकको रूपमा बनाएर ल्याउनुहोस् तर तपाईँले यिनीहरू चाहिँ विधेयक हामी स्वीकार गर्छौँ भनेपछि तपाईँको चाहिँ सहकारी नेताहरू सम्बन्धी चाहिँ पहिलो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण चाहिँ मनी लाउन्ड्रिङ निवारण तेस्रो सम्म 2083 त्यसपछि गएर चाहिँ तपाईँ यो सार्वजनिक खरिद चाहिँ तपाईँ चाहिँ के अरे दोस्रो संशोधन 2083 र चाहिँ केही चाहिँ नेपाल संशोधन गर्न अहिलेको चाहिँ यो स्वास्थ्य सम्बन्धी चाहिँ स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी चाहिँ तब ऐनलाई हामीले चाहिँ तब यो चारवटा कुरालाई चाहिँ हामी स्वीकार गर्न सक्छौँ भनेपछि बल्ल सरकारले चाहिँ त्यहाँ राज्यसभामा चाहिँ दर्ता गरेको हो पेस गर्यो तपाईँको र त्यसपछि त्यो छलफल गयो हामीले स्वीकार गर्यौँ त्यसपछि हामीले स्वीकार गरेपछि प्रतिसभामा गएर उसले यसलाई प्रतिस्थापन विधेयकको रूपमा ल्याए चार तपाईँलाई थाहा छ नि त चारवटा प्रतिस्थापन विधेयकको रूपमा ल्याए उसले र त्यो विधेयकको रूपमा ल्याइसकेपछि उसले हतार गरेर त्यो दिनको समय सीमा त फेरि पनि समय सीमा थियो होइन 60 दिनभित्रमा हामीले यहाँबाट पठाइसक्नुपर्ने राष्ट्रपतिले प्रमाणित गरिसक्नुपर्ने एउटा कानुनी बाध्यता छ त्यसपछि सरकारले अर्को कुरा के गर्यो त भन्दाखेरि फेरि धेरै छलफल नहोस् या सरकारले ल्याएको कुरामा धेरै तलमाथि नहोस् भनेर उसले के गर्यो त भन्दा अन्तिम समय सीमामा जस्तै 23 गते मात्रै राष्ट्रियसभामा पारित चाहिँ गराउने मात्रै चाहिँ उसले गर्ने कुरा थियो हिजो राष्ट्रपति यहाँ गएर प्रमाणित भइसक्नुपर्ने विधेयकहरू हुन् तर हामीले के गर्यौँ त भन्दा त्यसो गरेर हुँदैन हामीले यी चाहिँ तपाईँ चाहिँ ल्याएर जति पनि विधि प्रतिस्थापन विधि गर्छन् यो सभामा छलफल भइसकेपछि यो संशोधनमा जानु पर्छ यो सांसदहरूको चाहिँ मान्यहरूको अधिकार हो संशोधन गरिसकेपछि यो विधायक समितिमा जान्छ समितिमा छलफल हुन्छ त्यसपछि पारित गरिसकेपछि मात्र तपाईँ कहाँ जान्छ भने त्यो कुरामा सरकार एग्री गर्यो बुझ्नुभएन त्यसपछि अनि के भयो त भन्दा 23 गते सभाबाट पारित भयो समितिमा पठाइयोस् भन्ने कुरा चाहिँ तब चाहिँ सरकार पनि तयार भएपछि त्यो पार्टी भएपछि त्यो 24 घण्टा जुन संशोधनको टाइम थियो त्यो संशोधन भएपछि बल्ल चाहिँ तपाईँ 23 गते समितिमा आयो र 24 गते बिहानदेखि मैले म विधान समितिको सभापति हो 24 गते बिहान 8 बजेदेखि हिजो 2 बजेसम्म चारवटा विधेयक यो चाहिँ तपाईँको सामान्य कुरा थिएन हेर्नुहोस् चारवटा विधेयक व्यापक रूपमा छलफल खाने हामी एउटा कुरा गर्न सकेनौँ जस्तै एउटा प्रक्रिया के हुन्छ हामीले जब विधेयक हाम्रो चाहिँ विधान व्यवस्थापन समिति आइसकेपछि हामीले चाहिँ सरकारको पहिला चाहिँ धारणा बुझ्छौँ हामीले विधेयक किन ल्याएको भनेर सरकारले आफ्नो धारणा राख्छ त्यसपछि गएर चाहिँ हामीले चाहिँ विज्ञहरू बनाउँछौँ विज्ञहरूको धारणा बुझ्छौँ
1: सरकारको
0: मेरो कुरा सुन्नु नि एउटा कुरा त्यो कुरा त्यसपछि अन्तिम दफा छलफलमा गएर हामीले पारित गर्छौँ तर हिजो त्यो दुईटा कुरा मैले भने विज्ञको चाहिँ सुझाव र चाहिँ सरकारवालाको सुझाव त हामी लिन सकेनौँ समय अभावको कारण तर अरू बाँकी कुरा सांसदहरूले मान्यले जुन संशोधन राख्नु भएको थियो चाँडीमा त्यो विषयमा व्यापक छलफल भयो, मन्त्रीको सहभागितामा भयो, मन्त्रालयका सम्बद्ध मन्त्रालयका चाहिँ सचिव, कानून मन्त्रालयका चाहिँ तपाईँको चाहिँ सचिव लगायतको अन्य प्रतिनिधिसँग चाहिँ व्यापक छलफल गरेर हामीले जुन जुन विषय अघि तपाईँले भनेको थिएँ भोलि जो कुरा दीर्घकालले महत्त्व पार्ने कुरा थियो, जो चाहिँ जनताको चाहिँ भावना विवृतको कुरा थियो, त्यस्ता कुरालाई हामीले चारवटै विधेयकमा हामीले चाहिँ संशोधन गरेर हामीले चाहिँ विधानसभा पारित गरेर हिजो राष्ट्रसभाले पारित गरेर पठाएर त्यही राष्ट्रसभाबाट संशोधन भएका विधेयकलाई नै हिजो प्रतिनिधिसभाले स्वीकार गरेको छौँ। त्यस कारण हामीले राष्ट्रसभाको औचित्य के हो, यसको भूमिका के हो, यसको गरिमा के हो, यसको महत्व के हो भन्ने पनि हामीले राष्ट्रसभाले हिजो त्यो औचित्य पुष्टि गर्यो हामीले। र सरकारलाई पनि के पर्यो त भन्दाखेरि चाहिँ सरकारलाई चाहिँ यो हामीले भनेको समयमा कानुन दिन सक्दैन, हामीलाई असहयोग गर्छ, हामीलाई अप्ठ्यारो पार्छ भन्ने जुन सरकारको चाहिँ जुन खालको भरम थियो त्यो भरमबाट हिजो सरकार पनि मुक्त भएको छ। सरकारका मन्त्रीहरूले सुस्ता गरे बुझ्नुभयो, हाम्रो मलाई त भने त सभापति तपाईँलाई धन्यवाद, तपाईँले यति छिटो हामीले चाहेको बेलामा यी चार चारवटा विधेयक तपाईँले यसरी चाहिँ पारित गराउन सक्नुहुन्छ भन्ने कुरा हामीलाई लागेको थिएन। त्यस कारण राष्ट्रसभाले धेरै ठुलो सहयोग गर्यो, विधान समितिले धेरै ठुलो भूमिका खेल्नुभयो, त्यस कारण हामी यसमा फुल्ली कन्भिन्स छौँ। अब बाँकी चाहिँ विधेयकहरू हामी अब राष्ट्रसभा पनि दर्ता गर्छौँ भनेर भन्नुभयो, त्यस कारण सरकार पनि हिजो खुसी भएको छ। र अर्को कुरा पनि म्यासेज के छ भने सरकारले चाहेको बेलामा हामी चाहिँ कानुन यहाँबाट विधेयक पनि त्यो पनि दिन सक्छौँ, तर सरकारले ल्याएको जस्ताको जस्तै होइन, हामी त्यहाँ ल्याएर मान्यले व्यापक छलफल गरेर संशोधन गरेर सरकारलाई कन्भिन्स गरेर मात्रै पठाउँछौँ भन्ने कुरा पनि म्यासेज भएको छ हिजो। त्यस कारण हामीले राष्ट्रसभाको औचित्य हामीले हिजो राम्रोसँग चाहिँ पुष्टि गरेका छौँ।
1: हजुर, हामी अन्ततिर छौँ, धेरै व्याख्या नगरिदिनु होला। जस्तो राष्ट्रसभाको औचित्य तपाईँहरूको कर्मले पुष्टि गर्ने एक खालको दिशा लिइरहेको अवस्था देखिन्छ, सरकारलाई तपाईँहरूले अप्ठ्यारो नपरोस् भन्ने चाहनुहुन्छ, किनभने यो प्रतिनिधि सभा जस्तो पूर्ण रूपमा राजनैतिक सभा होइन, विज्ञहरूको सभा हो भन्ने तपाईँहरूको एक खालको भनाइ छ, दावी छ, र यसको नेचर पनि त्यस्तो छ होइन। तर सरकारलाई खुसी पार्ने, सरकारलाई सहज बनाउने नाउँमा चाहिँ कहीँनिर कतै कतैनिर चाहिँ कम्प्रोमाइज गर्नुपर्ने त्यो अवस्था हो कि होइन? कम्प्रोमाइज जसरी प्रतिनिधि सभामा
0: हामीले सरकारलाई खुसी बनाउनु पनि छैन, हामीले सरकारलाई चिजाउनु पर्ने बेखुसी बनाउने कारण पनि छैन। हामी मैले अहिले पनि भने भोलि मुलुकलाई त्यसपछि यो संयोगमा मुलुकलाई दीर्घकालमा असर पर्ने कुरा, संविधानमा विवृत आउने कानुनहरू, संघीयताका विवृत आउने कानुनहरूलाई चाहिँ मैले दुईटा कुरा म प्रश्न, म विधान समितिको सभापति भएको हुने मैले दुईटा कुरा प्रश्न भनेको छु। सरकारले ल्याउने जुन विधेयकहरू हुन्छन् त्यो विधेयक पहिलो कुरा चाहिँ संविधानको भावना विवृत आउने कुनै पनि कानुन चाहिँ तब चाहिँ विधान समितिहरू पास हुँदैन, बुझ्नुभएन, यसमा कुनै कम्प्रोमाइज हुँदैन। नभए एक दोस्रो कुरा, संयोग संघीयताको मर्म र भावना विपरीत, किनभने आज मुलुक चाहिँ संघीयतामा छ होइन, कि त चाहिँ तब चाहिँ सरकारले नै चाहिँ तब चाहिँ संविधानले चाहिँ अर्को चेन्ज गर्न सक्नु पर्यो, यदि होइन भने अहिलेको जुन वर्तमान संविधान छ यो संघीयताको भावना विपरीत, र त्यसमा पनि के भन्दाखेरि चाहिँ यो राष्ट्रिय सभा चाहिँ संघीयताको चाहिँ प्रतित्व गर्ने सभा पनि त हो नि, तलका चाहिँ जुन जनप्रति स्थानीय तह र प्रदेशका चाहिँ हामी जनप्रतिनिधि भएको हुनाले हामी तलका स्थानीय तह र चाहिँ प्रदेशका चाहिँ जनप्रतिनिधि भावना या तलको चाहिँ संघीयताको भावना विपरीत आउने कुनै पनि कुरामा यो दुईटा कुरामा कम्प्रोमाइज हुँदैन। बाँकी कुरामा चाहिँ जुन कानुन आउँछ त्यसमा हाम्रो छलफल हुन्छ, बहस हुन्छ, र चाहिँ हिजो पनि तपाईँलाई भनौँ न त सहकारी पहिलो संशोधनमा चाहिँ जुन कुरा आएका थिए त्यसमा थुप्रै कुराहरूमा हामीले छलफल गऱ्यौँ, थुप्रै संशोधन त्यसमा चाहिँ धेरै कुरा चाहिँ सरकार कन्भिन्स भयो नि त, नभए त हामी जस्तो तस्तै पठाइदिनु हुन्थ्यो। सम्पत्ति शुद्धिकरणमा चाहिँ तपाईँले हामी जस्ताको तस्तै पठाइदिनु हुन्थ्यो, त्यसमा पनि चाहिँ हामी संशोधन गऱ्यौँ तपाईँको। त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा होइन, सार्वजनिक खरिद ऐनको कुरा थियो, सार्वजनिक खरिद ऐनमा के थियो त भन्दाखेरि एउटा चाहिँ तपाईँ चाहिँ यो सार्वजनिक के अरे ऊहरू चाहिँ खरिदहरू चाहिँ गर्नको निम्ति चाहिँ तपाईँ चाहिँ एउटा कार्यालय नै चाहिँ प्रधानमन्त्रीको माध्यमबाट राख्ने कुरा थियो, त्यस कारण हामीले नितान्त चाहिँ त्यसलाई चाहिँ प्राविधिक सहयोगको निम्ति मात्रै भने चाहिँ भनेर यस्ता थुप्रै चाहिँ यस्ता केही कुरा चाहिँ मैले सबै तपाईँलाई अलिक व्याख्या गर्न सक्दैन, समय छैन। त्यस कारण के भन्दा चाहिँ हामीले सरकारले ल्याएका कुरो जुन जुन कुरा थिए, जुन कानुन रूपमा त्रुटि थिए, जसले चाहिँ भोलि असर पार्ने कुरा थियो, ती कुरालाई चाहिँ तल चाहिँ संहितामा असर पार्ने कुरा, संविधानसँग बाजिएको कुरा, र भोलि चाहिँ जनतालाई चाहिँ अलिकति जनताको भावना विविध हुने जुन कुरालाई चाहिँ हामीले मजासँग चाहिँ हिजो छलफल गरेर हामीले चाहिँ संशोधन गर्छौँ, सरकार त्यसमा चाहिँ स्वीकार गर्न चाहिँ त्यसो तयार भयो।
1: हामी अन्तमै छौँ, यो अन्तिम प्रश्न छोकरीमा भनिदिनु होला, अहिलेसम्मको शुरूआतले भनेको यो विधेयक बनाउने कुरा होस् अथवा अध्यादेश मार्फत काम गर्ने कुरा, जसलाई चाहिँ प्रतिस्थापन विधेयक मार्फत कानून बनाइयो यताको बाटोबाट पनि, र अरू कुरामा पनि सरकारले गरेको शुरूआती सरकारको शुरूआती काम चाहिँ कस्तो देखिन्छ? यसले चाहिँ हिजो आशंकाहरू गरिएको थियो नि, रूल अफ ल कि रूल बाई ल भन्ने आशंकाहरू, यो बाटो चाहिँ कस्तो तय गर्दैछ सरकारले?
0: हो यो कुरामा तपाईलाई म छोटकरी के भन्दा वास्तवमा मेरो एउटा कुरा म के भन्नु त भन्दा वास्तवमा सरकारमा यो मुलुकमा एउटा राजनीति छाइतु चाहिएको छ बुझ्नु होइन हिजो पनि हामीले काम गर्ने कुरामा कहीँ कतै चाहिँ तपाईँको चाहिँ प्रश्न बहुमत कतिपय समयमा भएन कतिपय चाहिँ भएको बेलामा पनि हामीले काम गर्ने कुरामा कतिपय ठाउँमा चुकेका छौँ त्यसलाई हामीले चाहिँ स्वीकार गर्नुपर्दछ बुझ्नु होइन त्यसलाई रियलाइज गर्नुपर्छ हामीले नम्बर एक दोस्रो कुरा अहिले जसरी पनि एउटा जनताले एउटा खालको म्यान्डेट दिए त्यो अनुसारको एउटा बहुमतको त्यसमा झन्डै झन्डै दुई तिहाईको राष्ट्रपतिको सरकार छ र यो सरकार पाँच वर्ष चाहिँ तपाईँ चाहिँ टिकेर राम्रो चाहिँ काम गरोस् भन्ने मेरो भावना के अरे मेरो चाहिँ एकदम प्रश्न चाहिँ आफ्नो एउटा छ मेरो नम्बर दुई कुरा र त्यसो कुरा के हो त भन्दाखेरि सरकार यति ठुलो चाहिँ तपाईँको बहुमत हुँदाहुँदै होइन यति सहज चाहिँ यति अनुकूलता हुँदाहुँदै पनि सरकार चाहिँ त्यति चाहिँ तपाईँ चाहिँ यो देशप्रति यो व्यवस्थाप्रति यो संविधानप्रति इमान्दार नभएको कुरा चाहिँ मलाई त्यो कुरा अनुभूति भएको छ त्यस कारण हामीले बारम्बार त्यो कुरा सरकारलाई हामी सम्झाइरहेका छौँ बुझ्नु उसको सय दिनको काम हेर्दाखेरि चाहिँ तपाईँ चाहिँ ऊ चाहिँ कमसे कम चाहिँ तपाईँ चाहिँ यो नियम छ अनि तपाईँले भने जस्तै रुल बाई ल चाहिँ तपाईँ चाहिँ जब चाहिँ कानुनसम्म जाने कुरा संविधानसम्म जाने कुरा कानुन त थुप्रै कुरो छ मान्छेले कहाँ गल्ती गरेको छ त गल्ती गरेको कुरालाई चाहिँ तपाईँ चाहिँ त्यो अनुसार लिने कुरा त कानुन छ नि त त्यस कारण कानुनलाई हातमा लिएर कानुनभन्दा माथि भएर चाहिँ काम गर्ने जुन कोसिस गरिरहेको छ सरकारले त्यो कुरा चाहिँ राम्रो चाहिँ गर्दैन यो देशलाई राम्रो गर्दैन यो संविधानलाई पनि राम्रो गर्दैन र स्वयं चाहिँ त्यो पार्ने पनि राम्रो किन हिजो विगत देखेका छौँ त हिजो विगतमा प्रष्ट चाहिँ बहुमत भएका बहुमतका के अरे सरकारहरू पनि देख्यौँ त्यो कुरा पनि हामीले भोग्यौँ भन्यौँ र चाहिँ झन्डै दुई तिहाईका चाहिँ दुई दुईवटा सरकार पनि हामीले चाहिँ हेऱ्यौँ हामीले त्यस कारण के भन्दा ती सरकारको अवस्था हिजो के भयो त्यस कारण आज त्यो सरकार चाहिँ त्यो पक्षहरू चाहिँ जाने कुरा स्थिति नबनोस् भन्ने कुरा मेरो कामना छ र सरकारले चाहिँ तपाईँको अहिलेको यो सय दिनको काम हेर्दा वास्तवमा चाहिँ त्यति राम्रो चाहिँ सङ्केत चाहिँ देखिरहेको छैन
1: हस् यो महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् ल धन्यवाद तपाईँलाई
1: हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता राष्ट्रिय सभाका सदस्य राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया सरकारको काम कस्तो भइरहेको छ राष्ट्रिय सभाबाट विधेयकहरू धमाधम पारित भइरहेका छन् अर्कोतिर प्रतिनिधि सभा नियमावली विरूद्ध कंग्रेस अदालतमै गएको छ यिनै विषयहरूमा रहेर कुराकानी गर्यौं सँगै कार्यक्रमको समय सकिएको छ प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु नमस्कार

விக்னேஸ்வராய பரதாய சுரஹ்ரியாய லம்போதராய சகலாய ஜகத்திதாய நாகாநனாய ஸ்துத்யாச்ச விபூஷிதாய கௌரி சுதாய குணநாத நமோ நமஸ்தே. சாந்தாகாரம் புஜகசயனம் பத்மநாபம் சுரேசம் விஸ்வாதாரம் ககனசத்ரிசம் மேகவர்ணம் சுபாங்கம் லக்ஷ்மீகாந்தம் கமலநயனம் யோகவேரத்யானகம்யம் வந்தே விஷ்ணும் பவவயஹரம் சர்வலோகைகநாதம் வந்தே விஷ்ணும் பவவயஹரம் சர்வலோகைகநாதம். प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल. राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्गबाट

शारदा मिति 2083 साल असार महिनाको आज 26 गते तदनुसार इसी सन् 2026 जुलाई 10 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 तथा लागा रोद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु आज शुक्रबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज विशेष गरी आज एकादशी 50 घडी 57 पला रहेको छ। नक्षत्रमा रहेको छ भरणी नक्षत्र, रहेको छ 11 घडी 53 पला रहेको छ। योगमा रहेको छ शूल योग रहेको छ। यस्तै गरेर 51 घडी 44 पला, करणमा रहेको छ बालवाह करण रहेको छ 23 घडी 47 पला। चन्द्रमा मेष राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा। आनन्द योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमान घड़ी 13:44 पला रहनेछ। दिन विशेष रहेको छ आज। आज सुमार्ता नाम एका योगिनी एकादशी व्रत रहेको छ। सुमार्ता नाम ए योगिनी एकादशी व्रत, भोलि चाहिने वैष्णवा नाम एकादशी व्रत। अब यो स्मार्ता नाम एकादशी र वैष्णवा नाम एकादशीमा के फरक छ, के गर्दा राम्रो हुन्छ भन्ने विषयमा जानकारी म तपाईँलाई अहिले राशिफल सकिएपछि राशिफलपछि जानकारी गराउनेछु तपाईँहरू कार्यक्रममा नछोडिकन। यो एकादशी स्मार्ता नाम र योगिनी एकादशी भनेर के छ भन्ने विषयमा तपाईँलाई म जानकारी विशेष गराउनेछु। कुन एकादशी उपयुक्त हुन्छ, कुन एकादशी उत्तम मानिन्छ भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी। आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:25:43 विशेष गरी दिउँसोको 12:09:08 आज कालबेला रहेको छ। आज शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 12:09:08 दिउँसोको 1:52:33 शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6:58:52 बिहानको 8:42:17 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको बालक बालिकाहरूको चाहिँ नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष जानकारी भन्ने गराउनेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ। भरणीको चौथो चरण नाम आउँछ लोबाट, लोकनाथ, लोकबहादुर अथवा लोकमाया नाम आउँछ। मध्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: राशि
1: मेष राशि उनीहरुलाई आज को दिन ज्ञान कला र व्यक्तित्वमा निरगता आउनाले पुरुषार्थी काम गर्ने समय रहेको छ। मिनद्रे नाम दामी नाम दिलाउन सक्छ। पारिवारिक जमघगपि स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछ। सानोतिर फजुल खर्च बढ्दै जानेछ। अरूको भर पर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकको सुझावलाई विचार गरेर काम थाल्नु नै उचित हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदानी पनि कम हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। सानोतिर महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिन्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको समेत आनन्द प्राप्त हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार साझेदारी सटपट्टामा लाभ मिल्दैछ। श्रमको उचित मूल्य पाइन्छ। आमदानी बढ्दै जाँदैछन्। रोकियो काम बन्दै जाँदैछन्। जिम्मेवारी पनि बढ्न सक्छ। साथतिर अवसरका लागि धेरै दुर्धुप गर्नु पर्ला। व्यापार व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भई भई आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। उठेको रकम खर्च हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन नयाँ काम गर्ने वातावरण बन्द जानेछन्। कहिले रोकियो काम पनि सम्पादन हुँदै जानेछन्। मिहिनेतले रक्षामा पुग्न सकिन्छ। कर्मयोगले नामदाम इनाम दिलाउन सक्छ। अवसरले पछ्याउँदैछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। सारातिर आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको कामबाट पनि मनका लाभ हुनेछ। उसको पनि रकम प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा फाइदा हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। तैपनि आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय रहँदैछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। सानोतिर अरूको जिम्मेवारी समेत वहन गर्नुपर्ला। पेसा व्यापार व्यवसायमा कामको चाप बढ्दै जाँदैछन्। फाइदा कम हुनाले जोस जागरमा कमी आउने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। साँझतिर आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम बुद्धि समेत खर्च गर्नुपर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय रहेको छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा मनका आमदानी बढ्नेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आहार विहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भइले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा समेत गर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम लिन सकिन्छ। केही खर्च भए पनि काम बन्द जानेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्ति हुन जानेछन्। व्यापार बढ्न जानेछन् भने यात्राको साइत पनि जुड्न सक्छ। सानोतिर प्रियजनसँग भेटघाट हुनेछ। आर्थिक र पूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथ प्राप्त हुनेछ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। मेहनतले काम बन्ने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन कामको मेसो नमिल्दा केही अलमल बढ्न सक्छ। समयमा गम्भीर नबन्दा पनि दुःख पाइन्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। पेसा व्यापार व्यवसायमा प्रतिष्ठित नतिजा कमजोर बन्दै जाँदैछन्। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। खर्च बढ्दै जाँदैछन्। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने खालको योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन काममा बाधा पुर्याउनेहरू देखा पर्दै जाँदैछन्। विष्णु वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिया काम देखाएर प्रदान गर्नुपर्ला। अरूको सुझावमा भर नपर्दा राम्रो हुनेछ। परिवारजनसँगको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। खर्च लागे पनि मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। हतारमा निर्णय नगर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि बेलैमा होस नपुर्याउँदा केही चुनौती आउन सक्छ। काममा प्रतिस्पर्धा बढ्दै जाँदैछन्। व्यापार व्यवसाय मनाको लाभ हुनेछ। आफन्त साथीभाइहरूसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। साँझतिर अवसरवादीहरूले झुक्याउन सक्छन्। बिना योजना काम थाल्दा दुःख पाइन्छ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्दै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। अनावश्यक किनमेलमा खजुर खर्च बढ्न सक्छ। साँझतिर नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्ने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल हो वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज 2083 सालको असार महिनाको आज चाहिँ 26 गते आज शुक्रबार रहेको छ, तिथि रहेको छ आज एकादशी। एकादशीको विषयमा थोरै जानकारी गराउन खोजेको मैले तपाईँहरूलाई। आजको एकादशी अलिकति विवादित एकादशी पनि छ, नबुझेर विवादित भएको हो, बुझ्नेलाई विवादित छैन। र विशेष गरी तपाईँलाई एउटा सूचना पनि जानकारी गराइहालौं, हामी चाहिँ विशेष गरी यो साउन महिनाको 3 गते हामी रोल्पा, विशेष गरी हामी गोर्खा जिल्ला हामी आउँदैछौ र 4 गतेदेखि हामी तपाईँको चिना, ग्रह दशा, भाग्य, घर घडेरीको माटोहरू हेर्ने कामहरू, बाधाहरू छन्, विवादहरू छन्, परिवारमा विवादहरू भइराखेका छ, श्रीमान श्रीमतीको सम्बन्धमा बाधा, नानी बाबुको पढाइ लेखाइमा बाधा, स्वास्थ्य, रोजगार, विदेश यात्रामा बाधाहरू छन्, समस्यै समस्या आएको छ। समाधान गराउन चाहनुहुन्छ भने तपाईँले भेट्न सक्नुहुन्छ गोर्खा बजारमा है। 4 गते तपाईँले भेट्नुहोला, 8 बजेको हाम्रो कार्यक्रम सकिन्छ, सकिएपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ गोर्खा बजारमा, तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, यही कार्यक्रममा जुन नम्बरमा फोन गर्नुहुन्छ यसै नम्बरमा फोन गरेर तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न भने चाहिँ सक्नुहुन्छ। र हामी धादिङ जिल्ला पनि हामी आउँदैछौ, 6 गते 7 गतेतिर हामी धादिङ पनि आउनेछौ, धादिङ पुच्छर बजारमा हामी आएर बस्नेछौ। तपाईँहरू त्यहाँ पनि आएर हामीलाई भेट्न सक्नुहुन्छ धादिङतिरका हाम्रा प्रिय श्रोताहरूले। गोर्खातिर नजिक पर्छ भने गोर्खातिर आउनुहोस्, धादिङतिर नजिक पर्छ भने तपाईँहरू धादिङतिर आउनुहोस्, जतापट्टि नजिक पर्छ उतैपट्टि आउनु, समस्या छन् भने समस्या बोकेर आउनु, समाधान म तपाईँलाई बोकाएर पढाउनेछु, समस्याको समाधान म तपाईँलाई गराउनेछु। अब लागौं हामी कार्यक्रमतर्फ। कार्यक्रममा आज म तपाईँलाई प्रष्ट जानकारी गर्न खोजिराखेको छु यो एकादशीको विषयमा। एउटा वैष्णवानाम एकादशी, एउटा स्मार्तानाम एकादशी। आजको एकादशीको व्रत लिने कि भोलि एकादशी व्रत लिने कि भन्ने पनि विशेष रहेको छ। यहाँ पात्रमा के लेखेको छ भन्दा स्मार्तानाम योगिनी एकादशी व्रत भनेर आज 26 गते लेखेको छ भने 27 गतेको लागि लेखेको छ वैष्णवानाम एकादशी व्रत भनेर लेखेको छ। अब यो दुईटा व्रत लेख्यो त एकादशीको दुईटा व्रत त हुँदैन, एउटै हुन्छ व्रत एकादशीको दिन त होइन। अब यसको विषयमा म तपाईँलाई जानकारी गराउँछु है, एकदम ध्यान दिएर तपाईँले सुन्नुहोला कार्यक्रमलाई, बुझ्नुहोला अनि आफ्नो आफन्तहरूलाई पनि तपाईँले बुझाउने कोसिस पनि गर्नुहोला। अब यो स्मार्तनम योगिनी एकादशी, यानि कि स्मार्तनम एकादशी भनेको चाहिँ नि दशमी तिथिलाई छोएको एकादशीलाई स्मार्तनम एकादशी भनेर बुझिन्छ भने द्वादशी तिथिलाई छोएको एकादशीलाई चाहिँ हामीले वैष्णवानाम एकादशी भनिन्छ। अब किन त यसरी दशमी र द्वादशीलाई छोए त भन्दा विशेष गरी हिजो तपाईँको चाहिँ 25 गते तपाईँको चाहिँ के थियो भन्दा बिहिबारको दिन नवमी तिथि थियो, 1:26 थियो, यानि कि बिहानको 5:50 चाहिँ नवमी, त्यसपछि दशमी। अब दशमी तिथि कति थियो भन्दा 56:30, यानि कि तपाईँको 3:52 रातिको बिहान पखको 3:52 चाहिँ तपाईँको दशमी थियो, त्यसपछि एकादशी लाग्या हो। कुरा बुझ्नु भयो नि, त्यसपछि एकादशी लाग्या हो। यो त्यसपछि एकादशी लाग्दाखेरि पनि सूर्य उदय त भएन होइन, सूर्य उदय नभएपछि त कसरी छोएको होला र भन्नु पनि होला तपाईँले। के हुन्छ भन्दा पद्म पुराणमा के लेखेको छ भन्दा तपाईँको चाहिँ सूर्य उदय भन्दा 4:25 पनि त्यही तिथिले छोइराखेको हुन्छ, दशमी तिथिले छोइराखेको हुन्छ 4 घण्टाभित्रसम्म, बुझ्नुभयो नि। त्यस कारणले गर्दाखेरि हामीले के भयो भन्दा जस्तै तपाईँको चाहिँ
तीन बजेर बाहन्न मिनटसम्म चाहिँ दशमी थियो भने हाम्रो सूर्य उदय हुने थियो पाँच बजेर सोह्र मिनटमा सत्र मिनटमा सूर्य उदय हुन्छ होइन अनि तीन बजेर बाहन्न मिनट चार बजेर बाहन्न मिनट पाँच बजेर बाहन्न मिनट छ बजेर बाहन्न मिनट सात बजेर बाहन्न मिनटसम्म त्यो दशमीको प्रभाव हुन्छ छाया हुन्छ छोइरहन्छ भनेर पद्म पुराणमा लेखिएको छ यो कुरा चाहिँ हो त्यो भएर हामीले के गर्नुपर्छ भन्दा तपाईँको छब्बीस गते एकादशी चाहिँ तपाईँको के भयो भन्दा दशमीलाई छुएको एकादशी भयो यो एकादशी उत्तम मानिँदैन व्रतको लागि चाहिँ है फेरि है एकादशीको लागि चाहिँ हामीले द्वादशी छुएको एकादशी हामीले मान्नु राम्रो हुन्छ द्वादशी तर्फको एकादशी हामीले मान्नुपर्छ व्रत बस्दाखेरि चाहिँ अनि तपाईँको चाहिँ छब्बीस गते एकादशी के छन् भन्दा तपाईँको चाहिँ बाह्र बजेर उन्चालिस मिनटसम्म चाहिँ तपाईँको एक बजेर उन्चालिस मिनटसम्म रातिको चाहिँ एकादशी रहेका छन् त्यसपछि द्वादशी लाग्दछ भनेपछि अब विचार गर्नुहोस् त एक बजेर उन्चालिस मिनटदेखि चार घण्टा यतासम्म एकादशी लाग्यो भनेपछि एक बजेर उन्चालिस दुई बजेर उन्चालिस तीन बजेर उन्चालिस चार बजेर उन्चालिस पाँच बजेर उन्चालिस हाम्रो सूर्योदय कति बजे हुन्छ पाँच बजेर सत्र मिनटमा अनि एकादशी कहिलेसम्म छन् पाँच बजेर उन्चालिससम्म छन् भनेपछि द्वादशी तिथि छुइयो छुएको एकादशीलाई उत्तम मानिन्छ अब तिथि श्राद्ध गर्नको लागि चाहिँ फेरि आज हो जस्तै श्राद्धहरू गर्नुहुन्छ भने तपाईँले पच्चिस गते छब्बीस गते नै गर्नुपर्दछ श्राद्ध चाहिँ तपाईँको चाहिँ आज नै गर्नुपर्दछ छब्बीस गते आज शुक्रबार हो तिथि श्राद्धहरू गर्नुहुन्छ तर्पणहरू गर्नुहुन्छ पितृकर्म गर्नुहुन्छ भने छब्बीस गते नै गर्नु उत्तम मानिन्छ यानि के हुन्छ पाँच बजेर सत्र मिनटमा अनि एकादशी कहिलेसम्म छन् पाँच बजेर उन्चालिससम्म छन् भनेपछि द्वादशी तिथि छुइयो छुएको एकादशीलाई उत्तम मानिन्छ

0: विभिन्न पुराणहरूमा पनि लेखिएको छ यो प्रश्न यो कुराहरू चाहिँ होइन। त्यही भएर स्मार्तनम योगिनी एकादशी अनि वैष्णवनम एकादशी व्रत भनेर यो दुईटा विवादित गरेको, यो दुईटा विभाजन गरेको हो। कसै कसैले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ स्मार्तनम योगिनी एकादशी भनेको चाहिँ घर गृहस्थीले गर्ने, शिव भक्तहरूले गर्ने एकादशी हुन्, अनि वैष्णवनम भनेको चाहिँ वैष्णवहरूले गर्ने हुन् भन्ने कुराहरू पनि हुन्छ। तर त्यस्तो होइन, त्यो चाहिँ तपाईँ हामीले भनेको मात्रै हो, त्यो चाहिँ प्रमाण छैन त्यसको चाहिँ हो। त्यो भएर तपाईँले बुझ्नुभयो होला, अझै बुझ्नु भएर पनि तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ यसको विषयमा, अझै प्रश्न रूपमा बुझ्नको लागि चाहिँ। तपाईँहरू एकादशी व्रत बस्नुहुन्छ भने चाहिँ जहिले पनि वैष्णवनम एकादशी लेखेको जुन दिन छ त्यो दिन व्रत बस्नु होला। तपाईँहरू बस्दाखेरि चाहिँ है तिथि मिति घडी बला यसरी छुट्टी आएको हुन्छ यसमा चाहिँ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ विशेष गरी। अब हामी कार्यक्रमलाई अलिक अगाडि बढाउँ, ग्रह दशा र भाग्य हेर्ने तपाईँहरूको, ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउने तपाईँहरूको लागि चाहिँ विशेष गरी ग्रहले के भन्छ, भाग्यले के भन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र मैले भनिराखेको छु अब यो त असार भइहाल्यो, असार त सकिन सकिन आँट्यो, साउनको तपाईँको 4 गते हामी गोर्खा बजारमा भेट्नेछौँ। तपाईँहरू सबैजनाको चिनाहरू हेर्ने 4 गते 5 गते होइन, अब तपाईँहरू धेरैजना आउनुभयो भने 6 गतेसम्म पनि हामी हेर्नेछौँ, नभए 4 गते र 5 गतेलाई पक्का भयो हामी त्यहाँ आउनेछौँ। तपाईँको लागि ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा छलफल गर्ने, वृद्ध बुवा आमाहरूको लागि विशेष गरी जो अशक्त हुनुहुन्छ, भरतपुर चितवनसँग आउन सक्नुहुन्न, फोन लगाउन सकिराख्नु भएको छैन, भेट्न कोसिस गर्नु भएको छ, भेट्ने मन गर्नु भएको छ तर भेट्न पाउनु भएको छैन, प्रत्यक्ष अगाडि बसेर कुराकानी गर्नुपर्नेछन्, ग्रह दशा र भाग्यको विषयमा हेर्नु पर्नेछ भने तपाईँले आएर भेट्न सक्नुहुन्छ। त्यस्तै गरी 7 गते 8 गते तपाईँले चाहिँ हामीलाई विशेष गरी भेट्न सक्नुहुनेछ धादिङमा, धादिङको पुच्छर बजारमा भेट्न सक्नुहुन्छ। त्यहाँ आएर पनि तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ, फेस टु फेस कुरा गर्न सक्नुहुन्छ। कुनै पनि समस्या र कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले त्यतापट्टि आएर पनि भेट्न सक्नुहुन्छ। अहिले चाहिँ हामी विशेष गरी कार्यक्रम ज्योतिष वास्तुमा छौँ। अब अहिले हामी ग्रह दशा र भाग्यको विषयमा तपाईँहरूसँग विशेष छलफल हामी गर्न खोजिराखेका छौँ। तपाईँहरूलाई थाहा छँदैछ कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग म तपाईँहरूसँग 8 बजेसम्म उपस्थित हुने गरेको छु कार्यक्रम ज्योतिष वास्तु लिएर। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत पनि गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धार्चेबाट। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बहिनी सत्तामा
0: बहिनीको बारेमा। अनि हामी गोर्खा बजार आउँदैछौँ नि त 4 गते चिना हेर्नको लागि, तपाईँ त थाहा पाउनु भएको छ?
1: म त एकदम गाह्रो छ,
0: लेख पर्छ र तपाईँको ओली वरिपरि कोही अरू हुनुहुन्छ भने पठाइदिनु होला है, कोही आउने सक्नुहुन्छ भने जानकारी गराइदिनु होला है। भन्नुहोस् त बहिनीको बारेमा जन्मिति हेरौँ कस्तो रहेछ ग्रह दशाहरू? 2056 साल माघ महिनाको 22 गते
1: 24
0: माघ महिनाको 24 गते जन्म समय भन्नुहोस् त?
1: 12 बजे
0: दिउँसोको ठिक 12 बजे है। जन्म जिल्ला कुन जिल्ला पर्छ? गोर्खा जिल्लामै पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2056 साल माघ शुक्ल पक्षको सोमबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, शतभिषाको तेस्रो चरण, नाम आउँदो रहेछ सीबाट, नाम आउँदो रहेछ सीता कुमारी भन्ने नाम आउँदो रहेछ है। सीता कुमारी बुझ्नुभयो के भने?

0: विद्या कुमारी
1: हजुर सीता सीता कुमारी
0: ए सीता कुमारी
1: हजुर आज दिनले राक्षस गर्न परेको छ घातकमा तिथिहरू छ तृतीया अष्टमी त्रयोदशी तिथि घातक छ बिहिबार घातक नम्बरमा तीन नम्बर राशिमा नानीलाई कुम्भ राशि नानीको पनि कुम्भ राशि हो नानीलाई कुम्भ राशि नै घातक छ नानीको ग्रह त छ भाग्य राम्रो छ विवाह दाम्पत्यमा अलिकति बाधा देखिएको छ अलिकति पितृदोष पनि परेको छ घरमा परिवारमा मनमुटाव झै झगडा भइराख्ने परिवारमा कसैको अकारण मृत्यु भएको पनि देखाउँछ आइतबारको दिन नुन खानु हुँदैन शनिबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्दछ नानीले राम्रो हुन्छ सूर्यको पूजा गर्ने है सूर्यको पूजा गर्ने नानीको लागि राम्रो हुन्छ शनिबारको दिन वृद्ध बुवा आमाहरूको वृद्ध अशक्तहरूको सेवा गर्नुपर्छ उहाँहरूलाई खानेकुराहरू लत्ता कपडाहरू के दान गर्न सकिन्छ भने कुनै बेलामा यसो दानहरू गराउँदा पनि राम्रो हुन्छ अहिले ग्रह शनि र संकटा भन्ने ग्रह चलेको छ शनि संकटाको प्रभाव छ राशिमा पनि अन्त्य साढे साथी छ राशिमा पनि साढे साथी ग्रह पनि शनि र संकटा ग्रह त्यति राम्रो देखिएन यो समयमा समस्या जिज्ञासा के छ भन्नुहोस् त
0: विवाहको लागि
1: मांगलिक पर्नु भएको छैन विवाह चाहिँ प्रेम विवाह हुने पहिलो घरबार पहिलो प्रेमीसँग सम्बन्ध त्यति राम्रो नहुने भन्ने ग्रहहरू छ विवाहको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन अरू त ठिकै राम्रो देखिन्छ
0: बाबासँग कस्तो छ
1: माता पितासँग सम्बन्ध ठिकै छन् बाबासँग ग्रह अलि मिल्दैन माइती अलि नफाप्ने ग्रह छ माइती आमासँग ठिकै छ त्यस्तो नराम्रो छैन ग्रह दशाहरू राम्रा छन् उन्नति प्रगति राम्रो हो नराम्रो त होइन तर अहिलेको लागि चाहिँ ग्रह त्यति राम्रो देखिएन दशाको शान्ति गर्न आवश्यक छ गराउनुहोस् राम्रो भइहाल्छ समस्या आउँदैन है विदेशको लागि राम्रो छ सरकारी जागिरको लागि मध्यम छ अहिले शनि शनि संकटाको शान्ति साढे साथीको शान्ति गराउनु पर्यो ग्रह शान्ति नगरेको धेरै वर्ष भएछ नि त कति वर्ष भयो ग्रह शान्ति नगर्नु भएको अब ग्रह शान्ति गर्नु पर्यो पूजा लाउनु पर्यो घरमा सत्यनारायणको पूजा लाउने रुद्र पूजा लाउने है अनि नवग्रहको पूजाहरू लाउने त्यसपछि त राम्रो भइहाल्छ नि चिन्ता गर्नु पर्दैन नि त्यसपछि समस्याहरू आउँदैन बाधा रोकावटहरू आउँदैन एकपटक राम्रो तरिकाले ग्रह शान्तिहरू गराउनुहोस् त्यसपछि पछि सम्पर्क गर्नुहोस् राम्रो भइहाल्छ है त हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो गोर्खाबाट फोन गर्नुभएको आफ्नो बहिनीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ तपाईँहरू पनि प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ हामी गोर्खा बजारमा आउँदैछु तपाईँहरू पनि आउनुहोला चार गतेदेखि तपाईँहरूसँग भेटघाट हुन्छ हाम्रो म तीन गते यहाँबाट दिउँसोतिर तीन गते हिँड्नेछु अनि चार गते तपाईँहरूसँग मजाले भेटघाट हुनेछ हाम्रो अनि ग्रह दशा र भाग्यको विषयमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ तपाईँले प्रत्यक्ष रूपमा आएर पनि हामीलाई भेट्न सक्नुहुन्छ गोर्खा बजारमा तपाईँहरू आउनुहोला घर घरेलुको माटो छन् भने घर घरेलुको माटो लिएर आउनुहोस् हेराउनु माटो हेराउनु मन लागेको छ भने चाहिँ जस्तै गरेर तपाईँहरू आफ्नो बारेमा हेराउनु मन लागेको छ भने चाहिँ साल महिना गते अनि समय ठिक्क पार्नुहोस् चिना छन् भने चिना लिएर आउनुहोस् नभए जन्ममिति जन्म समय लिएर आउनुभयो भने पनि म तपाईँको विषयमा विशेष छलफल पनि गर्नेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रुजना घरे धादिङ जिल्ला धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर अनि हामी धादिङ आउने भनेको नि त सात गतेतिर भेट्न आउनुहुन्छ धादिङ पुच्छर बजारमा आउने सात गतेतिर भेटिन्छ होला आउनु न साउनको सात गते धादिङ आउने चार गते तपाईँको चाहिँ गोर्खा आउने चार पाँच छ गोर्खामा चिना हेर्ने अनि 7 गते चाहिँ धादिङमा आउने तपाईहरुसँग भेट हुन्छ आउनु होला नि त है हुन्छ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले चाहिँ
0: म आफ्नै बारेमा
1: जन्ममिति भन्नुस् त तपाईको कति हो
0: 2053 त
1: 2053
0: साउनको
1: 29 गते
0: सोमबार
1: हजुर 2053 साउनको 29 गते सोमबार पर्दैन त नानी
0: 29 गते 28 गते होला
1: अनि होला भन्दा हुन्छ त
0: 28 गते भन्नुभयो कि मम्मीले
1: जन्म समय भन्नुस् त
0: दिउँसो भन्नुभयो थियो
1: त्यही त दिउँसो कति भयो दिउँसो त 12 1 2 3 4 5 6 कति बजे त यो अनुमानित भन्नुभएको छ तपाईँले मैले त मलाई थाहा छ यो कुरा
0: दरानको नाम चाहिँ होमकुमारी भन्नुभएको
1: थियो अब होमकुमारी आउँछ आउँदैन हेरौँ के आउँदो रहेछ है तपाईँको 2053 साल अनि श्रावण कृष्ण पक्षको सोमबार कर्कट राशि तिसियाको प्रथम चरण तपाईँको नाम आउँछ हुबाट नाम आउँछ होम कुमारी होम होबाट होइन हला उकार हुबाट नाम आउँछ है गाई मध्यनाडी देवगण परेको छ तपाईँको घातकमा तिथिहरू परेका छन् द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा 2-7 नम्बर राशिमा वृष राशि घातक हुन्छ कुण्डली राम्रो छ सन्तानमा अलिकति बाधा विवाहमा अलिकति बाधा तपाईँ माङ्गलिक हुनुहुन्छ प्रेम पहिलो प्रेम असफल हुने पहिलो प्रेमी प्रेमीसँग सम्बन्ध बिग्रिने र पहिलो श्रीमानसँग सम्बन्धमा अलिकति बाधा आउने ग्रह छ तपाईँ माङ्गलिक पनि हुनुहुन्छ माङ्गलिकको रत्न कवच पनि लगाउनुहोस् हामीसँग पाउँछ माङ्गलिकको रत्न कवच धारण गर्नुपर्छ तपाईँले त्यो गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ त्यसले सपोर्ट पनि गर्छ है अनि मंगलबारको दिन चोखो खानु शुद्ध भोजन गर्नु सरकारी जागिर एकदम राम्रो विदेश यात्रा पनि एकदम राम्रो पैसै पैसा कमाउने धनै धन कमाउने ग्रह पनि छ होइन अलि पैसाहरू बचत पनि गर्नुहुन्छ अलि मिठो र अलि घुमफिर गर्न अलि मन पराउने हुनुहुन्छ साथीहरू बनाइहाल्न मन लाग्ने तपाईँलाई होइन अहिले ग्रह तपाईँको संकटा चलिराखेको छ संकटाको शान्ति चाहिँ गर्नुपर्छ है संकटाको शान्ति गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ विवाहमा अलिकति विशेष ख्याल गर्नु होला है समस्या के छ भन्नुहोस् त
0: समस्या मलाई विदेशतिर जाँदा
1: अनि विदेश जानुभयो भने अहिले एप्लाई गर्नुभयो भने भिसा लागिहाल्छ विदेशमा एप्लाई त गर्नु भएको छैन नि त एप्लाई गर्नु विदेशमा भिसा लागिहाल्छ अनि यहीँ पनि केही व्यापार व्यवसाय गर्नुहुन्छ भने तपाईँले कस्मेटिक पनि गर्न सकिन्छ जस्तै खाद्यान्न पनि किराना यस्तै गरेर फेन्सीहरू कपडाहरू पनि राम्रो तपाईँलाई राम्रो हुन्छ अरू जस्तो नराम्रो छैन ठिक छ नानीको राम्रो छ ग्रहहरू अहिलेको लागि सङ्कट नराम्रो हो र विवाहको लागि चाहिँ अलिकति विवाह दाम्पत्यमा चाहिँ अलिकति बाधा हो
0: नभए
1: विवाह भयो प्रेम विवाह भएको हो कि माघी विवाह भएको प्रेम विवाह भएको अब तपाईँको श्रीमान हुनुहुन्छ त्यही कसैले सुन्नु भएको छ कार्यक्रम अरू कसैले सुन्नु भएको छ अब विवाहमा अलिकति बाधा चाहिँ छ तपाईँलाई अब धेरै कुराहरू गर्न मिल्दैन यहाँबाट विवाहमा अलिकति बाधा छ यसमा चाहिँ अलिकति विशेष तपाईँले ख्याल गर्नु होला कन्ट्रोल गर्नुहोस् मंगलबारको दिन चोखो खाने माङ्गलिकको रत्न कवच लाउने है नभए पुजार बजारमा पाउँछ आउनु न फोन गरेर आउनु है अनि त्यो यही नम्बरमा फोन गर्नु न त्यो धारण गर्नु र मंगलबारको दिन चोखोनी त गर्नुभयो भने श्रीमान श्रीमतीको सम्बन्धमा विवाद हुँदैन उहाँलाई पनि नोक्सान हुँदैन तपाईँलाई पनि नोक्सान हुँदैन यदि तपाईँको श्रीमान चाहिँ नै माङ्गलिक हुनुहुन्न भने तपाईँको ग्रहले तपाईँको श्रीमानलाई अलि रोगी गराउने अनि काम कार्यमा मन नजाने जे काम गर्न थालो मन नजाने बिरामी हुने होइन अनि श्रीमान श्रीमतीको झगडाहरू हुने त्यस्तो हुन्छ क्या तपाईँले त्यस्तो भइराखेको छ हो कि होइन
0: हो
1: त्यसको लागि चाहिँ माङ्गलिकको रत्न कवच लाउने त्यसपछि मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ चिन्ता गर्नु पर्दैन क्या है हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई चाहिँ, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो। तपाईँलाई मैले भनिराखेको छु, 3 गते भरतपुरबाट हिँड्ने, गोर्खाको लागि सुरुमा हामी गोर्खा जान्छौं, अनि त्यसपछि तपाईँहरूसँग ग्रहदशा भाग्यको विषयमा हामी गोर्खा बजारमा बसेर 4 गते 5 गते होइन, अब तपाईँहरू धेरै आउनुभयो भने 6 गतेसम्म हामी बस्छौं। तपाईँको भूत वर्तमान भविष्य भनेको तपाईँको समस्याको समाधान हामी पक्का गराउँछौँ होइन, मैले भनेको मान्नुभयो भने समस्याको समाधान तपाईँलाई हुन्छ, त्यो गराउँछौँ। त्यसपछि 6 गते हामी फेरि धादिङतिर जान्छौँ, अनि 7 गते 8 गते धादिङ बस्ने, धादिङमा पनि चिनाहरू हेर्ने, पुच्छर बजारमा बस्ने। धादिङको धेरैले फोन गर्नुहुन्छ कि आउँदै आउनुहुन्न तपाईँ, आउँदै आउनुहुन्न तपाईँ, हामी आउन सक्दैनौँ त्यहाँ, अहिलेसम्म म त घर छोड हिँडेको छैन गुरुबा, कता हो कता हो मलाई थाहा पाउँदिनँ, म त हराउँछु, कसैले लिएर गइदिएन मलाई भन्यो भने कसैले मान्दैनन् सुन्दैनन् टेर्दैनन् भन्नुहुन्छ बुवा आमाहरूले, त्यो भएर हामी आउन आँटेको। तपाईँहरू पनि आउनको लागि चाहिँ तयार भएर बस्नुहोला, साल महिना गते र समय तपाईँ ठिक्क पार्नुहोस्, अनि मसँग प्रत्यक्ष रूपमा भेटेर अगाडि बसेर कुराकानी तपाईँले गर्न सक्नुहुन्छ। विशेष गरी साल महिना गते र समय छैन भने चिना भए पनि पत्ता लगाउनुहोस्, चिनाहरू छन् भने खोजखाज पार्दै गर्नुहोस्, चिनाहरू कतापट्टि राख्नु भएको छ, नभए साल महिना गते समय नभए नारायणको नाम भए पनि तपाईँले लिएर चाहिँ मसँग उपस्थित हुन सक्नुहुन्छ, मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तपाईँले सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकिन सकिन आँटेको छ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।

0: झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मैग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी पर्दै र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। राष्ट्रपतिद्वारा चार विधेयक बर्मादै कडन, चोकला फाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो। गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा नगरपालिकाको बैठक सम्पन्न, थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोपी सिलबन्दी दरभाव आह्वान गरियो। रोल्पाको फगाममा दोस्रो भूमिराम 2083 आयोजना हुने, रोल्पा नगरपालिकाको प्रधान अध्यापकहरूका लागि द्रुत सिकाई योजना कार्यान्वयनबारे तालिम, दाङको राप्ती गाउँपालिकाले गर्यो 78.52% बजेट खर्च। र अमेरिका इरान तनाव चुलियो, बुसे शहर परमाणु केन्द्र नजिक अमेरिकाले आक्रमण गरेको इरानको आरोप, एम्बापे र डेबेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा।
1: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि तितैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण सम्बन्धी प्रसंगबाट। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति सुदृढीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 बिहिबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साखेद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ़दै गएको छ। चालू आर्थिक वर्षको असारसम्म 4,191 पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत आर्थिक वर्षको कुल 3,722 पर्यटकको तुलनामा 469 जना बढ़ी हो। चालू आर्थिक वर्षमा मात्रै करिब 12.6% पर्यटक आवागमन वृद्धि भएको छ। निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेका अनुसार चालू आर्थिक वर्षको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा 1,657 महिला र 2,534 पुरूष रहेका छन्। निकुञ्जमा आन्तरिक पर्यटक बचसो कायमै रहेको छ। पर्यटक मध्ये निकुञ्ज भ्रमण गर्ने 3,679 नेपाली पर्यटक रहेका छन्, जसमा 1,513 महिला र 2,186 पुरूष रहेका छन्। कुल पर्यटक मध्ये करिब 88% हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाटा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ। यसै गरी सार्क राष्ट्रबाट 358 पर्यटक निकुञ्ज पुगेका छन्, त्यसमध्ये 87 महिला र 271 पुरूष रहेका छन्। तेस्रो मुलुकबाट भने 156 पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्, जसमा 57 महिला 79 पुरूष रहेका छन्। विदेशी पर्यटकको संख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा विदेशी पर्यटकको संख्या 22% बढ़ेको छ। महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढ़ी 621 पर्यटकले छन्। त्यसपछि कार्तिकमा 580, जेठमा 579, वैशाखमा 554 र असारमा 424 जना पुगेका छन्। मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत वैशाख र जेठमा पर्यटकको चाप बढ़ी हुने गरेको छ। सबैभन्दा कम पर्यटक असोजमा मात्र 9 जना पुगेका थिए। त्यसपछि मंगसिरमा 293, माघमा 369, पुषमा 376 र फागुनमा 386 जनाले निकुञ्ज भ्रमण गरेका छन्। वर्षायाम तथा पर्यटकीय सिजन शुरू नहुँदा असोजमा पर्यटकको संख्या न्यून हुने गरेको देखिन्छ। गत आर्थिक वर्ष 2081-82 निकुञ्जमा 3,722 पर्यटक आएका थिए। तीमध्ये 3,371 नेपाली, 179 सार्क राष्ट्रका तथा 152 जना तेस्रो मुलुकका पर्यटक रहेका थिए। चालू आर्थिक वर्षमा नेपाली तथा सार्क मुलुकका पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढ़े पनि तेस्रो मुलुकका पर्यटकको आवागमन अपेक्षाकृत स्थिर देखिएको छ। करिब 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बारहसिंगाको सबैभन्दा ठूलो वासस्थानका रूपमा परिचित रहेको छ। त्यहाँ बारहसिंगासँगै पाटेबाघ, जंगली हात्ती, गुरु, एकसिंगे गैडा, चितुवा, नीलगाई, जरायु, रतुवा, जंगली बदेल, भालु, स्याल, बदेल लगायतका वन्यजन्तुहरू पाइन्छन्। निकुञ्ज पंक्षी प्रेमीका लागि पनि आकर्षक गन्तव्य रहेको छ, जहाँ 450 भन्दा बढ़ी प्रजातिको चरा चुरुङ्गीको अभिलेख गरिएका छन्। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारको लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी गरिएको छ। बिरामीको अवस्था स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले हिजो वीर अस्पताल जानुभएको थियो। उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो। चिकित्सकहरूको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान

0: आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारको लागि भारत लैजाने प्रक्रिया अघि बढ़ाएको हो। 25 वर्षे नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाएका थिए। अब मौसम सम्बन्धी जानकारी। आज साथै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। विभागले दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्ने प्रश्न पारेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका थोरै माघ गर्नुहोला। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागको स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थान गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना प्रदेशको पहाड़ी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापे रेखा सर्द स्थानका केही माथि रहेको विभागले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगर कार्यपालिकाको बैठक सम्पन्न। थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोपी सिलबन्दी दरभाव आह्वान गर्यो लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: औ मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, फाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा साथ दिने दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9861904141 र 9162690118। अब

0: दात को बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यूरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोलपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
3: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पा नगरपालिका नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष 2082-83 कार्यक्रम तथा योजनाहरूको समीक्षा गरेको छ। आर्थिक वर्ष सकिन लाग्दा कार्यपालिकाका बैठकले उक्त समीक्षात्मक बैठकको आयोजना गरेको हो। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख गीता आचार्य, कार्यपालिका सदस्यहरूको सहभागिता रहेको छ। बैठकको संचालन प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले गर्नुभयो। बैठकमा कार्यपालिका सदस्यहरूले आफ्नो ओडागत योजना कार्यक्रमको बारेमा जानकारी गराउँदै सुधारात्मक कुराहरूलाई समेत जोड़ दिएका छन्। विविध कारणवश समयमै कार्यक्रमहरू सम्पन्न हुन नसक्दा आउने समस्याका विषयमा गहन छलफल भएको थियो। बैठक रोल्पा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो। रोल्पाको थबाङ गाउँपालिकाले आफ्नो क्षेत्र अधिकारभित्र सञ्चालन हुने जलजला मेला पूजा व्यवस्थापनका लागि गोप्य सिलबन्दी दरभावपत्र आह्वान गरेको छ। गाउँपालिकाले प्रकाशित गरेको सूचना अनुसार स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून बमोजिम आर्थिक वर्ष 2083-84 लागि उक्त सेवा व्यवस्थापन गर्न इच्छुक व्यक्ति फर्म तथा कम्पनीबाट गोप्य सिलबन्दी दर भावपत्र माग गरिएको छ। सूचना अनुसार टीआरएम रोल्पा डब्ल्यूएसओ 2082-83 नम्बरको ठेक्का अन्तर्गत जलजला मेला पूजा व्यवस्थापन कार्यको लागि न्यूनतम कबोल अंक रु 5,00,000 रूपियाँ तोकिएको छ। दर भावपत्र फारमको दस्तुर रु 1,000 रूपियाँ निर्धारण गरिएको छ भने धरौटी रकम कबोल अंकको 5% राख्नुपर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र प्रशासन शाखाबाट तोकिएको दस्तुर तिरी दरभाउ पत्र फारम खरिद गर्न सकिने जनाएको छ। इच्छुक दरभावदाताले फारम सबै फर्म दर्ता नवीकरण प्रमाणपत्र प्यान भ्याट दर्ता प्रमाणपत्र स्थायी लेखा नम्बर तथा आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरिएको छ। दरभाव पत्र सूचना प्रकाशित भएको 8 दिन दिउँसो 12 बजेभित्र गाउँपालिकामा बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो 1 बजे उपस्थित दरभावदाताहरू वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा दरभाव पत्र खोलिने गाउँपालिकाले जनाएको छ। ठेक्का अवधि 2083 श्रावण पूर्णिमादेखि 2084 असार मसान्तसम्म रहनेछ। स्वीकृत ठेक्का रकम 2 किस्तामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार पहिलो किस्तामा 60% र अन्तिम किस्तामा 40% रकम बुझाउनुपर्ने सूचनामा उल्लेख रहेको छ। थप जानकारीका लागि थबाङ गाउँपालिकाको कार्यालय वा सूचनामा उल्लेखित सम्पर्क नम्बर तथा मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ। रोल्पाको सुनसहरी गाउँपालिका सफगाममा दोस्रो भूमि राम 2083 आयोजना हुने भएको छ। भूमि ग्राम संरक्षण समितिको आयोजनामा तथा जन एकता युवा क्लबको व्यवस्थापनमा असार 30 गतेदेखि साउन 1 गतेसम्म क्लबको खेल मैदान फगाममा कार्यक्रम सञ्चालन हुने भएको हो। हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो संस्कृति भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा खुल्ला लोकदोहोरी प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। खुल्ला लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई रू 7,000 रूपियाँ, द्वितीय हुने टोलीलाई 3,000 रूपियाँ नगद

प्रमाण पत्र प्रदान गरिनेछ। त्यसै गरी रस्साकसी प्रतियोगितामा प्रथम हुने टोलीलाई 6,000 रूपियाँ, द्वितीय हुने टोलीलाई 4,000 रूपियाँ र तृतीय हुने टोलीलाई रू 2,000 रूपियाँ नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ। स्थानीय कला कृति तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले खेलाड़ी तथा सर्वसाधारण

स्थानीय कला तथा संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय कलाकार खेलाड़ी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ। रोका नगरपालिकाका प्रधान अध्यापकहरूका लागि विपदका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूरण तथा द्रुत सिकाई योजना रियल कार्यान्वयनका सम्बन्धी तालिमको आयोजना भएको छ। नगर प्रमुख सुरेन्द्र थापा खर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख कर्णबहादुर पुन लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको संचालन शिक्षा शाखाका निम्पारीदार भएको थियो। कार्यक्रममा नगरपालिकाका प्रधान अध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख कर्णबहादुर पुनले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यका बारेमा प्रस्ट्याउनु भएको थियो भने तालिमको प्रशिक्षण समय दिनुभएको थियो। तालिम रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको हो। दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 78.52% खर्च गरेको छ। गाउँपालिकाले हिजो बिहिबार आर्थिक वर्ष 2082-83 को बजेट विनियोजन तथा खर्चका विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। सार्वजनिक विवरण अनुसार गाउँपालिकाले 66,25,942.04 रूपया बजेट विनियोजन गरेकोमा 51,87,71,243.44 रूपया खर्च गरेको छ। जस अनुसार चालू खर्चतर्फ विनियोजित 50,09,342.42 रूपया मध्ये 39,56,90,954 रूपया 1 पैसा अर्थात 79.04% खर्च भएको छ। यसै गरी पूँजीगत खर्चतर्फ विनियोजित 16,16,600 रूपया मध्ये 12,30,80,289.43 रूपया खर्च भई 76.91% प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ। खर्च विवरण सार्वजनिक गर्दै गाउँपालिकाले बजेट कार्यमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, निर्माण व्यवसाय, उपभोक्ता समिति तथा सम्पूर्ण सरकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ। साथै विकास र समृद्धिको यात्रामा आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहभाग अपेक्षा गरिएको जनाइएको छ। अब देश बाहिरको समाचार। मध्यपूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि चर्किएको छ। इरानले अमेरिकामाथि बुसेहर परमाणु विद्युत केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप कतार, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार इरानले बुसेहर परमाणु ऊर्जा केन्द्र नजिक बुधबार दिउँसो करिब 12 बजे अमेरिकी हवाई आक्रमण भएको दावी गरेको छ। उक्त आक्रमणबाट भएको क्षतिबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्ला 2 दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड

बोट तथा होर्मोज जलडमहरू मध्ये नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाएको थियो। यसैबीच इरानी सेनाले पनि प्रति आक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका नेपाली सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको बताइएको छ। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रिएट मिसाइल प्रतिरक्षा प्रणाली, कतार स्थित अर्ली वार्निंग स्याटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाएको बताएका छन्। यद्यपि यी आक्रमणबाट भएको क्षति तथा मानवीय हातहतीबारे अमेरिका वा सम्बन्धित खाड़ी मुलुकहरूले तत्काल कुनै आधिकारिक पुष्टि गरेका छैनन्। अमेरिका र इरानबीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेको बेला यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेष गरी होर्मोज जल डमरू मध्ये वरपर बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ी छ। दुई पक्षले एकअर्कामाथि लगातार आक्रमण गरिरहेको घटनाको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्त्यमा खेल, फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न भएको क्वार्टर फाइनलमा फ्रान्सले अमेरिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलिएन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका थिए। खेलको शुरूआतमै गोल गर्ने अवसर पाए पनि एम्बापे पेनाल्टीमा चुकेका थिए। पहिलो हाफ 28 मिनटमा मोरक्कोका नौ शाइर मजराउईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बापेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाव गर्दै टोली तत्कालबाट जोगाएका थिए। 5 मिनट पछि अर्थात 65 मिनटमा उस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुगेको हो। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सका पंक्तिमा गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। निर्धारितसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जितसहित सेमी फाइनल पुग्यो। यस जितसँगै सन् 2018 विश्व विजेता तथा साबिकको उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोरक्कोको यस पटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः पटक। राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण, शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो। गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा नगर कार्यपालिकाको बैठक सम्पन्न, थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोपी सिलबन्दी दरभाव आह्वान गर्यो। रोल्पा फगाममा दोस्रो भूमिराम 2083 आयोजना हुने, रोल्पा नगरपालिकाका प्रधान अधीन दाङको राप्ती गाउँपालिकाले गर्यो 78.52% बजेट खर्च। र अमेरिका इरान तनाव चुलियो, बुसे हर परमाणु केन्द्र नजिक अमेरिकाले आक्रमण गरेको इरानको आरोप, एम्बापे र डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radio संसारभरेकै

दिन साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଜୋ ଖାନ ପନି କି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ ଗର୍ଜା ଦାତ କୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀ କୁ ଦାତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁଆଉନି ଭାକୁ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦୈନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दात र घिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत तान्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सुहाउने विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: यो केटासँग त म बिहे गर्दिन कस्तो नमिएको दाँत हो बाङ्गोटिङ्गो पनि छ अझ दाँत किराले पनि खान्छ यस्तो केटासँग पनि कसले बिहे गर्छ
5: मेरो बिहेको लागि दर्जनौ केटहरू आए मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन् होइन अब मेरो बिहे नै नहुनका लागि मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके
1: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त
5: लौ लौ मेरो हुनेवाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइन भन्नु नि
1: हजुर हाम्रा सेवाहरू
5: हजुर हामी कहाँ डेन्टल काउने मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके
1: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त
5: लौ लौ मेरो हुनेवाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइन भन्नु

0: निकाल्ने, बाधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्रम राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ किराबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारी डाक्टर अमीर हुसैन, सम्पर्क नम्बर 9861904141 र 9812690108। अब दाँतको बिरामी भएर दाम वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोलपाली डेंटल क्लिनिक लोकतांत्रिक चौक लिबांग रोलपा।

0: अनुहारमा चाया पोटो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: अब जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस

0: गोल्ड फार्मा 2017-2084 का लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
0: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
1: 9860812020 प्रशासन शाखा 9844900008 9868-63-9047 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था अस्थिर, थप उपचारका लागि भारत लैजाने योजना रोकियो।
1: राष्ट्रपति पौडेलद्वारा विभिन्न चारवटा विधेयक प्रमाणीकरण, आज पनि संघीय संसदका दुवै सदनको बैठक बस्दै।
0: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
1: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै, पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
0: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, आज राति बेल्जियम र स्पेन भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। आत्मदाहको प्रयासमा गम्भीर बनेका गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले गणेशलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजाने तयारी गरेको थियो। वीर अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका गणेशको स्वास्थ्य अवस्था स्थिर बनेपछि नलगिने भएको हो। यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने सुझाव चिकित्सकहरूले दिएका छन्। त्यसअघि सरकारले गणेशको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने गरी भारत लैजाने तयारी गरेको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पतालले जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा उपचार चलिरहेको छ। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राजधानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाउ चालक समेत रहेका गणेशले बाइकबाट पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि चारवटा अध्यादेश पनि निष्क्रिय भएका छन्। तोकिएको समय सीमा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समय सीमा हिजोसम्म थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका छन्। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीशसहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो भने 1500 भन्दा धेरै राजनैतिक नियुक्ति खारेज गरिएको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवादल विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनका प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
0: चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि सात दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँ भुक्तानी दिएको छ। असार 25 गते कुल 33,16,54,00,000 रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो सँगै चालू बजेट खर्च अन्तर्गत 12,42,05,00,000 रूपियाँ, पूँजीगत खर्च अन्तर्गत 18,39,07,00,000 रूपियाँ र वित्तीय व्यवस्था अन्तर्गत 2,35,42,00,000 रूपियाँ 24 घण्टामा कार्यालयले भुक्तानी गरेको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15,65,00,000,000 मात्र पुगेको छ। चालूतर्फ 83.3% बजेट खर्च हुँदा पूँजीगततर्फ 44.51%मै सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब रूपियाँको बजेट ल्याएको थियो। सरकारले 13,25,00,000,000 राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10,63,00,000,000 मात्र उठाउन सकेको छ। 5,34,00,000,000 विदेशी अनुदान उठाउने लक्ष्य लिएकामा 2,88,00,000,000 रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द भएको छ।
1: पुराना सम्झौता कार्यान्वयन लगायत माग बोकेर मिटर ब्याज पीड़ितहरू काठमाडौँ मार्चमा निस्किएका छन्। हिजो जनकपुरधामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन्। मिटर ब्याज पीड़ित किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 5 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनाव ताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्चमा निस्किएको उनीहरूको भनाइ छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्रमदिनको
4: मार्बलका सिटी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपीभिसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुननिर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्यपहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड़ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टा भित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि आवश्यक उपकरण तम तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। इरानले अमेरिकामाथि बुश शहर परमाणु केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतार, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्ला 2 दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड बोट तथा होर्मुज जलमार्ग नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाइएको थियो। यसैबीच इरानी सेनाले पनि प्रतिआक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन आक्रमण गरिएको हो। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतारस्थित अर्ली वार्निङ सैटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको ईन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्। अमेरिका र इरानबीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेका बेला यो घटनाले पश्चिम एसियाको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेष गरी होर्मुज जलमार्ग वरपर बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ेको छ।
0: अब खेल समाचार कप्तान केलियन एम्बापेको शानदार प्रदर्शनमा साबिक उपविजेता फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। गैराती वस्ता रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बापेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे। खेलको शुरूआतदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसेर माजराउले पेनाल्टी बक्सभित्र एम्बापेलाई लड़ाएपछि फ्रान्सले पेनाल्टीको अवसर प्राप्त गर्यो, तर एम्बापेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाएका थिए। यो जारी विश्वकपमा उनको 8 गोल हो। पहिलो गोल गरेको 6 मिनटपछि नै एम्बापेको पासमा ओस्मान डेम्बेले गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरे। यो जीतसँगै सन् 2018 विजेता र 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल राति 1:15 लस एन्जलस स्टेडियममा शुरू हुनेछ।
1: अब मौसम, आज 7 प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेको छ। देशभर मनसुनी वायुको प्रभाव छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका अधिकांश भूभागका साथै रज लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था स्थिर, थप उपचारका लागि भारत लैजाने योजना रोकियो।
1: राष्ट्रपति पौडेलद्वारा विभिन्न 4 विधेयक प्रमाणीकरण, आज पनि संघीय संसदका दुवै सदनको बैठक बस्दै।
0: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
1: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै, पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
0: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, आज राति बेल्जियम र स्पेन भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO
6: Yes,
5: AIO All in one mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू
7: यो दाँती त हैरान पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने,
6: साथ बनाउने समस्याको सफल उपचार।
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7140-318-9895-14652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: लाल सलाम कमरेड लाल हजुर कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनु पर्छ
1: अनि मिल्नु पर्यो
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भने क्रान्तिमा छ बाँकी तपाईँको इच्छा

0: Ama, ama.
1: सादे बाबाको फोटो हेरेर किन रुनुहुन्छ? देशको चिन्ता भएर हो? नरुनुहोस् आमा, अब म बनाउँछु देश।

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, पाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीडी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा। एसी त राम्रो जिपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857872। दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857872।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। झिङ्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खाना मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनि चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
5: सम्पर्क मोबाइल 9857821105,
4: 9479702802,
5: 9805982605
4: र 9910939940।
3: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
3: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
3: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: ଆଗେ ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଜ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁହି ଗର୍ଝା ଦାଁତ କୋ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୋ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଚିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କର ଜାଣି ହୋଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल में जानुस निको हुना
3: हजुर हामी कहाँ दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् 24 घंटा तपाईं के सेवा में तत्पर छौं
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने
5: नदुखाई दात निकाल्ने
4: दुखीको दात जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। आत्मदाहको प्रयासमा गम्भीर बनेका गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले गणेशलाई नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी गरेको थियो। वीर अस्पतालको वर्ण आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका गणेशको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नलगिने भएको हो। यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुन सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसैगरी सरकारले गणेशको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने गरी भारत लैजाने तयारी गरेको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पतालले जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दालको नेतृत्वमा उपचार भइरहेको छ। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राजधानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाउ चालक समेत रहेका गणेशले बाइकबाटै पेट्रोल झिकेर आफ्नो शरीरमा आगो लगाएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि बाँकी 4 अध्यादेश भने निष्क्रिय भएका छन्। को समय सीमा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको नियुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका छन्। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको छ। 1500 भन्दा धेरै राजनैतिक नियुक्ति गरिएको छ। चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि 7 दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082/83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँको भुक्तानी दिएको छ। असार 25 गते कुल 33 अर्ब 16 करोड़ 54 लाख रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ, जसमा चालूतर्फ 12 अर्ब 42 करोड़ 5 लाख, पूँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख र वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड़ 42 लाख रूपियाँ खर्च भएको छ। यसँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15 खर्ब 65 अर्ब पुगेको छ। चालूतर्फ 88.3% बजेट खर्च हुँदा पूँजीगत खर्च 44.51% सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्बको बजेट ल्याएको थियो। सरकारले 13 खर्ब 25 अर्ब राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10 खर्ब 63 अर्ब मात्र उठाउन सकेको छ। 5 खर्ब 34 अर्ब विदेशी अनुदान उठाउने लक्ष्य लिएकामा 2 खर्ब 88 अर्ब रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द गरिएको छ। र पुराना सम्झौता कार्यान्वयन लगायतका माग बोकेर मीटर ब्याज पीड़ितहरू काठमाडौँ मार्चमा निस्किएका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन्। मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी भएका छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरुतिया काशीबाट गरेको वाचा सम्झाई विगतमा सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्चमा निस्किएको उनीहरूको भनाई छ। सरकारले मीटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। मीटर ब्याज पीड़ितले 2079 पटक पटक काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मीटर ब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने, मीटर ब्याजलाई कसूर घोषणा गर्ने तथा पीड़ितलाई न्याय दिने सहमति गरेको थियो। लगत्तै सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम बहादुर सुवेदी र पूर्व नायब महान्याधिवक्ता गणेश बाबु अरियाल सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा 28,000 भन्दा बढ़ी उजुरी परेका थिए। तीमध्ये करिब 15,000 उजुरीमाथि छानबिन भए पनि 5,500 मात्र फर्स्योट भएका छन्। अधिकांश उजुरीमा भने सुनवाई नै नभएकाले मीटर ब्याज पीड़ित संघर्ष समितिले बताएको छ। मीटर ब्याज पीड़ितले मीटर ब्याजसँग सम्बन्धित तमसुक दृष्टिबन्धक रजिस्ट्रेशन चेक लगायतका सबै फर्जी लिखित मन्त्री परिषदको निर्णयबाट अवैध घोषणा गरी खारेज गर्नुपर्ने लगायतका छ बुँदे माग अघि सारेका छन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: कमिंग अप नेक्स्ट
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म आग पारेर पालनदेखि देउरा र टप्पासम्म
5: कार्यक्रम सुशेली
6: सुशेली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुशेली
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम सुशेली
7: सुशेली
6: सुशेली
8: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
9: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले भइ नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: AIO.
11: AIO?
10: Yes, AIO. All in one mart. The best place for shopping.
11: के छ र हो खास त्यहाँ?
10: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
11: वाउ, कहाँ छ र यो?
10: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
3: All in one mart. Helping make your life easier.
12: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
13: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशीली।
3: सारङ्गीको तारदेखि थुम्नाको धुनसम्म, हातपारे र पालमदेखि देउरा र टप्पासम्म।
4: सुसेली
5: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली
5: सुसेली

भयो जमका भेट खोलौं अब मन पेट। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ सुसेलीमा। सुसेली कार्यक्रम लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली बिहान यसै समय प्रसार हुने गर्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेछौं। कार्यक्रम सुसेली काठमाडौँमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो आफ्नो एफएम र सानो भेरी, रूकुम पूर्वमा पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, त्यसै गरी दाङमा रेडियो तुलसीपुर सँगै उदयपुरमा बेलुका एफएम, सिन्धुलीमा विजय किल्ला र रेडियो मरिन, रोल्पामा रेडियो जलजला र माडी आवाज, मुगुमा मुगु सँगै सौर्योदय, बैतडीमा निंगला सैनी अनि बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्क मार्फत तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्र र हाम्रो पात्रमा पनि सुन्न र सुनाउन सक्नुहुन्छ। कैकुन्नी घर देश परदेश हतार फुर्सद सहर गाउँ जहाँ हुनुहुन्छ, हामी सुसेली बोकेर सुसेली लिएर सुन्न सुनाउन तपाईँ भाषा आइपुगेका छौं। आज त हाम्रो विशेष दिन, आज हामी सुसेली फोन इनमा टेलिफोनमा कुराकानी गर्नेछौ। तपाई पनि समयले भ्याउनुभयो भने, अनुकूल लाग्यो भने सुसेलीमा सुनाउनु पर्ने खास तपाईँका गीत छन्, जानकारी छन् या मन कुरा जे छन् ती सुनाउन अवश्य आउनुहोला। हामी चाहिँ तपाईँ आउनुहुन्छ भनेर नै यहाँसम्म धाई धाई आएका छौं। तपाईँको सहभागिताले लाग्छ कार्यक्रम अझै फुलेल भनेको फूल जस्तै हुनेछ। फुर्सद त कसलाई कसलाई छ र, सबैलाई व्यस्तताले नै गाँझेकी छ। अझ असार मास खेतीपाती गर्ने हामी किसानका छोराछोरी स्वयं किसानलाई त भ्याइ नभ्याइ नै मान्नुपर्छ। मुरी उब्जाउने महिना मानो रोप्ने मुरी उब्जाउने, मुठी रोप्ने मुरी उब्जाउने महिना भनिन्छ। त्यसैले हात बाँधेर बस्नु, चोग लागेर बस्नु यो सहकालको लक्षण होइन। सहकालका निम्ति भनेको खान पाउन, लाउन पाउन, घरभरि धनधान्यले सम्पन्न हुन काम गर्नुपर्छ। रूढीबुढी अग्रजहरूले, हाम्रा पूर्वजले, हाम्रा बाजे बराजुहरूले बजै जिजु चाहिने, हाम्रा अघिल्ला पुस्ताले हामीलाई सिकाएको त काम नगरी केही पनि नखानु, सक्ने मान्छे सबैले काम गर्नुपर्छ भन्ने छ। त्यसकारण हामी कामप्रति भनेको श्रमप्रति विश्वास गर्छौं। यो असारको महिना श्रमका गीत, अझ असारे गीतहरूले खेत नै रनन न रन्किने गर्दछ। बिहान उज्यालो भएदेखि रातिसम्म हामी काममै व्यस्त हुन्छौं। यो व्यस्तताको बावजुद पनि त्यसलाई चिरेर तपाईँ कार्यक्रममा आउनुहोला। हामी सुस्तेरीमा तपाईँसँग कुरा गर्छौं, गीत सुनाउँछौं। तपाईँको सहभागिताले अझ कार्यक्रम अगाडि बढ्छ या अझ फूल चाहिँ सुगन्धित होला। 01-5370-279 काठमाडौँका साथी, काठमाडौँ बाहिर अन्त हुनुहुन्छ 01-5370-803 टेलिफोन लगाउनु होला। बरू कार्यक्रमको शुरूमा चाहिँ हामी जम्मै मिलेर सुन्नेछौ विष्णु खत्री, मीना लामा र साथीहरूको स्वरमा विष्णु खत्रीको रचना सम्मेलनको यो गीत।

0: झरनाको पानी कलकल बग्यो कञ्चन हाम्रो जस्तो जोडी कोहीको छैन भन्छन् विष्णु खत्री र मिना लामाको स्वरमा विष्णु खत्रीको संकलन सुनाए। आज सुसेली फोनिङमा तपाईँ पनि आउनुहोला 01-5367-279 अथवा 53-68-803 टेलिफोन गर्न सक्नुहुन्छ। जुन लाइनमा लाग्छ त्यही लाइनमा टेलिफोन गर्नुहोला। आज सानो प्राविधिक समस्याले टेलिफोनमा केही तलबित्तल भएको हुनसक्छ। यहाँको सहभागिताले म अपेक्षा गर्छु कोही टेक्निकल प्रब्लम भयो भने पनि प्राविधिक समस्या भयो भने पनि त्यो सल्टिजानेछ। गीतले बाजाले हाम्रो लोक लवजले त सबै कुरा समाधान हुन्छ। एकजना साथी पर्खिरहनु भएको छ, म सराक सुरुक नेपथ्यमा धेरै आवाज सुनिरहेको छु। हेलो
1: जदो जदो नमस्कार, शुक्रबार सुसेलीको दैलोमा आइपुगे म मन्डन देवपुरबाट शिल्पीमा
0: जदौ शुभ प्रभात खोल्यो साहित्य संसारको ढोका भन्दै दाहाल यज्ञनिधि सर आउनुहुन्थ्यो। भौतिक रूपमा अब कहिले भेट होला र तर उहाँको त्यो दमदार र साहित्यिक र कहिले नबिर्सने त्यो जुझारू अझ भन्ने पनि जाँगरिलो आवाज सधैँ कानमा गुन्जिन्छ। तपाईँले जरौ भनेपछि त्यही ठ्याक्कै सम्झिहालेँ कि मैले त
1: बिचरा उहाँ त बितिसक्नुभयो है।
0: हजुर, दाहाले गिनी। अनि खेल प्रसादजी के छ हालखबर?
1: ठिकै छ सर, ठिकै छ, राम्रै छ।
0: अरे खानपिन भइसक्यो? भात धान्छ?
1: कन्न भात खाएर पुरा शक्ति भरेर जाने अनि फोन गरेको।
0: कस्तो मिठो भन्नुभयो, हामी अर्थ केही जान्दैनौ, भात खानी भन्छौ, खाजा खानी भन्छौ, होइन
1: भात खानी।
0: कहाँबाट आएको, कहाँ जाने, कता जाने, के छ हालखबर? हामी सिधा मान्छेको सिधा कुरा, अरू धेरै खोदा फुर्का लोलो पोतो गर्न हामी कहाँ जान्नु छ, होइन कि लिपजी?
1: जान्दैनौ पनि हुँदैन
0: हो। अनि आज सुसेलीलाई भनेर के ल्याउनु हो?
1: एकदमै टुक्रा छ।
0: ल त, कस्ता कस्ता टुक्राहरू छन्? गुली यो मिठो ल्याउनुहुन्छ आज पनि त्यही भएर।
1: नभेटेको मायालाई धेरै भो, आजै भेट भो, हेरेको हेरै भो, बल्लै भो भेट, बल्लै भो भेट, हाँसी देऊ बोली देऊ खोली मन पेट, घर त मेरो मण्डनको कुन त चोखो मायालाई देऊ त के हुन्छ, बल्लै भेट, बल्लै भो भेट, हाँसी देऊ बोली देऊ खोली मन भेट।

0: পালাইবো বেটা হাসি দেও বলি দেও খলি মন পেটা
1: অপসরা আদল এটি নেই আমার শ্রীরাম ডাল আমি আমার জানি অপসরা খাত্রি अनि हाम्रो सुन्दर कुमार परियार सबैलाई चाहिँ सम्झिया छु पनि भन्न चाहन्छु
2: हजुर सबैलाई सम्झिया छौँ हामीले धन्यवाद खेल प्रसाद तिन सिन्हा काभ्रेको मण्डन देवपुरबाट टेलिफोन गर्नुभयो एउटा गीत पनि गाइहाल्नुभयो हामी सुशीली फोनिङमा तपाईँको सहभागिताको आशा गरेर पर्खिरहेका छौँ हामीलाई 01-5368-03 टेलिफोन गर्नुहोला हामीले बुझ्दै जाँदा भन्दै जाँदा चाहिँ हाम्रो 53-67-279 केही प्राविधिक समस्या छ टेलिफोनमा हामी नेपाल टेलिकमसँग सबै नै अनुरोध गर्छौँ तपाईँहरूको समस्या छ भने समाधान गरिदिनु होला यो टेलिफोन अवरुद्ध भएपछि कति साथी भेट्न हुने नि त्यसकारण तपाईँ काठमाडौँमा हुनुहुन्छ काठमाडौँ बाहिर जाँदा पनि हामीलाई 53-68-803 अनि यो 01 डायल गर्न नछुटाउनु होला मोबाइलबाट त्यसो भएन भने फोन लाग्दैन फेरि 01-53-68-803 टेलिफोन गर्नुहोला तपाईँको सहभागिताले सुशेली जस्तो सुस्केरा हाले जस्तो हुन जाला तपाईँको सहभागिता सधैँ हामी त्यही सुवासना फैलाउनको निम्ति विस्तृति गर्नको निम्ति अपेक्षा गर्छौ हाम्रा गीतले हाम्रो बाजाले हाम्रा सम्झनाहरूले हाम्रा गीतका भाकाहरूले हामीलाई सधैँ सधैँ उन्नति पथमा लम्काइरहन्छ त्यसैले त हामी काम गर्दा गर्दै पनि गीत गाउँछौ गीत गाउँदा गाउँदै काम गर्छौ बाजाले हाम्रा गीतले साहित्यिक अनुष्ठानहरूले चाहिँ हामीलाई सधैँ जागर भर्छ हामीलाई सधैँ ऊर्जाशील बनाउँछ जागरिलो भइयो भने हामीसँग हातमा सिप भयो भने त कति विकास गर्छौँ कहिले तनाव हुँदैन हामी नेपालीहरूलाई सधैँ अभावले गर्दा तनाव भएको छ सामाजिक पनि व्यावहारिक पनि सामूहिक पनि व्यक्तिगत पनि त्यसकारण अभाव नहुनको निम्ति हामीले प्रशस्त आर्जन गर्नुपर्छ प्रशस्त कमाई गर्नुपर्छ त्यो चाहिँ भौतिक धन पैसाको कमाईदेखि यो बौद्धिक कमाईसम्म भयो भने त्यसले चाहिँ हामीलाई जहाँ पनि साथ दिन्छ कहिले कहिले पैसा नै प्रधान जस्तो भएर आउँछ तर त्योभन्दा प्रधान चाहिँ हाम्रा सम्बन्धहरू हुन् हाम्रो संस्कृति हो हाम्रो समाज हो हामीले बाँचेको परिवेश हो हाम्रो चाहिँ नि वरपरका आफन्तहरू हुन् ती सबै हाम्रा निम्ति भइदिनु भयो भने हामीलाई कहिले दुःख पर्दैन दुःख र अप्ठ्यारो त कसैलाई नपरोस् भन्छौ तर कहिले कहिले बाध्यताले त्यस्तो पर्न जाने रहेछ तैपनि हामी हाम्रा कारणले सिपले जागरले हाम्रो चाहिने क्षमताले हाम्रो शालीनताले नेपाली सभ्यता र संस्कृतिले गर्दाखेरि अब्बल नागरिक भइरहनुपर्छ जस्तै हामी भनिरहेका छौं नि संसारको सबभन्दा अग्लो शिखर सगरमाथा विश्वको धुरी हामीसँग छ हामीले पाएका छौं त्यो हाम्रो निम्ति एउटा प्रकृतिले दिएको वरदान भन्नुपर्छ त्यस्तै हाम्रो संस्कृति पनि सगरमाथा झैं अग्लो छ हामी त्यही अग्लो सगरमाथा झैं अग्लो संस्कृति भएका नेपाली नागरिकहरू हौं जसरी भूगोल अल्को छ हाम्रो सोच हाम्रो चिन्तन हाम्रो सभ्यता हाम्रो सुसंस्कृति पनि उसै किसिमको अग्लाइमा छ विश्वका संसारका मान्छे चकित परेर हाम्रो अग्लो संस्कृति पढ्न यसलाई जान्नको निम्ति यसलाई एकछिन भने पनि आत्मसात गर्न नेपाल आइपुग्छन् कति देशका मान्छेहरूले भनिरहेका छन् नि एकपटक नेपाल जान पाए स्वर्ग पुगिहाल्थे स्वर्ग पुगेको चाहिँ नै अनुभूति हुन्थ्यो भने हामी त यहीँ जन्मिन पायौँ यहीँ हुर्किन पायौँ यहीँ बसेका छौं यो हाम्रो देश यो माटोप्रति हाम्रो अगाध माया ममता छ भने हामीले कहीँ पनि मन दुखाउनु पर्ने संकीर्ण हुनुपर्ने हामीले चाहिँ नि अभिशाप सम्झिनुपर्ने कारणै छैन त्यसकारण हामी आफूलाई वरदान सम्झ्यौं यो देश हाम्रो संस्कृति हाम्रो समाज हाम्रो भाषा हाम्रो रीतिथिति हाम्रा चाडबाडहरू हामीले गर्ने हरेक कृत्यहरू चाहिँ नि त्यस किसिमले सांस्कृतिक यो रसबुद्धिले लपक्कै भिजेका छन् त्यसैले त हामी आफूले आफूलाई पनि गौरवशाली ठान्छौ कार्यक्रमका अर्का मित्र हेलो
3: समय मिलाउँछु दार्चुलातिरको माया बोकेर आउँछु आफू त रेडियो प्रेमी परियो सानैदेखि आफू त रेडियो प्रेमी परियो सानैदेखि रेडियोको च्यापु बिचमा खोकेर आउँछु समय मिलाउँछु दार्चुलातिरको माया बोकेर आउँछु हजुर भाइ नमस्कार
2: नमस्ते नमस्कार कोपिला बोहरालाई हार्दिक स्वागत गर्न पाउँदा कति खुसी लाग्छ कोपिला बोहरा हुनुहुन्थ्यो दार्चुला लेकमबाट एउटा सृजना सुनाउनु भएको कविता रेडियो सुन्दै गर्नु भएको छ भने हामीलाई पुनः टेलिफोन लाउनु हो है. तपाईँको बाँकी सृजना सुन्नै पाइएन, कसो टेलिफोन सम्बन्ध विच्छेद भयो, बल्ल बल्ल फोन लाउनु भएको थियो. उहाँको सृजनाबाटै सुनिरहेका थियौँ कि कति व्यस्त भएको नै रेडियो आउनु भएको थियो. कोही साथी हो? हेलो
4: हेलो, नमस्कार दाइ.
2: नमस्कार, कहाँबाट होला? टेलिफोनबाट, पोखराबाट, म्याग्दीबाट, हर्कवीर खर्त्याल? हर्कवीर थाहा छैन हो? थाहा छैन, छिटो खानुहोस् है, भोक लाग्छ. एकदम ठिक छ मेरो, तपाईँको? अब एउटा गीत गाउनुहोस् के अरे. कुन गीत गाउने? म त हिँडे पोखरा, माया हिँडे दाङको बसैमा. बेनीको बजार, किरे मेरे जाली रुमाल. ल ल, यानी माया, यानी माया तपाईँलाई आउँछ. यानी मायाको बारेमा थोरै भनिदिनुहोस् न, कस्तो गीत हो?
4: यानी माया त हाम्रो पुर्खादेखि हिँडिरहेको यो गीत त, यो खेली गीत भन्ने गीत, यो हाम्रो पाखा पुर्खादेखि आयो भने आएको गीत हो.
2: हजुर,
4: अरू कारखाना गीतहरू त दिन दिन 10-12 वटा खेलिन्छ, तर यिनीहरू कहिले खेलिन्न कि राई. यो हाम्रो पुर्खादेखि हाम्रो गाउँघरमा यस्तो राम्रो गाउँछ, तब हामी गाउनु
2: जान्दैनौँ.
4: यो गाउँघरमा यो तपाईँ भन्ने कस्तो राम्रो गाउँछ, यो जाने त हामी जाने त.
2: यो खास विशेष गीत तपाईँले भने अनुसार, मैले सुने अनुसार पनि यो बागलुङ म्याग्दी तेरे फेरि यहाँनिर आयो. यो यो लोपोन्मुख गीत हो अहिले, अब यसलाई होइन, गाउँघरमा अझै पनि गाउँछन्. यसलाई रेकर्ड गरिएन भने, पुस्ता हस्तान्तरण गरिएन, तपाईँले जसरी गाएर सुनाइएन भने यो हराउन सक्छ. यसभित्रको ठुलो संस्कृति छ. अब लेख्ने हो भने ठुलो ठेली भन्छ. कुनै दिन हाम्रा विशेषज्ञहरू विज्ञहरूसँग भेट्दा कुरा गरौँला.
4: त्यो गीत पनि अब पुर्खादेखि रहेको गीत हो, त्यो पनि म गाउन जाँदैछु.
2: ल हर्काजी, खै कुनै अर्का साथी आउनुभयो भने पनि पालो दिनुपर्छ. कुरा अलिक धेर गऱ्यौँ, छोटो

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିଷ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛ ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରୁନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्प में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: यो केटासँग त म बिहे गर्दिन कस्तो नमिलेको दाँत हो बाङ्गुटिङको पनि छ अझ दाँत किराले पनि खाछ यस्तो केटासँग पनि कसले बिहे गर्छ
6: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन् होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके
1: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त
6: लौ लौ मेरो हुनेवाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइन भन्नु नि
1: हजुर हाम्रा सेवाहरू
6: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने नदुखाई दाँत निकाल्ने बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने दाँतको एक्सरे गरिने आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने किराले खाएको दाँतमा सिमेन्ट भरिने दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने दुखीको दाँतलाई जरेबाट उपचार गरिने आरसीटी दाँतमा खोल तथा क्राउन राखिने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ
1: नोट हामी

0: भन्छिन।
1: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578443122 र 98578443123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478551234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 45 78 232।
3: अमरनाथ चिकित्सकहरूको शुरूआतमा आएको सुझावको आधारमा सरकारले गणेशलाई नयाँ दिल्ली स्थित एम्स अस्पताल लैजाने तयारी गरेको थियो। तर वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका गणेशको स्वास्थ्य अवस्था स्थिर बनेपछि नलगिने भएको हो। यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने सुझाव चिकित्सकहरूले दिएका छन्। त्यस अघि सरकारले गणेशको सम्पूर्ण उपचार खर्च सरकारले बिहोर्ने गरी भारत लैजाने तयारी गरेको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पतालले जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा उपचार चलिरहेको छ। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाउ चालक रहेका गणेशले बाइकबाटै पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा गैराती जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि बाँकी 4 अध्यादेश भने निष्क्रिय भएका छन्। तोकिएको समय सीमा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनमा पारित भइसक्नुपर्छ। नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समय सीमा हिजो सकिएको थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश, विश्वविद्यालय सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका हुन्। सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो। 1500 भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गरिएको थियो। चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द भएका छन्। हिजो रातिदेखि 7 दिनसम्मको लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झन्नै 33 अर्बको भुक्तानी दिएको छ। असार 25 गते कुल 33.16 करोड़ रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसमा चालूतर्फ 12 अर्ब 42 करोड़ 5 लाख पूँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख र वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड़ 42 लाख रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15 अर्ब 65 अर्ब पुगेको छ। चालुतर्फ 88.3% बजेट खर्च हुँदा पुँजीगत खर्च 44.51% नै सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्बको बजेट ल्याएको थियो। सरकारले 13 खर्ब 25 अर्ब राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10 खर्ब 63 अर्ब मात्र उठाउन सकेको छ। 5 खर्ब 34 अर्ब विदेशी अनुदान उठाउने लक्ष्य लिएकोमा 2 खर्ब 88 अर्ब रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द भएको छ। पुरानो सम्झौता कार्यान्वयन लगायत माग बोकेर मीटर ब्याजी पीड़ितहरू काठमाण्डु मार्चमा निस्केका छन्। हिजो जनकपुरधामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाण्डुतर्फ लागेका हुन्। मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ितहरू जोड़िनेछन्। काठमाण्डु आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनाव ताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाण्डु मार्चमा निस्किएको उनीहरूको भनाई छ। सरकारले मीटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
4: एसई त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
5: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
5: मैले एसई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
4: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
5: वर्ष 2081 सालको एसई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसई 2081मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
4: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
5: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
4: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
5: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
7: आवेदन बुझाउँदा हाँसालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
8: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
9: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
8: 9860812020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नु त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: तो हैरान पारि सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँतो लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 94 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी, दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛ ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗୋ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुठोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आत्मदाहको प्रयास गरेका युवकको उपचारको क्रममा मृत्यु। श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकोले बचाउन नसकेको चिकित्सकको भनाई।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची।
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी 15 खर्ब मात्र बजेट खर्च। विकास बजेट खर्च 50% पनि पुगेन।
0: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। आज राति बेल्जियम र स्पेन भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ। हिजो आफ्नै शरीरमा पेट्रोल छर्किएर जटिल अवस्थामा वीर अस्पतालमा उपचार गराइरहेका मुगुका गणेश नेपालीको आज बिहान 11:20 निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। नेपालीलाई थप उपचारका लागि आज बिहान भारत लैजाने तयारी थियो, तर नाजुक अवस्था भएपछि रोकिएको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पताल जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दालको नेतृत्वमा उपचार चलिरहेको थियो। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाओ चालक समेत रहेका गणेशले बाइकबाटै पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए। चिकित्सकहरूका अनुसार आगोले अनुहार र श्वास प्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले निर्वाचन आयोगको राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मंत्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनको लागि प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको पनि बैठक दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
0: चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि 7 दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082/83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँको भुक्तानी दिएको छ। असार 25 गते कुल 33 अर्ब 16 करोड़ 54 लाख रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रकको कार्यालयले बताएको छ, जसमा चालू बजेट खर्च अन्तर्गत 12 अर्ब 42 करोड़ 5 लाख रूपियाँ, पूँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख रूपियाँ र वित्तीय व्यवस्था अन्तर्गत 2,35,42,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15,65,00,000,000 रूपियाँ पुगेको छ। चालुतर्फ 88.3% बजेट खर्च हुँदा पुँजीगत खर्च 44.51% सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब रूपियाँको बजेट ल्याएको थियो। सरकारले 13,25,00,000,000 राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10,63,00,000,000 रूपियाँ मात्र राजस्व उठाउन सकेको छ। 5,34,00,000,000 विदेशी अनुदान उठाउने लक्ष्य लिएकोमा 2,88,00,000,000 रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द गरिएको छ।
1: पुराना सम्झौता कार्यान्वयन लगायत माग राखेर मिटर ब्याज पीड़ितहरू काठमाडौँ मार्चमा निस्किएका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्च पासमा काठमाडौँतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। हिजो धनुषाबाट हिँडेको मार्च अहिले मध्याहसम्म आइपुग्दा बर्दीवासमा प्रवेश गरेको छ। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहोतिया गाछीबाट गरेको वार्ता सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्चमा निस्किएको उनीहरूको भनाई छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि बाँकी 4 अध्यादेश भने निष्क्रिय भएका छन्। तोकिएको समय सीमामा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक छुट्टै दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा हिजो सकिएको थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका हुन्। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो। 1500 भन्दा बढ़ी राजनीतिक नियुक्ति खारेज गरिएको थियो।
0: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेप्लाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित ट्र्याकबाटै सवारी साधन सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले बताएको छ। नेपालको पूर्वी तथा मध्यपहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध नै हुन नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसका लागि आवश्यक उपकरण तन तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ। इरानले अमेरिकामाथि बुसे हर परमाणु केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतारको भित्र भनाइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्लो दुई दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन खसालेको छ। अमेरिकी सेनाले सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड बोट तथा हर्मुज जलमार्ग नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाएको थियो। यसैबीच इरानी सेनाले पनि प्रति आक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतार स्थित अर्ली वार्निङ सेटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्। अमेरिका र इरान बीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेको बेला यो घटनाले पश्चिम एसियाको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेष गरी हर्मुज जलमार्ग वारपार बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ेको छ।
0: अब खेल समाचार। कप्तान केलियन एम्बाप्पेको शानदार प्रदर्शनमा साबिक उपविजेता फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। गैराती बोस्टन रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे। खेलको शुरूआतदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो। पहिलो हाफको 2800 मिनटमा मोरक्कोका नौसेर माजराय ले पेनाल्टी बक्सभित्र एम्बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बाप्पेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे। खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाए। यो जारी विश्वकपमा उनको 8 गोल हो। पहिलो गोल गरेको 6 मिनटपछि नै एम्बाप्पेको पासमा ओप्सान डेम्बेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। यो जितसँगै सन् 2018 विजेता र सन् 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल राति 1:15 लस एन्जलस स्टेडियममा शुरू हुनेछ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आत्मदाहको प्रयास गरेका युवकको उपचारको क्रममा मृत्यु। श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकोले बचाउन नसकेको चिकित्सकको भनाई।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची।
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
0: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। आज राति बेल्जियम र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: ଆଜି ତ ହଇରାଣ ପାରିଶ କିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ କରଛା ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାକୁ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740318
1: 9805614652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि, त्यसको लागि त न्यू रोलपाली मुस्कान।

0: यस यता राम्रो जीपीए ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा

0: जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने
0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस निवाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: यति ता राम्रो जीपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तामा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: आफ्नो शरीरमा पेट्रोल छर्केर जटिल अवस्थामा वीर अस्पतालमा उपचार रत नेपालीको आज बिहान 11:20 निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। नेपालीको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त सहित वीर अस्पतालमा पुगेका छन्। वीर अस्पताल परिसरमा आफन्त लगायत सर्वसाधारणहरू भेला भएर सरकारप्रति आक्रोश पोख्न थालेपछि वीर अस्पताल परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनात गरिएको छ। नेपालीलाई थप उपचारको लागि आज बिहान भारत लैजाने तयारी गरिएको थियो, तर अवस्था नाजुक भएपछि रोकिएको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको थियो। आगोले अनुहार र श्वास प्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकोले जोगाउन नसकिएको डाक्टर दाहालले बताउनु भएको छ। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाउ चालक रहेका गणेशले बाइकबाटै पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 महाकालबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 महाकालबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालको लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट हुँदा उक्त घटना भएको हो। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक अहिले केबीरमा शुरू हुँदैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनको लागि प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठक पनि अहिले सभा 1 बजे बस्दैछ। बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्न उत्तर गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ। चालू आर्थिक वर्षको लागि सबै सरकारी खाता बन्द भएका छन्। हिजो रातिदेखि 7 दिनसम्मको लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झन्नै 33 अर्बको भुक्तानी दिएको छ। असार 25 गते कुल 33 अर्ब 16 करोड़ 54 लाख रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसमा चालू बजेट खर्च अन्तर्गत 12 अर्ब 42 करोड़ 5 लाख, पूँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख र विनियोजन वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड़ 42 लाख रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। र पुराना सम्झौता कार्यान्वयन लगायतमा राखेर मिटर ब्याज पीड़ितहरू काठमाडौँ मार्चमा निस्किएका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जति पीड़ितहरू सहभागी भएका छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ितहरू जोड़िँदै आउनेछन्। हिजो धनुषाबाट हिँडेको मार्च अहिले दिउँसोसम्म बर्दीवास प्रवेश गरेको छ। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्चमा निस्किएको उनीहरूको भनाइ छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको पीड़ितहरूको गुनासो छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चुल बिदा हुन्छ। नमस्कार।
4: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
5: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
4: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
5: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
4: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
4: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
4: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: सानो म तिमीलाई यति धेरै प्रेम गर्छु कतै तिमीले यो हाम्रो पवित्र प्रेमलाई तोड्ने त गर्दिन भाइ
1: होइन त्यसो नबन न म तिमी बाहेक अरू कसैलाई प्रेम गर्छु।

0: ଦ୍ୱିତୀୟ ଦାଆଁତି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦି ଦୈନ ଦୁହେ ଗୋ ଦୁହି ଗର୍ଝା ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାକୁ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରୁନ
1: अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: एएलसी इता राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कूलमा जाऊ न।
0: कुन स्कूल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई जीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
2: होइन, के भयो
3: तँलाई थाहा छ? आज तलहरूको कान्छ्यामा गोमा रोजी बस्ने कुरा छ। तर म हेर्न जानुपर्छ।
4: खसीको खमा त्यहाँ आज तल कान्छी आमाकोमा रोजी बस्ने कुरा छ। त्यहाँ आज मुना पनि आउने कुरा छ। अरे

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एक जलजला बहुमुखी क्याम्पस लिबा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9887812020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबान रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: नमस्कार, म गायक बद्री पगिनी। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो जन्दला 96.4 MHz।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 01-5625-459 र 98-6-45-78-232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। प्रतिनिधि सभाको बैठकमा आज सांसदहरूले गणेश नेपालीको मृत्यु प्रकरणको विषय उठाइरहेका छन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको तर्फबाट कानून न्याय तथा संघीय संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्ने कार्यसूची रहेको छ। तर आज प्रतिपक्षी दलका सांसदहरूले गणेश नेपाली मृत्यु प्रकरणको विषयप्रति सरकार गम्भीर हुन नसकेको र नियमन गर्ने परिपाटी पनि गलत रहेको भन्दै विरोध गरिरहेका छन्। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 महाकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 महाकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको हो। यस्तै चालू आर्थिक वर्षका लागि सबै सरकारी खाताहरू बन्द भएका छन्। हिजो रातिदेखि 7 दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। र पुराना सम्झौता कार्यान्वयन लगायतका माग बोकेर मिटर ब्याजीहरू फेरि काठमाडौँ मार्च पासमा निस्केका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँ घर लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ितहरू जोड़िने भएका छन्। हिजो धनुषाबाट हिँडेको मार्च अघि मध्याहसम्म बर्दीवास प्रवेश गरेको थियो। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुरानो सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत सुनार्ताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्च पासमा निस्किएको उनीहरूको भनाइ छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 9095 94 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि, त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
6: हजुर हाम्रा सेवाहरू,
7: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
9: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको हो, तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या, यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
9: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो, प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848751234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627, राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर हामी कहाँ पाइल्स खिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
11: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
10: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
11: सम्पर्क मोबाइल 98578211105,
10: 98479802,
11: 98095826605
10: र 98103940।
12: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
13: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
13: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
13: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउनको दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
13: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98578-43-122 र 98578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज
1: हेलो।
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। हाम्रो स्टुडियोमा मलाई साथ मिल्दैछ यतिखेरको समयमा एकमन विश्वको भनी आवाजमा उपस्थित भइसकेको छु। म तपाईँको कार्यक्रम नभएर तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ, यो दिवसको समय छ। आफ्नै कामकाजमा तालिन बिजी व्यस्त अस्वस्थ रहनु भएको छ होला, उकाली ओह्राली भन्छन् चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरूले भने प्रोग्राम हेलो जजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ निज जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला शुरूदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न

हुनुहुनेछ। माथतपाईकी मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्दरमा पनि सुन्न सक्नुहुनेछ। तट हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार प्रक श्रृंखला प्रक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शुक्रबार श्रृंखलामा छौ। शुक्रबार श्रृंखलामा तपाईँ सहभागिता जनाउनु भयो भने आज पहिलो साथीले गीत रचना पार्नुहुन्छ र दोस्रो तेस्रो साथीले समर्थन मात्र जनाएर बाहिरिनु पर्ने हुन्छ। र त हामी आज फेसबुक लाइभमा पनि आएका छौं। म तपाईँलाई जानकारी गराइहाले रेडियो जलजला 96.4 MHz सर्च गर्नुभयो भने अङ्ग्रेजीमा रहेको छ है, इङ्ग्लिसमा छ रेडियो जलजला। सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा भेटाउन सक्नुहुनेछ आजको बसाइमा। र त मैले कार्यक्रमको बारेमा जानकारी गराइहालेँ तपाईँलाई। आज साथीहरू आउनुभयो भने पहिलो श्रोताले गीत रोजेमा पार्न सक्नुहुनेछ, दोस्रो र तेस्रो साथीले समर्थन मात्र जनाएर बाहिरिनु पर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि नम्बर रहेको छ 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौ।

0: हजुर, यो गीत बसले तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हाम्रो प्राविधिकमा अलिकति समस्या देखियो, त्यसै कारणले गर्दा अलिकति ढिलो पनि बोलियो होइन। आज सहभागिता जनाउनु भयो भने के गर्नुपर्छ र तपाईँलाई जानकारी भइसक्यो होला होइन। यदि भर्खरै मात्र फेरि पनि सुन्दै हुनुहुन्छ माया साथीले भने चाहिँ म तपाईँलाई जानकारी गराउँछु। आज पहिलो श्रोता आउनुभयो भने पहिलो श्रोताले गीत रोजेमा पार्दोहुन्छ र दोस्रो तेस्रो साथीले आफ्नो साथीलाई सम्झना समर्पण छोडेर बाहिरिनु पर्ने हुन्छ। तपाईँलाई जानकारी गराए 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यतिखेरको समयमा साथी आउनु भएको छ। पहिलो साथी कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हाल चाहिँ रुन्टीगढी गाउँपालिका छ। के कामले जानुभयो रुन्टीगढीतिर? गोठमा जानुभएको?
1: गोठमा हजुर।
0: अनि खाजा नास्ता खानुभयो कि भएन?
1: खाजा नास्ता भइसक्यो।
0: खाजा नास्ता भइसक्यो, सन्चै नै हुनुहुन्छ? एकदम हामी पनि सन्चै छौ। अनि आज सहभागिता जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी त होला क्या र होइन?
1: जानकारी छ, लोकगीत पनि गर्न पाइन्छ होइन?
0: जुनसुकै गीत पनि तपाईँले चुज गर्न सक्नुहुन्छ।
1: ए यो लाउन मलाई यस्तो भयो किन तिमी बिना बाँच्नै सक्दिन भनेर लोकगीत नयाँ आएर त्यस्तो बोल्छ थाहा पनि त्यो भेटिरहन्छ न भएन भने रात किन भने सुन्दिनँ होला।
0: लौ त हुन्छ, हामी तपाईँले रोजाइमा पार्नु भएको गीत भेटायो भने चाहिँ बजाउनेछौ। लौन म किन यस्तो भए है?
1: लौन मलाई यस्तो भए किन त्यही दिन बाँच्नै सकिन भने लोकगीत आएको छ कि?
0: एकदमै पनि आएको छ, मैले सुनेको छु। तर हाम्रो प्राविधिकले भेटाउनु हुन्छ कि हुँदैन भन्ने कुरा हो।
1: त्यो भेटेन भने रात दिन भन्ने लोकगीत बजाइदिनु भयो।
0: ल त हुन्छ, कार्यक्रममा आउनुभयो तपाईँले रोजामा पार्नु भएको गीत हामी अब एकैछिन पछि राख्नेछौ। कसलाई सम्झिनुहुन्छ?
1: सम्झान्छु,
0: धन्यवाद।
1: र पारिवार रहनुभएको सम्झान्छु र कल्याण धर्माको पारि रहनुभएका नेता गति रुन्टीगरी गाउँपालिका चारमा रहनुभएका भलिस मगर रुन्टीगरी एकमेरन हुनुहोस् मगर सर्वोदय नगरपालिका नम्बर दिवेश मगर रोल्पा त्रिवेणी सातमा रहनुभएका सुजन ओली सुन्दर मगर ठाकुर मगर लगायत रेडियो जलजला सुनेर म सम्पूर्ण सम्झेरै जान्छु। नमस्ते।
0: नमस्ते, दिखेरको समयमा गैरी गाउँबाट जीवन के भन्दै हुनुहुन्थ्यो नाम ठ्याक्क फेरि भुलिदिए क्या मैले, फेरि गाह्रो गाह्रो छ हौ। 97 45 96 26 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आजको बसाइमा केही गर्नु पर्दैन, हाम्रो जीवन साङ्गीतिक मगरले गीत रोजेमा पारेर गइसक्नु भएको छ। के छ गीत भेटिएको छ भन्दै हुनुहुन्छ, गीत त भेटिसक्नु भएको छ। अब साथी आउनुभयो भने दुईजना साथीसँग हामी कुराकानी गर्छौ, त्यसपछि हामी उक्त गीतलाई नै यहाँबाट स्थान दिनेछौ। यदि गीतको समयमा अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार हजुर।
2: हेलो हजुर, नमस्कार हजुर।
0: नमस्कार हजुर। नमस्कार भानवीरजी, के छ हाल खबर?
2: ल त नि अब बाँचिरहेकै अवस्था छ है, खेलको समयमा अब
0: बाँचिरहेकै अवस्था छ है।
2: हजुर हजुर, अब मरु मरु बाजु बाजु भएर बाँचिरहेकै अवस्था छ होइन?
0: बाँच्नु त पर्यो यहाँ, कहाँ मर्नु हो र?
2: अब कहिले कहीँ अब मर्नु हुँदै
0: बाँच्नु त पर्यो यहाँ, त्यस्तो अब मरौ मरौ त नभन्नु होला, फेरि हाम्रो म्याडम फेरि रुनु होला
2: क्या। म्याडम अहिलेसम्म हट्नु छैन, अब कतै कतै अब फेरि दुख्न पनि सक्छ मनमा होइन।
0: अनि के छ आज खाजा नास्ता खानुभयो कि भएन हाम्रो भानवीरजीले?
2: खाइयो प्रियजी, अब खाएर पनि त्यस्तै अब इच्छा समयमा अलिकति निस्केको कारण हुन्छ, अब गरेर
0: लौ त। हाम्रो भानवीरजीको आवाज बुझिन गाह्रो भयो, बुझ्नै गाह्रो भयो, नेटवर्कमा अलिक समस्या छ जस्तो लाग्यो मलाई।
2: होइन होइन, सरले अलिकति आज अलिकति काम त्यस्तै गरिराखे कि खासै त्यस्तो भरपरो गरिराखेको छैन.
0: एकदमै पनि ल त हुन्छ. कार्यक्रममा आउनु भएको छ हाम्रो जीवन साङ्गीतिकजीले गीत रचना पारिसक्नु भएको छ. तपाईँलाई कस्तो लाग्छ गीत?
2: खुसी लाग्यो किनकि अब नयाँ गीत रोज्नु भएको छ उहाँले. अब नयाँ गीत मजाले चाहिँ सुन्न पाइने भयो भनेर खुसी पनि लागिरहेको छ. त्यही गीत मार्फत चाहिँ मैले पनि चार समर्थन जनाउनलाई चाहिँ उपस्थित भइसकेँ कि र मजाले अरू साथीहरूले पनि जति अब जीवन साङ्गीतिक मगरजीले चाहिँ चुज गर्नु भएको छ उहाँले चुज गर्नुभएको चाहिँ गीतमा चाहिँ मजाले चाहिँ सुनेर इन्जोय लिनु होला भन्न पनि मैले चाहन्छु है त.
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो. कसलाई सम्झनुहुन्छ त?
2: कसलाई सम्झनु पर्दाखेरि चाहिँ सर चाहिँ हजुर सञ्चारिका हजुर क्रियालाई र चाहिँ प्राविधिक मित्र प्राविधिकमा रहनुहुने चाहिँ टेकमन विश्वजीलाई र चाहिँ मेरो घर फ्यामिली परिवार सबैजनालाई र चाहिँ जतिले पनि मलाई चिन्नुहुन्छ चिन्नु हुँदैन र चाहिँ अगाडि आउने र पछाडि आउने सबैजना साथीहरूलाई चाहिँ एकदमै सम्झना छ माया छ भन्दै चाहिँ म पनि सोचिन्छु. हजुर नमस्कार.
0: नमस्कार. यतिखेरको समयमा साथी आउनु भएको थियो भानवीर कुन मगर आउनु भएको थियो माडी गाउँपालिकाबाट. उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला. सहभागिता जनाइसकेपछि आज साथीलाई मात्र सम्झना समर्पण छोड्न सक्नुहुनेछ. म तपाईँलाई आग्रह गरेँ आजको बजारमा यतिखेरको समयमा पहिलो नभएर तेस्रो साथी आउनु भएको छ. नमस्कार हजुर. दर्शन नमस्ते. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुनसरी गाउँपालिका पाँचबाट सहारा छेत्री है. सहाराजी
3: हजुर
0: के छ हाल खबर?
3: एकदम बासुकी छ भने सासुराले केही छ है. एकदम चाहिएको छ हजुरहरूलाई के कस्तो छ भन्ने?
0: हाम्रो पनि ठिकै छ भनौ ग्यार. अनि यतिखेरको समयमा गोठालो जानु भएको छ होइन? बाख्रा चराउन जानुभएको होइन? आजभोलि बर्खाको समय छ, भिर भिरतिर नलग्नु होला नि बाख्रा. फेरि
3: सुन्छ खै बाख्रो मातिएको कि के? बाख्रा पनि दगुरी मात्र गर्छ.
0: बाख्रा त दगुरी हाल्छ नि त. अब पशु त भयो होइन?
3: हजुर हजुर. नास्ता खानुभयो?
0: नास्ता खाएका छैनौ हामी. एकैछिन पछि खानेछौ. अनि हजुरको भयो कि भएन?
3: अब त मेरो त अब घर गएपछि हुन्छ है.
0: घर गएपछि हुन्छ साँझ होइन?
3: हजुर हजुर.
0: साँझ त खाना नै खाने होला ग्यार होइन र?
3: खाना भन्दा भोक लागेपछि नास्ता खाने हो, नलागेपछि अब साँझेको खाना खाने हो.
0: लौ त हुन्छ. साँझ तपाईँले खाने बेलामा नास्ता खानुभयो भने हामीलाई पनि पठाउनु होला. खाना त हामी पनि खाइहाल्छौँ होइन? लौ त हुन्छ. कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो. आगामी दिनमा आउँदै गर्नु होला. कसलाई सम्झिनुहुन्छ?
3: सर्वप्रथम त एकदमै हजुरले एकदमै मिठो कार्यक्रम चलाएर हामीलाई मनोरञ्जन दिनुभएको छ. सबभन्दा हजुरलाई एकदमै त्यसै गरी हाम्रो एकजना मित्र हुनुहुन्छ त्यसलाई पनि एकदमै विशिष्ट मिठोमा शब्दहरू व्यक्त गर्न चाहन्छु र हाम्रो रेडियो जजलाई पनि एकदमै सम्झना भन्न चाहन्छु र मेरो साथीहरू कृष्णा छेत्री, तुलसी छेत्री, तुलसा छेत्री र प्रेमिका छेत्री र मलाई सहारा छेत्री भनेर चिन्ने नचिन्ने साथी र म भन्दा अगाडि आउने र मभन्दा पछि पछाडि आउने सम्पूर्णलाई एकदमै मिठोमा
0: नमस्कार. यतिखेरको समयमा सहारा छेत्री आउनु भएको यो सुन्छ हरि गाउँपालिकाबाट. उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. पालो तपाईँको रहने 97 45 89 36 20 भनेर सहभागिता जनाउँदै गर्नुहोला. अब भने फोन सहारा छेत्रीले समर्थन जनाउनु भएको गीत राख्छौ. त्यसपछि पुनः उपस्थित हुने नै छु.

0: हजुर, तिनी बिना एकछिन पनि बाँच्नै सकिन र आज यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हाम्रो भानवीर कुन र सहारा छेत्रीले समर्थन जनाउनु भएको र हाम्रो जीवन सांगीतिक मगरले रोजाइमा पार्नु भएको गीत हो यो चाहिँ। तपाईँको माझमा हामीले पनि सकेका छौँ, अब भने पालो तपाईँको रहनेछ, जसको लागि 97 46 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यतिखेरको समयमा अर्को साथी आउनु भएको छ, दोस्रो लहरको पहिलो साथी। नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म मडानी गाउँपालिका छदेखि सुरेन्द्र कुमार बोल्दैछु। हजुर,
0: मडानी गाउँपालिका छबाट सुरेन्द्र कौर
1: कुमार। हजुर,
0: के छ सुरेन्द्रजीको हालखबर?
1: मेरो हालखबर ठिकै छ। हजुर, के छ?
0: हाम्रो पनि ठिकै छ भनौ, अहिलेसम्म बाँचेकै छौ जसो तसो, होइन?
1: हजुर हजुर, के छ मौसमको जानकारीमा के छ? हजुर,
0: मौसमको जानकारी गराउनु पर्दा त्यस्तै छ, धुम्म बादल लागिराखेको छ, पानी पर्ला जस्तो भइराखेको छ। आज मौसम विभागले पनि पानी पर्छ भन्ने कुरा चाहिँ जनाएको छ ग्यारे, होइन? अब साँझतिर हेरौँ पानी पर्छ या पर्दैन भन्ने कुरा त। खाजा नास्ता खानु भयो कि भएन हाम्रो सुरेन्द्रजीले?
1: मेरो खाजा नास्ता भएको छैन। हजुर, अब केही समय त
0: केही समयपछि हुन्छ है।
1: हजुर हजुर,
0: अनि आज कार्यक्रममा सहभागिता जनाउनु भएको छ सुरेन्द्रजी, कुन गीत रोजाइमा पार्नुहुन्छ? भिरैमा चर्यो मालीगाई, कसलाई सम्झिनुहुन्छ?
1: सुरुवातमा हजुरलाई, रेडियो सहकर्मी सबै साथीहरूलाई, अनि भोलिवासी काठमा बस्ने अङ्कल अङ्की भाइ
0: नमस्कार। यतिखेरको समयमा मडानी गाउँपालिकाबाट सुरेन्द्र कौर आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। मलाई टिकटक लाइभमा आज भनेको छैन, सुन्न सक्नुहुनेछ प्रिया तेजेन्द्र सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट पनि भेटाउन सक्नुहुनेछ। आज पनि भिडियो लाइभ आएका छौँ, जसको लागि तपाईँले 97 46 90 36 20 को लाइन भएर सहभागिता जनाउन होला। आजको बसाइमा सहभागी जनाउनु भयो भने तपाईँले आफ्ना साथीलाई समर्थन जनाउन सक्नुहुनेछ है त। यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर, नमस्कार। हजुर
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
2: प्युठानबाट आकाश खड्का बोलेको। हजुर,
0: प्युठानबाट आकाश खड्का, के छ आकाशजीको हालखबर?
2: हजुर, हाम्रो सबै ठिकै छ नि। हजुर,
0: मेरो पनि ठिकै छ। प्युठान कुण्ठाबाट हो?
2: प्युठान स्वर्गद्वारी नगरपालिका 9 देखि। हजुर,
0: स्वर्गद्वारी नगरपालिका 9 बाट है।
2: हजुर,
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ, सन्चै त हुनुहुन्छ?
2: हजुर, सन्चै आराम छ। हजुर,
0: अनि खाजा नास्ता खानु भयो कि भएन?
2: खाजा नास्ता मेरो भइहाल्यो नि। हजुरको भयो कि नाइस?
0: मेरो त भएको छैन ग्यारे, अब एक्लै एक्लै खानुहुन्छ। अनि ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा परेको छ जानकारी छ?
2: भिरमा सेती गाई भन्ने गीत रोजाइमा परेको साथीले।
0: भिरमा सेती गाई त होइन नि,
2: मैले त त्यस्तो सुनेको हो खै।
0: भिरैमा चर्यो माली गाई हो। ल त हुन्छ, कार्यक्रममा आउनुभयो, कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त हजुरको लागि, अनि कृष्ण नारायण भएका उहाँको लागि, अनि मलाई जस लास्ट हप्ता भन्ने चिन्नुहुन्छ चिन्नुहुन्न उहाँको लागि भनिदिँदै सम्झिँदै बिहाउँछु। नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा आकाश खड्का आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसक

0: पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर अर्को साथी आउनु भएको छ भन्दै थिए आउनु भएको छैन भन्दै हुनुहुन्छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला सहभागिता जनाउनु भयो भने आज आफ्नो साथीको बारेमा नभएर साथीलाई सम्झन समर्पण छोड्न पनि सक्नुहुनेछ र पहिलो साथीले गीत रजमा पार्न पनि सक्नुहुनेछ आफूलाई मन परेको गीत चुज गर्न सक्नुहुनेछ है त आजको बसाइमा यतिखेरको समयमा साथी आउनु भएको छ भन्दै थिए आउनु भएको छैन खै त कहाँ हराउनु भयो साथीहरू फोन डायल गर्नुहोला फोन डायल गरिसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ मलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ प्रिया डट तेजेन्द्र सर्च गर्नुभयो भने पनि भेटाउन सक्नुहुनेछ तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने पनि त्यहाँबाट पनि हामीलाई भेटाउन सकिहाल्नुहुन्छ है यतिखेरको समयमा साथी नमस्कार हजुर
1: नमस्ते दिदी
0: नमस्ते कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ गौमाया सुनी के छ गौमायाको हाल खबर
1: मेरो चाहिँ एकदम ठिक छ दिदी हजुरको के छ सुनाउनुहोस्
0: मेरो पनि ठिक छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो गौमायाजीले
1: यतिखेरको समय दिदी फोन ट्राई गरे फोन पनि बल्ल बल्ल लाग्यो भन्नुपर्छ है
0: फोन ट्राई गर्नुभयो बल्ल बल्ल लाग्यो है
1: हजुर योभन्दा अगाडि फोन लागेको थियो तर फोन रिसिभ भएन
0: फोन रिसिभ भएन
1: हजुर नास्ता खानु भयो दिदी
0: हाम्रो नास्ता भएको छैन अब एकैछिन पछि हुन्छ हजुरको भयो भएको छैन अब एकैछिन सँगसँगै खाउला नि त है कार्यक्रम सकिएला ल हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ
1: फर्स्ट अफ अल त हजुरलाई सम्झिन्छ है फरामी नको हुन्छ उहाँलाई र मभन्दा अगाडि मभन्दा पछाडि जति पनि आउनुहुन्छ उहाँलाई भन्दै छुट्टिन्छु नमस्ते
0: नमस्ते यतिखेरको समयमा गौमाया सोनी आउनु भएको थियो सुखेतबाट आउनु भएको थियो अब भने हामी गीत राख्छौँ है त साथीले रोजामा पार्नु भएको गीत भेटिएको छ तर अलिकति समस्या आइदिएको छ हाम्रो टेलिफोनहरू प्राविधिकमा अलिकति समस्या आइराखेको छ ज्ञान गाह्रो पो छ त हो हामीलाई पनि भन्न पो सजिलो छ मुखले छ्याक्क पारेर भन्नलाई सजिलो छ होइन मान्छेहरूले भन्छ नि त यसले त यस्तो गर्छ होइन यो त बसेर खान्छ भन्छ नि तर कहाँ सजिलो छ र हामीलाई पनि गाह्रो त भइहाल्छ नि त होइन मुखले ठिक्क पारेर भन्नलाई कहाँ सजिलो छ र आफूले गर्नुपर्छ अनि मात्र थाहा हुन्छ यतिखेरको समयमा हामी अब गीत राख्छौ साथीले रोजामा पार्नु भएको गीत भेटिसकेको छ गीत राख्छौ त्यसपछि पुनः उपस्थित हुने नै छौ

0: हजुर, यसपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ। विदेशबाट फोन गर्न मिल्दैन, कसरी गर्ने हो भन्नुभएको छ। आज हामीले वाट्सएप कल लिएका छैन, वाट्सएप कल लिन लियो भने हामी तपाईँलाई जानकारी गराउँछौँ। तपाईँले रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज सर्च गर्नुभयो भने त्यहाँबाट हेर्न सक्नुहुनेछ। पालो तपाईँको रहनेछ 97.45, 99.36। यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, तेस्रो लहरको अन्तिम लहर नै भनौँ न, होइन? स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: नमस्कार, कुन ठाउँबाट को छ?
1: कल्याण जिल्ला कालीमाटी गाउँपालिका वडा नम्बर 3 फारलाबाट माधव कुमार।
0: कालीमाटी गाउँपालिकाबाट?
1: हजुर।
0: के मगर भन्नुभयो?
1: माधव
0: कौर।
1: हजुर,
0: के छ माधवजीको हाल खबर? सन्चै हुनुहुन्छ?
1: हजुर।
0: अनि
1: हाम्रो
0: पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? गोठाला जानु भएको? स्कुल जानु भएन? किन बिडा भयो छ त आज?
1: बर्खे बिडा।
0: ए, बर्खे बिडा सुरु भयो?
1: हजुर।
0: ल त हुन्छ, कार्यक्रम आउनु भएको छ। आज कुन गीत रोजन पार्नुहुन्छ?
1: बिछोडाको करौतीले काट्नु मनै काट्यो।
0: बिछोडाको करौतीले काट्न मनै काट्यो है? ल त हुन्छ, तपाईँले रोजनमा पार्नु भएको गीत हामी अब एकैछिन बसिराख्नेछौँ। कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई, अनि प्राविधिक मित्रलाई, अनि मेरो आमा बुबा र दाजुभाइलाई सम्झिँदै बिदाउँछु। हस्त, नमस्कार।
0: नमस्कार, यतिखेरको समयमा सानो भाइ आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। उहाँले बिछोडाको करौटीले काट्नु मनै काट्यो भन्ने गीत परदेशी गीत चाहिँ हो है, परदेशी गीत हृदयमा पारेर गइसक्नु भएको छ। पालो तपाईँको रहनेछ। साथी आउनु भएको छ? आउनु भएको छैन भन्दै हुनुहुन्छ। एकजना आउनुभयो भने हामी कुराकानी गर्नेछौँ है। एकजना आउनु होला 97.45, 99.36 को लाइन भएर सहभागी जनाउनु होला। एकजना आउनुभयो भने तपाईँसँग हामी मजाले कुराकानी गर्नेछौँ है। अर्को साथी आउनु भएको छ भन्दै थियो, आउनु भएको छैन, ठिक छ। अब भने हामी पनि यहाँबाट छुट्टिएर जाने समय चाहिँ भइसकेको छ है। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र हामीलाई टिकटक लाइभमा, फेसबुक लाइभमा सुनिदिनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। र तपाईँ बोलेको र म बोलेको आवाजलाई रेडियो सेटसम्म पुर्याएर सार सपोर्ट प्रदान गर्नुहुने हाम्रो प्राविधिक मित्र टेकमन विश्वलाई पनि विशेष विशेष धन्यवादका ज्ञापनहरू ज्ञापन गर्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। भोलि यही समयमा आउने नै छु, रेडियो सुन्दै गर्नुहोला भन्दै थिए। साथीले गीत भेटाउनु भएन छ, बिछोडाको करौटीले काट्नु मनै काट्यो। लौटा हुन्छ, आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु, भोलि यही समयमा आउने नै छु। गीत भेटिएन जस्तो छ, बिछोडाको करौतीले काट्नु मनै काट्यो। कम्प्युटरमा अलिकति समस्या भएको छ भन्दै हुनुहुन्छ यहाँले। कार्यक्रम त चलाइयो तर बिडा हुने बेलामा अलिकति गाह्रो भइदियो हामीलाई। भन्नलाई पो सजिलो छ, मुखले त ठिक्क पार्छौँ नि त, होइन? हामीले कुनै बेलामा अलि होइन गीत भेटियो। गीत भेटिएको छैन भन्दै हुनुहुन्छ। तपाईँले केही सल्लाह सुझाव प्रदान नभएर हामीलाई दिन सक्नुहुन्छ है, जसको लागि 97.45, 99.36 को लाइन भएर सहभागिता जनाउनुहोला। गीत भेटिएन, लौटा हुन्छ। आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर सुतिन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। नमस्कार।
2: प्रशान्तले गाएको छ होइन?

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा पनि उठ्यो मुगुका गणेश नेपालीको मृत्यु प्रकरण, सरकार विरूद्ध खनिए विपक्षी दलका सांसद, राष्ट्रिय सभामा प्रधानमन्त्री शाहको राजीनामा माग।
0: काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु, मुस्ताङमा लेक लागेर 1 वर्षमा 16 जनाले ज्यान गुमाए।
1: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई, वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन हुँदै।
0: चीनमा शक्तिशाली टाइफुनको खतरा, ताइवानमा भारी वर्षाको चेतावनीसँगै राजधानी ताइपेका विद्यालय बन्द।
1: र भारतको ए क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा पनि आवाज उठेको छ। यस घटनालाई लिएर सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एकजना युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर उहाँले प्रश्न गर्नुभयो।
3: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
0: नेकपा एमालेका प्रमुख सचेतक एन महरले सदनमै सरकार विरूद्ध मोर्दाबादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरूद्ध खनिनुभयो।
4: चोकमाया न्यौपानेहरूले अरू नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरीकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद गर्न चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानकर्षण गराउँदै तत्काल जवाफ माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै देशमा गरीब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो। रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरूङमाथि तीव्र आक्रोश पोख्नु उहाँले गृहमन्त्रीलाई क्यामेरा र मीडिया बोकेर हिँड्ने फिल्मको नायक वा कन्टेन्ट क्रिएटर हो भन्दै कड़ा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्टबाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने बताउनुभयो।
1: यस्तै जारी राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले पनि प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा धारणा राख्दै उहाँले सरकारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो। उहाँले बालेन सरकारको कुरताका कारण मुगुका गणेश नेपालीले आगोमा चल्नु परेको पनि जिकिर गर्नुभयो।
0: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका आठ महाकालबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धु पाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका स्थित पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। आज राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिनुभएको हो। उहाँले मध्यवर्ती क्षेत्रभित्र वन क्षेत्र र महत्वपूर्ण जलीय इको सिस्टम बाहेकका नदीबाट वातावरणीय अध्ययनका आधारमा स्थानीय तहलाई नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण गर्न सक्ने व्यवस्था गर्न कानून संशोधनको प्रस्ताव गरिएको समेत बताउनुभयो। उहाँले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजनका लागि पहल भइरहेको जानकारी समेत दिनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: टेशन खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 2082-83 को एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार चालू वर्षको सामदेखि हालसम्म मुस्ताङ भ्रमणमा गएका मध्ये 10 भारतीयको मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर निधन भएको हो। गत भदौ र असोजमा एक एक, कार्तिकमा तीन, मक्सिरमा दुई, चैत्रमा दुई, वैशाखमा चार र जेठ महिनामा तीनजनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कण्डेलले जानकारी दिनुभयो। हाई अल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा 50 वर्षदेखि 84 वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उहाँले बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 लेक लागेर 9 जनाको मृत्यु भएको थियो। त्यस आर्थिक वर्षमा 5 भारतीय, 3 नेपाली र 1 जना अमेरिकन नागरिकले ज्यान गुमाएका हुन्।
3: नेपाली कंग्रेसको संसदीय दलले प्रतिनिधि सभा संचालन नियमावली विरूद्ध दायर गरेको रिटमा असार 31 का लागि पेशी तोकिएको छ। कंग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट दायर गरेको थियो। जेठ 17 गते सत्तापक्षले बहुमतको बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै पत्रको माग गर्दै कंग्रेसको संसदीय दल अदालत गएको हो। सत्तापक्षले संविधानसँग बाँझिने गरी नियमावली पारित गरिएको भन्दै कंग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। एक साता यता आएको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बल पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन बबी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि चीनको फुजियान र झेजियान्त प्रान्तको सीमा क्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी तीव्र हावा र वर्षा गराएको थियो।
3: अब खेल समाचार। भारतको एक क्रिकेट टोली नेपाल भ्रमणमा आउने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव देवजीत सैकियाले निकट भविष्यमा भारत ए नेपाल भ्रमणमा जाने तयारी भइरहेको जानकारी दिएका हुन्। यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाल विश्वकपमा लगातार देखाएको प्रदर्शनलाई तारीफयोग्य रहेको बताइएको छ। 2024 को विश्वकपमा नेपाली टोलीले दक्षिण अफ्रिका विरूद्ध निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो तर दुर्भाग्यवश मात्र 1 रनले उक्त खेल गुमाएको थियो। त्यसको 2 वर्षपछि भारतमा भएको खेलमा नेपालले 2 पटकको च्याम्पियन इंग्ल्याण्डलाई कड़ा टक्कर दिएको थियो। त्यसपछि खचाखच भरिएको वानखेडे स्टेडियममा स्कटल्याण्ड विरूद्ध जित्दै 12 वर्षपछिको विश्वकप जीत हासिल गरेको थियो। यद्यपि यस श्रृंखलाको ढाँचा र समय तालिका भने अझै सार्वजनिक भइसकेको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा उठ्यो मुगुका गणेश नेपालीको मृत्यु प्रकरण। सरकार विरूद्ध खनिए विपक्षी दलका सांसद। राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग।
3: काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु। मुस्ताङमा लेक लागेर 1 वर्षमा 16 जनाले ज्यान गुमाए।
4: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई। वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन हुँदै।
3: चीनमा शक्तिशाली टाइफुन को खतरा। ताइवानमा भारी वर्षाको चेतावनीसँगै राजधानी ताइपेका विद्यालय बन्द।
4: र भारतको एक क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

0: बाजे के भयो किन जलामाहार
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण

0: र उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
3: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
0: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट पुगिने र नपुगिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नपुगिने र बुधबार पुगिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: बाजे के भो किन तालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्राइटर विष्णु खड्का सम्पर्क नम्बर

0: 98 40 740 318
1: 98 095 14 652
2: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम डिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
1: यदि खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
1: तरकारी फलफूलमा प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गर्नु अनुरोध स्वास्थ्य कार्यालय रोल्पा

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, क्यों म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोदिनी जेऊ बेला सुनौ, भुरी कता ओचुदिनी जेऊ आऊ बेला क, वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए, आऊ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्ता असर किएने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकिने सुनौ, नाखार नामे ल घे लागिने सज, जिमी गिमी लापरवाही सुनौ, चाउसो खेलगेमा दुख, जिन्दगी कोठरी ल मेला कि नाथे, जन धनी नि खेप्पा छिपी ताउजु हो फोकाई। वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए ओछो छानेला दिउसोतर पोतरालाई पार जगेर हटे
6: सलाई लाइटर्सी आउला मे सचाउने चिस्रालाई पूजा बाङ्जा र यामा देने पोल गेने या पिटौ चिज र रहे वन जङ्गल या के भए
5: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाई वन जङ्गल ओछो छान्ने दाइके बारीको चुरो विधि ओरे बनेको बाजे
6: नाङखार नाम्लो निजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसङ्की दिए
5: गेछो छानेला खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेजो मेकेलाई छु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले
6: वन जङ्गल छ जुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा चाउसो छिनी ने चाउसो सहिदेखि खेले
5: वन जङ्गल मेलाई गेमाइए मेलादेखि नि पाँचजना खरनामा मिलिदिए भनै सानो छ मे गेसे
6: बतासो चुली जु बेलाको हिजके सताङ्कीले हेनोखेम छिन्ने ने चाउसो गेस या
5: मेलागि निताई गे मलाई के बसिए सुन अरूले भने के गर्छ या
6: के छ छान्ला पोयाल हे लागि किसनकीले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
8: आफ्नो घर वरपर सधैँ सफा राखौं तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
8: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
10: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र पोखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल मार्डीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने
8: कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
8: वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
10: रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिन्दक कारण शरीरमा कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082591670, 98578443123, 98478007।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खसखस के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासक दल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन के भएको र तपाईँलाई
1: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: दादितो इरान वाली शकियो और जता तो क्यों खाना पनी दीदो दूखे को दूही कर जा दाँत को उपचार पनी गर्नु पर्ने थियो छोरी को दाँत त झन बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 MHz। जलजला यति बेला हाम्रो स्टुडियोको घडीमा 4 बज्यो।
1: छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, कुहिना, रक्तचाप छन् भने आधुनिक मेसिनको साथमा सेवाको उपचार एक ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। आहा श्रोतै मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्ष गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेंग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडेनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 मेगाहर्ज, रेडियो निरसिम म्याग्ज 7.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक। यसै क्रममा हामीलाई साथ दिइरहनु भएको छ विभिन्न रेडियोबाट विभिन्न स्थलले साथ दिइरहनु भएको छ। रेडियो कुटुम्बा 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट यति बेला साथ मिलिराखेको छ। तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.3 मेगाहर्ज कपिल वस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटे उडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सोनोवाल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोक कोसीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज बाट साथ मिलिराखेको छ। प्राविधिक साथी विनुमाया राईको भने रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई साथ मिलिराखेको छ रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक संयोजनका मित्र अनिता रसाइली अनुले रेडियो मेनश्याम एफएमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने रेडियो मेनश्याम एफएम तेराथुममा 103.4 मेगाहर्जबाट साथ दिइरहनु भएको छ भने रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रूकुम पश्चिमबाट यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघुराईबाट साथ मिलिराखेको छ। प्राविधिक साथी को भने ईश्वरी पुनको साथ मिलिराखेको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट साथ दिइरहनु भएको छ। गोरख डागीले भने हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ।
कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीमा तपाई पनि भनौँ न सहभागिता जनाउन सक्नुहुन्छ। आज हामी शुक्रबारीय बसाईमा छौं, शुक्रबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। आज हामी विविध कारणवश फेसबुक लाइभमा आउन सकेका छैनौ। केही समयपछि सम्भवतः यो पहिलो गीत प्रसारण भएपछि हामी पुनः फेसबुक लाइभ मा आउने तयारी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। आज शुक्रबार यो बसाई तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण तपाईँले भन्नुहोला, जसका लागि 9868309940 फोन गर्नुहोला। 9868309940 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ। यो गीत तपाईँको लागि

यो गीतको सित तपाईँलाई फेरि पनि स्वागत छ। भएको थियो तपाईँले किन हटाउनु भयो भन्ने कुरामा तपाईँहरूको सहभागिता, जबसम्म तपाईँको सक्रियता, जबसम्म तपाईँको

0: भनौँ न सहभागिता रहँदैन तबसम्म हामीले चाहेर पनि कुनै पनि विषयवस्तुलाई अगाडि बढाउन सक्दैनौ, कुनै पनि विषयलाई अगाडि बढाउन सक्दैनौ होइन। त्यो कारणले गर्दाखेरि तपाईँहरूको सक्रियता हुनुपर्छ होइन। त्यो कारणले गर्दाखेरि हामीले त्यो विषयवस्तु त्यो विषयलाई हामीले अगाडि बढाउन नसकेका हौ र तसर्थ हामीले यो विषय पुरानै विषयलाई निरन्तर अगाडि बढाइराखेका छौ र अब तपाईसँग हामी कुराकानी गर्छौं। तपाईलाई मनपर्ने गायक गायिकाको नाम र मनपर्नुको कारण तपाईले आजको कार्यक्रममा भन्नुपर्ने हुन्छ, जसका लागि फोन गर्नुहोला 9868309440 र म्यासेज गर्नुहोला 9864172998 मा भन्दै आउनुहोस्। अबको क्रममा तपाईलाई म कुराकानी गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। दर्शन नमस्ते हजुर, को बोल्नु भयो, कहाँबाट? यति बेला के गर्दै हुनुहुन्छ नि? गोठालोतिर हुनुहुन्थ्यो, घरतिर जाने काम भइरहेछ होइन? के को गोठालो जानु भएको थियो? ए बाख्राको गोठालो। बाख्राको गोठालो जान मजा आउँछ नि होइन, बाख्राहरूसँग खेल्न होइन? कहिले कसरी गर्छु किन सताएको थाहै भएन होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई थाहा छ कि छैन? थाहा छ है। ल आज के छ? आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला? राम्रो राम्रो गीतहरू गाउनुहुन्छ, आवाज पनि उस्तै राम्रो छ होइन?
1: हजुर, समय सानो गीत गाउनुहुन्छ, अब मान्छेको जीवनमा आइपर्ने गीत गाउनुहुन्छ
0: है, त्यही भएर मनपर्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440। अर्का सहभागी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट भएको छ। यति अर्को साथी नमस्कार हजुर। नमस्ते, को बोल्नु भयो, कहाँबाट? अनुजा, के छ अनुजा खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ अनुजाले?
1: यतिखेर मैले गाडीमा नाच गर्दै हजुरहरूलाई सुन्दै थिएँ तर स्काई एफएममा लाइन गयो अनि सुन्नै पाएको छैन।
0: ए स्काई एफएम बन्द भयो?
1: अहिले बन्द भएको छ।
0: ए भनेपछि रेडियो माला रानीबाट सुन्नुपर्छ नि, रेडियो माला रानीबाट बजिरह होला नि त कार्यक्रम त होइन?
1: हजुर, त्यसपछि माला रानी एफएमबाट सुनिरहेको
0: थिएँ। ए यसपछि बल्ल रेडियो माला रानीबाट सुन्नुभयो, अब के गर्ने, गाह्रो छ, बर्खाको मौसम छ, लाइन आउने जाने भइरहन्छ होइन? ल त कार्यक्रममा आउनु भएको छ अनुजाजी। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
1: मनपर्ने गायक मलाई खेम सेन्चुरी, गायकमा विष्णु
0: माझी।
1: खेम सेन्चुरी गीतै एकदम मनसुने गीत हुन्छ, त्यही भएर नि मनपर्छ। विष्णु माझीले एकदम स्वर मिठो छ, त्यही भएर नि मनपर्छ है।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनुहोला। अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अनुजा छेत्री गुल्मीबाट, उहाँसँग कुराकानी गरिसके र म म्यासेज केही म्यासेज लिन्छु होइन। म्यासेज पनि आएका छन् हामीसँग, दुईवटा म्यासेज आएका छन्, म ती म्यासेजहरू लिन्छु। हामीलाई म्यासेज गर्ने पहिलो साथी हुनुहुन्छ, उहाँले के लेख्नु भएको छ भने उहाँले उहाँको म्यासेज म हेर्दैछु। केसरी राणा मगर हो, प्युठानबाट सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। केसरी राणा मगरलाई धेरै धेरै धन्यवाद। यसै क्रममा अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, सुनसरीबाट करिश्मा बुढा मगर हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्का सहभागी हुनुहुन्छ, मसाग

0: स्वागत गर्छु। त्यसपछि एउटा गीत राख्नेछौ तपाईँको लागि, यो भनौँ न साथीलाई म स्वागत गर्छु। नमस्कार हजुर,
1: हरेक नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खाँचीबाट। प्रकाश के गर्छौ, तपाईँलाई जानकारी होला क्या अरे? होइन,
1: जानकारी छ
0: भने तपाईँले अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम जानकारी गराउनुहोस् ल।
1: मलाई मनपर्ने गायक कुशल बेलवासे, गायिका देवी घर्ती।
0: कुशल बेलवासे र देवी घर्ती किन तपाईँलाई मनपर्छ भन्नुहोस् त?
1: उहाँहरूको स्वरहरू राम्रो छ हजुर।
0: उहाँहरूको स्वरहरू राम्रो छ त्यसैले तपाईँलाई मनपर्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरिको बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो प्रकाश कुवर, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। र यति बेला अर्का सहभागी भन्दा पनि एउटा गीत राख्छौ क्यारे, होइन? गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण सोधिराखेका छौं। तपाईँले फोन गर्नुहोला र हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। 98644 1798 म्यासेज गर्नुहोला र 98860 39 40 फोन गर्नुहोला। के छ साथी, हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ। 98860 39 40 तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ र म्यासेज गर्नका लागि 98644 1798 छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। अब साथीको ध्यान रेडियोतिरै छ क्या अरे, फोनतिर छैन। एकैछिनको लागि हामी साथीलाई नलिउँ होला, होइन। फोन गरिसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ। रेडियो त तपाईँले हामीसँग बोलिसकेपछि सुन्नु भए पनि हुन्छ है, म तपाईँलाई आग्रह गर्छु। तसर्थ तपाईँको ध्यान रेडियोतिर केन्द्रित हुनुपर्छ। रेडियोतिर केन्द्रित भयो भने बल्ल हामीसँग कुराकानी गर्न सकिन्छ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। नमस्कार हजुर भन्दै थिए, कहाँ हराउनुभयो, फोनै काटिदिनु भयो। पालो तपाईँको अर्को साथी, नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट? भन्दै थिए आज टेलिफोनमा केही समस्या भएको हो कि के भा हो, फोन आउँदै काटिँदै गरिरहेछ त, खास के भा हो भने। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? जाजरकोटबाट लाल बहादुर खत्री बोल्दै हुनुहुन्छ, होइन? के छ लाल बहादुर जी, खबर तपाईँको? बसाबस है, हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो?
1: गायिका राजु परियार,
0: अनि
1: गायिका राजु परियार, अनि
0: राजु परियार कहिलेदेखि गायिका हुन थाल्नु भएछ?
1: है हजुर, मलाई कहिलेदेखि होला, अनि
0: होइन गायक त थाहा थियो कि, तर तपाईँले गायिका राजु परियार भन्नुभयो नि त, होइन?
1: गायक भन्नु खोज्यो, गायिका,
0: अनि गायक त राजु परियार भयो, गायिकामा नि
1: गायिका टिका सानो,
0: ए टिका सानो है। मन पर्नुको कारण चाहिँ के हो?
1: अब उहाँहरूको स्वर राम्रो छ, अनि अलि धन्यवाद।
0: हुन्छ, फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि विदाय गर्छौ, नमस्ते। जाजरकोटबाट साथी आउनु भएको थियो, उहाँले हामीलाई फोन गर्नुभएको थियो, राजु परियार र देवी नभएर टिका सानो चाहिँ मनपर्छ भन्नुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98860 39 40 को नम्बरमा। अर्का सहभागी, नमस्कार हजुर।
2: हेलो दाई, नमस्ते।
0: नमस्ते, नमस्कार, के बोल्नु भयो, कहाँबाट?
2: म उदयपुरबाट पूजन बिसी बोल्दैछु।
0: पूजन बिसी, उदयपुर कुन ठाउँबाट हजुर?
2: उदयपुर कटारी।
0: कटारीबाट कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: मैले आफ्नो एफएमबाट सुनिरहेको छु।
0: ए, रेडियो आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ, होइन? ल, कार्यक्रममा आउनु भएको छ, अनि के छ आज भोलि मौसम कस्तो छ, पानी परेको छ कि छैन, के छ अवस्था भन्नु त?
2: हजुर, पानी पनि हल्का परिरहेछ अहिले, घाम लागेर त्यस्तै छ भन्नुपर्छ।
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, तपाईँलाई मन पर्ने गायक र गायिकाको नाम मन पर्नुको कारण के हो?
2: मलाई चाहिँ प्रमोद गायक प्रमोद खरेल र गायिका अञ्जु पन्त मनपर्छ,
0: अनि
2: उहाँहरूको स्वर पनि एकदमै मनपर्छ र मार्मिक गीतहरू एकदमै दामी हुन्छ, त्यस कारणले मलाई दुवैजना एकदमै मनपर्छ भन्नुपर्छ है त।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदाय गर्छु, नमस्ते।
2: ओके, नमस्ते।
0: अब म केही म्यासेजहरू लिन्छु र यति बेला हामीलाई पहिलो म्यासेज प्राप्त भएको छ, प्युठान सानो मगर प्युठान कलबोटबाट हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को मैसेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ कहाँबाट हुनुहुन्छ भनेसी चञ्चल घरती हुनुहुन्छ प्योठानको फपुलीबाट, म पनि सुन्दैछु कार्यक्रम भनेर म्यासेज गर्नु भएको छ। अर्को साथी हुनुहुन्छ, म उहाँको म्यासेजलाई पनि लिन्छु। उहाँले लेख्नुहुन्छ उदयपुरबाट सुनिल बिसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ तेराथुमबाट सञ्जीव के भन्नुभयो, नमस्ते म पनि कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। सञ्जीव माबुहाङ भन्नुभएको छ, उहाँले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। 9864-17-298 मा म्यासेज गर्नुहोला, 9868-6040-40 मा फोन गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, त्यसपछि हामी एउटा गीत राख्नेछौ। नमस्कार हजुर।
3: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
3: म रुन्चीगढीको मान्छे, हाल धाबाङबाट प्रेम बहादुर बाटा मगर।
0: प्रेम बहादुर बाटा मगर धाबाङ बाटा
3: हजुर, धाबाङ
0: धाबाङबाट नि
3: हजुर हजुर।
0: अनि के छ धाबाङतिर, के को सिलसिलामा जानुभयो रुन्चीगढीको मान्छे?
3: रोजगारीको सिलसिलामा हो सर।
0: ए के को रोजगारी हो?
3: रोजगारी त्यही अब हेल्पर, हेल्पर गर्ने।
0: ए हेल्पर गर्ने रोजगारीमा तपाईँ पनि पुग्नुभयो होइन?
3: हजुर हजुर।
0: के गर्ने, पेट पाल्नको लागि केही न केही काम त गर्नै पर्यो क्यारे होइन?
3: हजुर गर्नु पर्यो सर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी होला। ल, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
3: मलाई मनपर्ने चाहिँ गायकमा विष्णु खत्री, आँखो धेरै राम्रो राम्रो गीतहरू छ, स्वरहरू राम्रो छ, त्यही भएर। अनि गायिकामा बिमा कुमारी दुरा,
0: विष्णु खत्री र बिमा कुमारी दुरा तपाईँलाई मनपर्छ?
3: हजुर हजुर, उहाँहरूको राम्रो गायकहरू छ, पुराना पुराना गीतहरू,
0: त्यही भएर मनपर्छ होइन?
3: त्यही भएर मनपर्छ हजुर सर। हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते।
3: नमस्ते।
0: अब एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथीमा छौं र यति बेला अर्का सहभागी साथी हुनुहुन्छ ए हुनुहुन्न भन्नुभएको छ 9860306040 फोन गर्नुहोला किन भनौँ न फोन नगर्नु भएको साथीहरू होइन फोन गर्नु पर्यो क्या अरे यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: हजुर नमस्कार म जङ्गलदेखि मुना खड्का बोलेको
0: मुना खड्का के छ मुना खबर तपाईँको
1: ठिकै छ खेतमा बिउ काटेर भर्खर बाटोमा आउँदै गरेको घर भन्नुपर्छ
0: खेतमा बिउ काटेर भर्खरै घर आउँदै गर्नु भएको होइन अनि कार्यक्रममा आउनु भएको छ के छ खाजा खाएर खेतमा काम गर्न जानु भएको कि अब आएर बल्ल खाने हो
1: होइन खेतमै खाइसकेको
0: ए खेतमै खाइसक्नु भयो होइन
1: हजुर
0: अब हामीलाई बोलाउनु भएन क्या अरे एक्लै एक्लै खानु भएछ होइन
1: अनि के गर्नु समय लागेन अहिले फोन त गरेको नि खाजा खानेर लागेन
0: ए लागेन होइन
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज तपाईँलाई मनपर्ने गायकले गायिकाको नाम र मन पर्नुको कारण के हो
1: गायककार राजु परियार है
0: अनि
1: अनि गायक विष्णु माझीको मनपर्छ भन्नुपर्छ हजुर
0: ए मनपर्नुको कारण के होला
1: राम्रो छ मिठो गाउनुहुन्छ जसको गीत मलाई साह्रै मनपर्छ त्यही भएर
0: ए कुन रेडियोबाट सुन्नुभयो तपाईँले हामीलाई रेडियो मेन श्याम एफएमबाट सुन्दै हुनुहुन्छ होइन आज कुन आज ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले फोन गर्नुभएको थियो मुना खड्का जलजलीबाट उहाँसँग कुराकानी गरिसकेका छौ तेह्रथुम रक्सङ्खुवा सभा अन्तर्गत पर्छ क्या अरे जलजले होइन त्यहाँबाट फोन गर्नुभएको थियो अर्को सहभागी नमस्कार हजुर नमस्कार हजुर
2: हजुर नमस्कार सर
0: को बोल्नुभयो कहाँबाट कहाँबाट भन्नुभयो धनकुटाबाट सन्तोष तामाङ बोल्दै हुनुहुन्छ होइन के भन्नुभयो ए यो लाउड स्पिकर बन्द गरिदिनु न लाउड स्पिकर गर्नु भएको छ तपाईँको आवाज घरि काटिने घरि ऊ गर्ने भइरहेछ कि हुन्छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो लाली गुराँसबाट सुन्नुभयो आज ककसलाई सम्झना समर्पण राख्नुहुन्छ ए सम्झना समर्पण होइन क्या अरे आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम के हो
2: हजुर सबैभन्दा
0: तपाईँले लाउड स्पिकर गर्नु भएको छ क्या जस्तो लाग्यो मलाई किनभने तपाईँको आवाज हल्का कहिले सुनिन्छ कहिले सुनिन्छ ल भन्नुहोस् त
2: हजुर अनि अनि टप फाइभमा पर्नु भएको रचना रिमाल दैनिक गीत साह्रै सुरिलो स्वर मनपर्छ अहिलेसम्म धेरै सर्वाधिक गीतहरू गर्नु भएको छ सबैलाई परिचित बनाउनु भएको छ
0: अनि गायकमा गायकमा नि बद्री पङ्गिनी र रचना रिमाल हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
2: नमस्ते।

0: म्यासेज यो सातवटा म्यासेज मध्ये पहिलो म्यासेज प्राप्त भएको छ महादेव डाँडाबाट यम बहादुर ले कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज छ विषमा मगर सुनसहरी गाउँपालिका पाँच मबाङबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ विषमा मगरलाई यसै क्रममा अर्को म्यासेज छ है कमेन्ट होइन म्यासेज हो नमस्कार वीरेन्द्र दाई म पनि सुन्दैछु सुजन भुजेल हो खोटाङ घर हो हाल चाहिँ काठमाडौँमा छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को सन्देश छ हामीसँग उहाँले लेख्नु भएको छ म पनि यो म्यासेज मैले वाचन गरिनँ किनभने यहाँले फोन गर्नुभएको थियो फोन गर्नुभएको व्यक्तिले फोन कि त फोन मात्रै गर्नुहोस् कि त म्यासेज मात्रै गर्नुहोस् है फोनमा म्यासेज दुइटै एउटै व्यक्तिले अब मैले त फोन गर्न नसक्नेले म्यासेज गर्न नसक्नेले फोन गर्ने हो नि त होइन यति बेला अर्को म्यासेज मलाई प्राप्त भएको छ र म्यासेज नमस्कार म गुल्मी मदानीबाट कल्पना जीसी कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ गुल्मी मदानीबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ अर्को म्यासेज छ ललिता मगर हो सुनसहरीबाट दामी छ कार्यक्रम म पनि सुन्दैछु भन्नुभएको छ ललिता मगरलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अर्को म्यासेज आएको छ उहाँले लेख्नु भएको छ लुङ्गरी चारबाट लेखनाथ हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को म्यासेज हामीलाई प्राप्त भएको छ र उहाँले लेख्नु भएको छ करिश्मा घरती मगर हो माडी गाउँपालिकाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब एउटा म्यासेज छ त्यो म्यासेज वाचन गर्छु त्यसपछि फोन कल लिनेछु उहाँले लेख्नु भएको छ सुषमा हो सुनसहरी गाउँपालिका साथ जेलबाङबाट कार्यक्रम असाध्यै रमाइलो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अब एउटा फोन कल लिन्छु मैले नमस्कार हजुर
1: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
1: प्युठानको स्वर्गद्वारीबाट आकाश थापा बोलेको हजुर
0: प्युठानको स्वर्गद्वारीबाट आकाश थापा भन्नुभयो है
1: आकाश खड्का
0: ए आकाश खड्का के छ आकाशजी खबर तपाईँको
1: हजुर हाम्रो सबै ठिक छैन हजुरको सुनानु
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ
1: यति बेला समय त ठ्याक्कै कार्यक्रम सुन्दै बसिरहेको भनौँ न हजुर
0: कार्यक्रम सुन्दै कुन माध्यमबाट सुन्नुभयो
1: रेडियोको माध्यममै
0: ए रेडियो जलजलाबाटै सुन्नुभयो होइन ला कार्यक्रममा आउनुभएको छ तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला नि
1: मनपर्ने गायिका चाहिँ विष्णु माझी
0: अनि
1: गायक चाहिँ पुष्कर शर्मा
0: हजुर
1: उहाँले चाहिँ एकदम मिठा मिठा गीतहरू गाउनु भएको छ त्यसैले मन पर्दैन भनौँ न हजुर
0: हुन्छ फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं आकाश खड्का फोन गर्नुभएको थियो अब एउटा गीत राख्छौं तपाईँको लागि त्यसपछि तपाईँको म्यासेज र फोन कल लिएर आउनेछौ 9868309440मा फोन गर्नुहोला 9864417298मा म्यासेज गर्नुहोला यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र म्यासेज आउने क्रम छ है, जम्मा एउटा मात्रै म्यासेज आएको छ र अब दुईवटा कल पछि त म्यासेज वाचन गर्ने हो, त्यसैले 9864417298 फटाफट म्यासेज गर्नुहोला। अघि नै मैले 7 म्यासेज वाचन गरेको थिएँ, अब कतिवटा आउँछ है? एउटा त आइसकेको छ, अब अरू आउन बाँकी छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर,
1: हजुर नमस्कार।
0: कहाँ हराउनु भएको थियो, को बोल्नु भयो, कहाँबाट?
1: हजुर म पास्टरदेखि सरु लिम्बू बोल्दैछु।
0: सरु लिम्बू पास्टरबाट? के छ पास्टरतिरको हालखबर सरुजी?
1: पास्टरतिरको भन्नुपर्दा अहिले समयको पता है, पानी पर्दैछ, बिहानदेखि पानी पर्दैछ, 1-2 घन्टा घाम लाग्यो त्यहाँदेखि पानी पर्दैछ भन्नुपर्छ भाइ।
0: हुन्छ, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो भन्नु त?
1: मलाई मनपर्नु तपाईँले भन्नु, अब अस्ति भन्नुभयो, भन्नुभयो है, आज भन्नु त कसैले सिधै कुरा गर्दा हुन्छ, खासमा चाहिँ के
0: तपाईँले कार्यक्रमको बारेमा बुझ्नु भएको छैन हो?
1: होइन, बुझेको छु है।
0: अनि तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम, लोकदोहोरी क्षेत्रको, तपाईँले लाउड स्पिकर गर्नु भएको छ, लाउड स्पिकर बन्द गरिदिनुहोस्, तपाईँको आवाज काटिँदै रोकिँदै आइराखेको छ, तपाईँले लाउड स्पिकर गरेको भएर होइन
1: गरेको। हुन्छ, मलाई मनपर्ने गायिका भनेको श्री शान्ति परिया हो, अनि गायिकाको नाम भनेको सपूत भन्नुपर्छ। मनपर्ने कारण भनेको अब उहाँहरूले धेरै राम्रो गीत गाउनुहुन्छ, मनै सुने गीत गाउनु भएको छ, त्यही भएर मलाई साह्रै मनपर्छ भनौँ न।
0: हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदाई गर्छौ। नमस्ते।
1: नमस्ते।
0: आउनु भएको थियो पास्टरबाट, उहाँलाई श्री शान्ति परियार अनि प्रकाश सपूत मनपर्छ भन्नुभएको छ। शान्ति श्री परियार हो उहाँको शुद्ध नाम चाहिँ, श्री शान्ति परियार होइन, उल्टो बोल्नु हुँदैन है, गायक र गायिकाको नाम उल्टो भन्नु हुँदैन, उहाँले श्री शान्ति परियार भन्नुभएको छ। शान्ति श्री परियार हो र प्रकाश सपूत त उहाँले ठिकै भन्नुभएको छ है। 9868340 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौं। अर्का सहभागी म स्वागत गरे, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते दाइ,
0: को बोल्नु भयो, कहाँबाट?
2: म सन्ध्या लिम्बू हो, पास्थरको फिदिमबाट।
0: ओहो, पास्थरको फिदिमबाट सन्ध्या लिम्बू।
2: हजुर हजुर,
0: के छ हजुर सन्ध्याको हाल खेपर?
2: ठिकै छ दाई, मजाले पानी परेर अहिले उठिरहेको छ, बसी बसी छ दाई।
0: ए, बसी बसाइ छ, पानी परिराखेको छ होइन?
2: हजुर हजुर।
0: कति पानी पर्ने रहेछ नि, यो पानी पनि कति पर्न सक्या हो होइन?
2: है दाई, यहाँ त एक हप्ता भइसक्यो परेको।
0: ए, एक हप्ता भइसक्यो नि,
2: लगातार।
0: ओहो, अब बिस्तारै बिस्तारै बिदो होला पानी होइन? थाहै छैन। अनि ल, आज कुन रेडियोबाट सुन्नुभयो हामीलाई? मेन्स्याम एफएमबाट सुन्नुभयो होइन?
2: हजुर हजुर,
0: मनपर्छ कार्यक्रम नि। ल, आज कार्यक्रममा आउनु भएको छ, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
2: मलाई चाहिँ ख्यामी गुरुङ र पुस्ताका खड्का मनपर्छ।
0: मनपर्नुको कारण के हो?
2: ख्यामी गुरुङले पुराना पुराना गीतहरू गाउनु भएको छ, अनि पुस्ताका खड्काले नि पूर्वेली गीतहरू राम्रो गाउनु भएको छ, त्यस कारणले।
0: हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
2: हुन्छ दाइ।
0: अब एकजना अन्तिम साथीलाई म कल लिन्छु, त्यसपछि 3 म्यासेज आएका छन्, अब कतिवटा आउँछन् म वाचन गर्नेछु। अन्तिम साथी आउनु भएको छैन भन्ने कुरा गर्नु भएको छ क्यारे होइन, यति बेला आउनु भएको छ अरे। नमस्कार हजुर।
3: हेलो, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट हजुर?
3: युनिस लिम्बू।
0: युनिस लिम्बू, के छ युनिसजी खबर तपाईँको?
3: एकदम ठिक छ भन्नुपर्छ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
3: अनि हामी
0: रेडियो मेन्स्यामबाट धेरै साथीहरूले रेडियो मेन्स्याम सुनेर आउनुहुन्छ, एकदमै खुसी लाग्छ। ल, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम के हो, मनपर्नुको कारण के हो?
3: हजुर, मलाई यो मनपर्ने गायक गायिकाको नाम भन्नुपर्छ कृष्ण भक्त राई र सुनिता सिकिमको मनपर्छ भन्नुपर्छ।
0: मनपर्नुको कारण के हो?
3: मनपर्नुको कारण चाहिँ अब एकदमै मार्मिक गीतहरू गाउनुहुन्छ अब हाम्रो कृष्ण भक्त राई र सुनिता सिकिमले। अब यो विनायो कङकङ भयो होइन, अन्य थुप्रै गीतहरू गाउनुभएको छ, त्यसैले गर्दाखेरि धेरै मनपर्छ भन्नुपर्छ।
0: लावा हामी अन्तिममा विनायो कङकङ भन्ने गीत बजाउँदै बिताउँछौँ, किनभने पूर्वेली गीत पनि त बजाउनु पर्यो नि, होइन?
3: हजुर,
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। ल, अब हाम्रो प्राविधिक मित्रले विनायु कङकङ भन्ने गीत खोज्दै गर्नुहुन्छ, म भने कमेन्ट भन्दा पनि म्यासेज वाचन गर्नतर्फ लाग्छु। हामीलाई म्यासेज गर्ने साथी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, म पनि सुन्दैछु कार्यक्रम गुल्मीबाट बिन्दु कुवर, कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। बिन्दुजीलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ, सबिन तामाङ हो खोटाङको बराहा पोखरीबाट, कार्यक्रम असाध्यै राम्रो लाग्छ, म पनि कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज छ हामीलाई गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, तेह्रथुमबाट कार्यक्रम सुन्दैछु, एलिना लामा हो मेरो नाम, मलाई हजुरको कार्यक्रम असाध्यै मनपर्छ भन्नुभएको छ। हजुरको कार्यक्रम यो मेरो मात्रै कार्यक्रम होइन नि, यो त मैले चलाउने कार्यक्रम हो र कार्यक्रम तपाईँहरू सबैको हो, त्यसैले हजुरको भन्दा पनि हाम्रो कार्यक्रम असाध्यै मनपर्छ भन्नुभयो भने कार्यक्रमप्रति तपाईँको अपनत्व हुन्छ, त्यो कारणले कार्यक्रम लोकसारथीलाई मेरो कार्यक्रम होइन हाम्रो कार्यक्रम भन्न सिक्नुपर्छ भन्दै यतिन्झेल लौ त अब कार्यक्रमबाट विदा हुने बेला आइसकेछ, होइन? यतिन्झेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर, सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू बोल्छु। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ फोन र म्यासेज गरेर जानकारी दिनुहोला। मैले नम्बर दिन्छु, साथीहरूले मिस कल गर्नुहुन्छ, त्यो मिस कल मैले फर्काउँदाखेरि साथीहरूले बोल्दिँदै बोल्नुहुन्न। यदि तपाईँलाई बोल्न मन छ, बोल्न सक्नुहुन्छ भने मात्रै मिस कल अथवा फोन गर्नुहोला, होइन? अनि मैले नम्बर दिने, तपाईँलाई मिस कल गर्ने, मैले ल के किन मिस कल गर्नु भएको रहेछ भनेर फोन गरेर बुझ्दाखेरि बोल्दै नबोल्ने अनि फोनै काटिदिने अनि उठाउने नउठाउने त्यस्तो काम चाहिँ नहोस् है। मैले तपाईँहरूलाई बोल्नका लागि नम्बर दिएको हो, मिस कल गर्नको लागि होइन, अथवा फोन काट्नको लागि उठाएर नबोल्नको लागि होइन है। म तपाईँलाई आग्रह गरे लौ त आज जति पनि गीतहरू प्रसारण भए ती सबै गीतका सर्जक श्रष्टालाई हार्दिक उच्च सम्मान व्यक्त गर्दै 9864-17-298 तपाईँको सुझाव सल्लाह वा प्रतिक्रियाको अपेक्षा राख्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: उपत्यका प्रहरी कार्यालय रानी पोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौँ प्रहरी परिषद र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी सामेल छन्। हिजो काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको आज बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको सड़क र सदनमा चौतर्फी विरोध भइरहेको छ। गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन सरकार भन्दै माइती घरमण्डलामा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेशलाई न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज माइती घरमण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले गणेश नेपालीको हत्यारा बालेन सरकार हो लगायतका नारासहित लगाएर विरोध जनाएका थिए। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर धकेला धकेल समेत भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शन कार्यलाई अघि बढ्न नदी रोक्ने प्रयास गरेको थियो। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेको बताउनुभयो। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीको भिजा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको पनि प्रवक्ता पौडेलले बताउनुभयो। र कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिश कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 81-82 प्रतिवेदनमाथि भएको छलफलमा उहाँले छलफलमा उठेका विषय वस्तु तथा सुझाव कार्यान्वयन गरिने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले संवैधानिक निकाय सरकारबाट स्वतन्त्र हुने र सदनप्रति जवाफदेही हुने भएकाले सरकार संवैधानिक निकायका प्रतिवेदनका सिफारिश कार्यान्वयनमा मात्र सीमित हुने उल्लेख गर्नुभयो। यसअघि कार्यव्यवस्था समितिको बैठकमा यस्ता छलफल हुने गरिएको भए पनि सदनमा भएको यो छलफल नयाँ र नौलो अभ्यास भएको उहाँको भनाइ थियो। उक्त प्रतिवेदनमा छलफलमाथि भाग लिँदै यस्तकी सांसदहरू पदम बहादुर परियार, मदन कुमारी शाह, प्रेम प्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, धर्मेन्द्र पासवान, सुरेश कुमार आलेमगर, रोशनी मेचे, कृष्ण प्रसाद अधिकारी, सोमनाथ पोर्टेल, विष्णु बहादुर विश्वकर्माले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 31 गते दिउँसो 1:15 बस्ने गरी स्थगित भएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
4: दाँती तो हैरान पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि तिर्दैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
5: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
1: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
6: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
5: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
1: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
7: नदुखाइ
5: बाजे के भयो किन गालामा हात
4: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
5: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
1: हो दाँतका निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
1: तर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: नगरवासीहरूका नगरपालिकाको अनुरोध
5: तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
1: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
5: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिनभित्र अनिवार्य
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि अघि बढाउनुहोस्
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क
4: यो दाँतले त हैरान नै पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि तिर्दैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
1: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
1: हजुर हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318,
7: 9805014652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलितौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: किन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
0: होइन, के भएको छ र तपाईँलाई?
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
0: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक, घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ्गो पेला खिम्रिदे गरम ओबोटी जेउ पेला सुनो थोरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना चाहिए आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले नेगा खेप्पा असर किएने रि उमुल र थाउने भूछे ताने वायुमंडल ल कार्बन मस्त जताना दे भने जलवायु परिवर्तन ल असर सके सुन नाखा नामे ल निय लागिने सज जिनी जिनी लाकर भाइ सुन चाउस खेलगे मा दुख जे जिनगे को खेल ल निय लागि नाते जन धनी नि खेपा छुटी ता उठु हो फकाई
4: वन
3: जङ्गल सर मेरा आइडेन्टी बाली एमएल एमए ओसो छानेला युसोकर फोटोग्राफले पार बगेर हटे
4: मलाई लाइटर स्याउला मे सचाउने चित्राले जा बाङजा र यामा देने पोल गेले या इतौ चिज र रहिदे वन जङ्गल याल के भबाय
3: पिकनिक वन भोज बाको मे सचाउँछु छिमी मेले चाउसो सहिदे देखनाले वन जङ्गल ओसो छानि दैके बारीको चुरोट विधि ओरे बनै कोबा
4: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने त अनुगमन दुने व्यवस्था चौसर गिरिए
3: गेसो छामेला खोरे ल चाउसी पोलिए होइदिए तरिम गाई गेजो निकेलाई जु अब नजिरे बने गेम येल गेजो निके मालाए अरूले लायो के लाइए
4: वन जङ्गल स जुलिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी मे चाउसो सहिले के खेले यहाँ
3: वन जङ्गल मेला दुखे माइए
4: कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिचित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खसखस के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डीफोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, नुहाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095826005
0: र 98103940।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478151234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका का सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, घर पाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
7: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन न चलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो। लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो। घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् टाङबाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, गम, खोकी, जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप,

0: रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
1: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पीबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पीबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-582-3660 र मोबाइल नम्बर 98478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: ल उसो भए, म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल

0: तथा मार्बल क्लिनर, ब्याट्री को पानी र गाड़ी धुलाई का लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
1: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगित क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाइ हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
4: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
1: 98601890020, प्रशासन शाखा 98449000008, 98683690740, लेखा शाखा 98446-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर
1: न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: यसै इता राम्रो जीपीए ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीईबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: समुदाय पनि
1: रेडियो जलजला एफएम 96.4 MHz जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम ब्यान्ड 96.4 मेगाहर्ट्ज हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radio जलजलाबाट संसार भरेकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना गर्दिको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौ समाचारका शीर्षकहरूबाट। असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गरिने। गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। दक्षिण पूर्वका देशबाट 836 जना नेपालीको उद्धार। शेयर बजार 2600 बिन्दुमा झर्यो। 6 अर्ब 86 करोड रूपैयाँको कारोबार। भुक्तानीको माग गर्दै त्रिवेणी गाउँपालिकामा तालाबन्दी। 4 घण्टापछि खुल्यो। सानी भेरीमा रूख काट्ने क्रममा रूखले लागेर एक युवकको मृत्यु। दिग्ने मन्दिरमा भोलि बिहान 6 पूजा हुने। गुरूकुल एकाडेमी +2 कक्षा 11 का नवागन्तुक विद्यार्थीलाई भव्य स्वागत। र दक्षिण पूर्वबाट 836 जना नेपालीको उद्धार। चेन्नईमा बीबीएलको उद्घाटन हुने खेल हुने।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिनको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त माली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी पा।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

अब समाचार शुरू गरौ। असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू हुने गरिने समधि प्रसंगबाट सरकारले असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। आज शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले क्षेत्रीय सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण शुरू गर्न लागेको बताउनु भएको छ। वहाँले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताउनु भएको छ। नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको बताइएको छ। त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि

0: राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको प्रवक्ता छेत्रीको भनाई छ। नागरिकलाई सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन र परराष्ट्र मन्त्रालय र त्यस अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भएको छ। उहाँले सरकारको नीति अनुरूप राहदानी सेवालाई समय सापेक्ष भरपर्दो प्रविधि मैत्री बनाउन र नागरिकलाई सहज यो सेवा उपलब्ध गराउने दिशामा 3 कदम लिएको बताउनु भएको छ। सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो जलनपछि शिविर अस्पताल पुर्याएका मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभयो। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा धेरै बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिना गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडियामा सरकारले 602 जनाको शुल्क मिना गरेको प्रवक्ता पौडेलले बताउनुभयो। आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न आर्थिक वर्ष 2081-82 भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएई गरी 10 र यो वर्ष बाँकी 10 गरी अहिले 20 देशका लागि छुट्टा छुट्टै रणनीति तयार पारेको उहाँको भनाई छ। मन्त्रालयले नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाउनु भएको छ। राहदानी सेवालाई समय सापेक्ष भरपर्दो र प्रविधि मैत्री बनाउन तथा नागरिकलाई सहजै सेवा उपलब्ध गराउन सरकारले राहदानी ऐन 2076 पहिलो संशोधनको विधेयकमा सर्वसाधारणको राय प्रतिकारका लागि वेबसाइटमा राखेको छ भने राय परामर्श एवं सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको छ। छापिएका राहदानी स्थित र सम्बन्धित जिल्ला र इलाका कार्यालयमा पुर्याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा यही असार 19 गते सम्झौता सम्पन्न भएको छ। त्यही दिनदेखि सम्झौता लागू पनि भएको छ। प्रवक्ता पौडेलले भन्नुभयो, हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.13 अङ्कले घटेर 2600.78 बिन्दुमा झरेको छ। आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 कम्पनीको शेयर घटेकोमा 120 बढेको छ। यस्तै 19 कम्पनीको शेयर गडबड भएको छैन। आज भगवती हाइड्रो पावर आईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 10.66% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 करोड़को कारोबार भएकोमा आज 367 कम्पनीका 1.06 करोड़ शेयर 6.86 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 9 गते 7.81 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि भुक्तानीका माग गर्दै त्रिवेणी गाउँपालिकामा तालाबन्दी। चार घण्टापछि खुल्यो सारी भेरीमा रूख काट्ने क्रम, रूपमा रूखले लागेर एक युवकको मृत्यु लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
2: 9805-14652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। विभिन्न विकास योजनाको भुक्तानी नपाएको भन्दै स्थानीय उपभोक्ता समिति टोल विकास संस्था तथा निर्माण व्यवसायहरूको संयुक्त टोलीले शुक्रबार आज रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। तालाबन्दीपछि गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित केही कर्मचारी कार्यालयभित्र रोकिएका थिए। आन्दोलनरत समूहले गाउँपालिका कार्यालय अध्यक्ष तथा अन्य जनप्रतिनिधिको कार्यकक्षमा समेत ताला लगाएका थिए। भुक्तानी प्रक्रिया तत्काल अघि बढ़ाउन माग गर्दै उनीहरूले दबाव दिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कार्यपालिका बैठक बोलाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसपछि करिब चार घण्टापछि तालाबन्दी खोलेको स्थानीयले बताएका हुन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्वेत नारायण कडेलले केही ठेकेदारले योजना पूर्ण रूपमा सम्पन्न नगरे पनि पेश गरेको रनिङ बिल अनुसार भुक्तानी गर्न प्रयास गरिएको बताउनु भएको छ। उहाँका अनुसार केही उपभोक्ता समिति र निर्माण व्यवसायले सम्पन्न कामको आधारमा भुक्तानीका लागि आवश्यक प्रक्रिया पूरा गरेका भए पनि सम्बन्धित सफ्टवेयर प्रणालीले काम नगर्दा भुक्तानी हुन नसकेको हो, उहाँले भन्नुभएको छ। उहाँले जनप्रतिनिधिबाट निर्णय भए आउँदो भदौ महिनामा भुक्तानी गर्न सकिने अवस्था रहेको बताउनु भएको छ। तालाबन्दीको पूर्व सूचना पाएकाले उहाँ शुक्रबार बिहानै बुटोलतर्फ गएको र घटनाका बेला कार्यालयमा उपस्थित नभएको जनाइएको छ। स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थिति भएपछि आन्दोलन झन चर्किएको थियो। आन्दोलनको नेतृत्व गरिरहेका रोल्पा जिल्ला निर्माण व्यवसाय समितिका उपमहासचिव तथा व्यवसायी कृष्ण नेपालीले गाउँपालिकाका सबै सातवटै वडाका योजना तथा धेरै निर्माण व्यवसायले पेश गरेका बिलको भुक्तानी दिन कर्मचारी र केही जनप्रतिनिधिले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। समयमै भुक्तानी नहुँदा निर्माण व्यवसाय, उपभोक्ता समिति र टोल विकास संस्थाहरू आर्थिक संकटमा परेको उहाँले बताउनुभयो। रूकुम पश्चिममा रूख काट्ने क्रममा रूखले लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर 9 खामा हाले जंगलमा रूख काट्ने क्रममा खामा हालेका 30 वर्षीय रूपेश खड्काको मृत्यु भएको हो। खड्काको आज 2:30 बजेको समयमा दाउरा काट्नका लागि 29 रूख काट्ने क्रममा 29 रूखको ठेलाले लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक भविन्द्र परियारले जानकारी दिनुभयो। घटनाको जानकारी आएपछि प्रहरी चौकी सिमलीबाट प्रहरी सहायक निरीक्षक नरबहादुर विष्टको कमाण्डमा दुईजनाको टोली खटिएको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चौरजारीबाट प्रहरी निरीक्षक अजय ढागीको कमाण्डमा 5 जनाको टोली समेत खटिएको उहाँले बताउनुभयो। खड्काको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक परियाले जानकारी दिनुभएको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर 5 को डिग्री साई कुबारी मन्दिरमा भोलि क्षमा पूजा हुने भएको छ। मन्दिरमा गत वैशाख 31 गते एक व्यक्तिले आगजनी गरेका थिए। उक्त आगजनीबाट भएको क्षतिको मर्मत सम्भार गरेर भोलि मन्दिरमा क्षमा पूजा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिर मर्मतका लागि मुसिकोट नगरपालिका 5 लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट आगलागीबाट भएको क्षतिको मर्मत सम्भार गरिएको मर्मत मन्दिर मर्मत व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसले जानकारी दिनुभयो। उहाँका अनुसार भगवती मन्दिर र थपरड स्वामीको मन्दिर बाहिर भित्र टाइल बिछाउनुका साथै श्रृंगारिएको छ। मर्मतको काम सकिएपछि भोलि बिहान 7 बजेदेखि मन्दिरमा नवदुर्गा माताको मूर्ति प्रतिस्थापन गरी स्वस्ति भाषण तथा क्षमा पूजा गरी यज्ञ सहित सत्यनारायणको विशेष पूजा हुने अध्यक्ष केसीले बताउनुभयो। पूजामा विभिन्न उच्च पदस्थ व्यक्तिहरूको समेत उपस्थिति रहने उहाँले जानकारी गराउनु भएको छ। उक्त पूजामा सहभागी भई आशीर्वाद तथा प्रसाद ग्रहण गर्न मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण भक्तजनहरूमा अनुरोध समेत गरेको छ। यसैबीच मन्दिर नजिकै 25 लाखको लागतमा फराकिलो फिल्ड समेत निर्माण गरिएको छ। भोलि नै उक्त फिल्डको अनुमान अनुगमन निरीक्षणको कार्यक्रम समेत रहेको बताइएको छ। जिल्लाको 8 नगरपालिका 1 मानसिक सन्तुलन नभएका युवाले मुख्य मन्दिरमा आगजनी गरेका थिए। उक्त आगलागीबाट भेटी सहित लाखौंको क्षति भएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ। डिग्री मन्दिर कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल हो। त्यहाँ पूजा पाठ तथा बलि दिनेले मनले सिताएको पूरा हुने जनविश्वास रहिआएको छ। मन्दिरमा हरेक दिन पूजा पाठ तथा दर्शन गर्न पाइन्छ भने हरेक वर्ष मन्दिर परिसरमा भव्य मेला र विशेष पूजा पाठ समेत सञ्चालन हुन्छ। यस मन्दिरमा दर्शनका लागि वर्षेनी लाखौं दर्शनार्थी पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ। गुरूकुल एकेडेमीले शैक्षिक सत्र 2083का लागि कक्षा 11 भर्ना भएका नवागन्तुक विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच भव्य रूपमा स्वागत गरेको छ। होटेल माला इनको सभा हलमा आयोजित कार्यक्रममा कक्षा 12 विद्यार्थीहरूले नयाँ साथीहरूलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेका हुन्। कार्यक्रममा कक्षा 12 छात्र सहिष्णु थापाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको प्रमुख अतिथितामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्राध्यापक प्रदीप राज भण्डारी तथा संचालक समिति सदस्य रूपक थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इन्जिनियर अनन्तराज घिमिरेले गुरूकुल एकेडेमीले केवल शैक्षिक उपलब्धि मात्र होइन अनुशासन नैतिकता नेतृत्व क्षमता व्यक्तित्व विकास तथा जीवन उपयोगी सिपको विकासमा समेत विशेष जोड़ दिँदै आएको बताउनु भएको छ। उहाँले कक्षा 11 अध्ययन प्रारम्भ गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण मोड़ भएको उल्लेख गर्दै स्वरणमा गरिने मेहनतले भविष्यको गन्तव्य निर्धारण गर्ने भएकाले लक्ष्य स्पष्ट राखेर अध्ययनमा समर्पित हुन समेत आग्रह गर्नुभएको छ। अब देश बाहिरको समाचार। दक्षिण स्पेनमा लागेको डढेलोमा परी कम्तीमा 11 जनाको ज्यान गएको छ। यस्तै डढेलोमा परी 19 जना बेपत्ता भएको अन्डालुसियाका क्षेत्रीय नेता जुआनामा मोरेनेले बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भुइँमा खसेका कारण आग लागि शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएका खबर उल्लेख छ। यद्यपि अधिकारीहरूले आग लागिको कारण पुष्टि गरेका छैनन्। यस गर्मीमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयमा चलेको तातो हावाको लहरका कारण दक्षिणी युरोप भरि डढेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा सयौं अग्नि नियन्त्रकहरू डढेलो निभाउन प्रयास गरिरहेका छन् भने हजारौं मानिसहरू आफ्ना घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मे महिनामा यस वर्ष गर्मीमा लाग्ने डढेलो नियन्त्रणका लागि अहिलेसम्मकै ठूलो प्रतिकारी योजना कार्यान्वयन गर्ने बताउनु भएको थियो। ठूला आपतकालीन अवस्थाहरूमा परिचालन गरिने स्पेनको मिलिटरी इमर्जेन्सी युनिटी यूएमईले लस ग्यारब्रोसमा आगो निभाउन प्रयासमा सामेल हुने जनाएको छ। गएको जून महिनामा स्पेनमा सन् 1950 यताकै उच्च दैनिक औसत तापक्रमको कीर्तिमान कायम भएको थियो र त्यहाँ केही दिन जून महिनाकै लागि अहिलेसम्मकै उच्च तापक्रम पनि मापन भएको थियो। देशका केही भागमा 42 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको र निक्स केमेल्ट सर्भिसका अनुसार जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़ाइरहेको छ र युरोप सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। स्पेन विश्वव्यापी औसतको तुलनामा दोब्बर गतिमा तातिरहेको छ। यसका कारण गर्मीमा तातो हावाको लहर बढ़दै गएको छ। युरोपको जल आपूर्तिमा बढ़ी चाप परेको छ र डढेलो अझ तीव्र बनेको छ। अन्तिममा खेल समाचार। अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोर्ट्स र मेलबर्न रेने गेट्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 चेन्नईको एमए चिदम्बर रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगतै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निर्णय गरेका थिए। बीबीएल उद्घाटन खेल अस्ट्रेलियाको घरेलु लीगको इतिहासको सबैभन्दा धेरै हेरिने खेल बन्ने बीबीएलका महाप्रबन्धक एलिस्टर डोबसनले बताउनुभयो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गरिने। गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। दक्षिण पूर्वका देशबाट 836 जना नेपालीको उद्धार। शेयर बजार 2600 बिन्दुमा झर्यो। 6.86 अर्ब रूपियाँको कारोबार। भुटानीको माग गर्दै त्रिवेणी गाउँपालिकामा तालाबन्दी 4 घण्टापछि खुल्यो। सानीभेरीमा रूख काट्ने क्रममा रूखले लागेर एक युवकको मृत्यु। डिग्री मन्दिरमा भोलि बिहान क्षमा पूजा हुने। गुरूकुल एकाडेमी प्लस टूमा कक्षा 11 का नवान्तुक विद्यार्थीलाई भव्य स्वागत। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 जनाको ज्यान गयो। 19 बेपत्ता। चेन्नईमा बीबीएलको उद्घाटन खेल हुने। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि रेडियो झलझला।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: ଆଜି ତୁ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଝଣ୍ଟା ତୋ ଚିଝ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝ ଦାତ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୋରୀ କୁ ଦାତ ଝନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାଗ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल जानु निको हुना
3: हजूर हमी कहा दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात रिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7418 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: त्यहाँ जम्मा भएका शुक्र किटहरूमा लाखौं करोडौंमा चाहिँ लाखौं चाहिँ गर्भ नलीसम्म पुग्न सफल हुन्छ जसको मोटिलिटी गति जुन शुक्र किट चाहिँ गतिवान छ राम्रा छन् तिनीहरू चाहिँ त्यहाँ पुग्नुपर्छ पाठेघरको मुखबाट त्यो ठाउँमा पुग्नलाई मोटामोटी 12-15 सेन्टिमिटरको दूरी चाहिँ तय गर्नुपर्छ शुक्र किटले र त्यहाँ बीचमा चाहिँ पाठेघरको मुखमा चाहिँ त्यहाँ अलिकति ब्यारियर हुन्छ म्युकस भन्ने हुन्छ त्यो म्युकस चाहिँ प्रकृतिले राखेको कारण चाहिँ ती मात्र शुक्र किट त्यहाँसम्म पुगुन् जो चाहिँ यो ब्यारियर चाहिँ क्रस गर्न सक्छ कमजोर शुक्र किटहरू चाहिँ त्यो ब्यारियर क्रस गर्न सक्दैन यो चाहिँ प्रकृतिले नि दिएको एउटा त्यो त्यहाँ पुगिसकेपछि शुक्र किट र डिम्बको मिलन हुन्छ त्यहाँ फर्टिलाइजेसन हुन्छ गर्भनलीकै एक छोडमा त्यो गर्भनली तपाईँको 7-10 सेन्टिमिटर हुन्छ अब त्यहाँ फर्टिलाइज भइसकेको जुन भ्रूण भन्छौँ हामी फर्टिलाइज एगलाई चाहिँ हामी भ्रूण भन्छौँ प्रारम्भिक चरणको भ्रूण त्यो चाहिँ गर्भनलीमा हुन्छ 5-6 दिन त्यहीँ बस्छ त्यो बीचमा चाहिने उसलाई न्युट्रिसन हर्मोन सपोर्ट चाहिँ ओभेरीले डिम्बले नै दिइरहेको हुन्छ त्यही बीचमा त्यसको 2 कोषबाट 4 कोष सेल भन्छौँ नि हामी होइन 4 सेल 8 सेल त्यसपछि ब्लास्टोसिस्ट स्टेजसम्म 100 सेलसम्म त्यहीँनिर विकास हुन्छ गर्भनलीमै विकास हुन्छ महिनावारीको यो चाहिँ सबै चाहिँ महिनावारीको 12-13 दिनदेखि लिएर महिनावारीको 17-18-19 दिनसम्ममा यो सबै विकास हुँदै हुन्छ त्यस महिनावारीको 19-20 दिनमा चाहिँ त्यो भ्रूण चाहिँ पाठेघरमा आइपुग्छ है पाठेघरमा आएर त्यहाँ चाहिँ प्रत्यारोपित हुन्छ भ्रूण चाहिँ पाठेघरको भित्री परतमा प्रत्यारोपण हुन्छ जसलाई हामी चाहिँ इम्प्लान्टेसन भन्छौँ
6: प्राकृतिक सिस्टम
5: यो प्राकृतिक सिस्टम भनेपछि पाठेघरको पनि रोल छ त्यहाँ पाठेघर पनि राम्रो हुनु पर्यो होइन राम्रो भएन भने चाहिँ के हुन्छ त्यो प्रत्यारोपण हुने काम भएन यो चाहिँ तपाईँको त्यस्तै हो जुन माटो हो र बीज भनेको भ्रूण हो है माटो भनेको पाठेघरको भित्रीकरण यदि बीजमा खराबी छ भने त्यो उम्रिँदैन यदि माटोमा पनि खराबी छ भने त्यो बिरुवा चाहिँ उम्रिने बीज चाहिँ बिरुवा हुँदैन त यो प्रजनन अङ्गको यो 5 वटाको काम चाहिँ तपाईँले बुझ्नुभयो होला होइन
6: उर्वरा शक्ति भएको माटो र स्वस्थ बिउ
5: स्वस्थ बिउ है योनिको काम चाहिँ शुक्र किटलाई त्यहाँ राख्ने पाठेघरको मुखको काम चाहिँ जो चाहिँ शुक्र किट चाहिँ स्पर्म गतिवान छ राम्रो छ तिनीहरूलाई मात्र माथि आउन जान दिने गेटको काम गर्छ है र पाठेघरको काम चाहिँ तिनीहरूलाई चाहिँ पाठेघरको काम चाहिँ अल्टिमेटली भ्रूणलाई चाहिँ आफूमा समाहित गर्ने हो प्रत्यारोपण हुन दिने हो गर्भनलीको काम चाहिँ शुक्र किटलाई अण्डासम्म चाहिँ जान दिने हो र बनिसकेको भ्रूणलाई चाहिँ फेरि रिभर्स बाटोमा चाहिँ फेरि पाठेघरमा ल्याउने हो र डिम्बको काम चाहिँ अण्डा उत्पादन गर्ने।
6: यो प्राकृतिक सिस्टममा कुनै एउटा अङ्गले काम गरेन अथवा राम्रो भएन भने
5: बाजुपनको समस्या,
6: निसन्तानपनको समस्या हुन्छ।
5: अब यहाँ चाहिँ तपाईँले सबै कसको के रोल छ भनेर मैले भने होइन, त्यसमा शुक्रकीटकोमा जस्तो अब शुक्रकीटको संख्या कम छ या त्यसको गति छैन, मोटिलिटी छैन या त्यो राम्रो फर्ममा छैन भने कहिलेकाहीँ दुईटा मुख भएको शुक्रकीट हुन्छ, त्यस्तो छ भने समस्या हुन्छ। या भनौँ पाठेघरको मुख चाहिँ त्यसमा चाहिँ त्यो गेट राम्रो छैन भने, जस्तो हामी सर्भाइकल फ्याक्टर भन्छौँ है, त्यो त्यसमा पनि केही समस्या छ भने त्यसमा चाहिँ इम्युनोलोजिकल कारणहरू हुन्छ कतिपय अवस्थामा होइन। त्यहाँ चाहिँ कस्तो हुन्छ भने तपाईँको महिलाको शरीरले जुन स्पर्म छ त्यसलाई नै चाहिँ एन्टी स्पर्म एन्टीबडी भनेर त्यो स्पर्मलाई नै दुश्मन ठानेर त्यो स्पर्मलाई चाहिँ नष्ट गर्ने काम हुन्छ। त्यस्तै चाहिँ पाठेघरको काम, त्यसमा यदि इम्प्लान्टेसन हुने ठाउँ हो त्यो फर्दर चाहिँ त्यो भ्रूण चाहिँ बच्चा हुँदै 9 महिनासम्म बस्ने ठाउँ हो पाठेघर, नामै हामीले घरै राखेको छौँ पाठेघर भने चाहिँ बच्चाको घर है। त्यहाँ चाहिँ कुनै ट्युमर छ जसको फाइब्रोइड छ, सबै फाइब्रोइडलाई चाहिँ निकाल्नुपर्ने असर गर्छ भन्ने छैन होइन, जुन अब यो ट्युमरले चाहिँ त्यो घरकै नजिकै छ या घरलाई थेचिराख्छ भने त्यो ट्युमरले चाहिँ त्यहाँ चाहिँ असर गरिरहेको हुन्छ। या चाहिँ तपाईँको क्युरेट गरेर जुन एडेजन भन्छौँ हामी होइन, इन्ट्रायुट्राइन एडेजन भन्छौँ, त्यसलाई धेरै क्युरेट गरेर या विभिन्न इन्फेक्सनले गर्दा चाहिँ त्यहाँ असर गरिरहेको हुन्छ। या गर्भनलीको कुरा गरौँ, गर्भनलीमा चाहिँ तपाईँको इन्फेक्सनले जस्तो ट्युबरकुलोसिसले टिभी त कमन छ होइन, या विभिन्न धेरै पेटको पहिले एपेन्डिक्सको या विभिन्न अपरेसनहरू भएको छ पहिले भने त्यो गर्भनली जुन छ तपाईँको यो शरीरमा महिलाको शरीरमा यो प्रजनन अङ्ग फ्री हुन्छ, त्यहाँ कुनै अर्ग्यानसँग टाँसे हुँदैन, त्यो अपरेसन गर्दाखेरि कतिपय अवस्थामा चाहिँ त्यो टाँसिन पुग्छ,
6: एकअर्कामा जोडिन
5: पुग्छ, त्यसले गर्दा चाहिँ त्यो ट्युब चाहिँ ब्लक हुनु। या डिम्बमा अन्डा नै कम रहन गयो भने जस्तो 35 वर्षको उमेरपछि, महिलाको 35 वर्षको उमेरपछि चाहिँ अन्डाको संख्या कम हुँदै जान्छ, त्यसको क्वालिटी पनि कम हुँदै जान्छ।
6: सामान्यतः प्रजनन क्षमता उमेरको हिसाबले कतिदेखि कतिसम्म हुन्छ स्त्रीको, पुरुषको कतिदेखि कतिसम्म हुन्छ?
5: पुरुषको पहिले महिलाको कुरा गरौँ, महिलाको चाहिँ अब प्रजनन क्षमता त अब 15-16 वर्षपछि रजस्वपछि चाहिँ प्रजनन हुन्छ होइन, प्रजनन क्षमता, तर विभिन्न स्वास्थ्यको कारणले चाहिँ 21 वर्षपछि नै गर्भधारण गर्नु उपयुक्त हो।
6: कति वर्षसम्म?
5: 35 वर्षभन्दा पहिले गर्यो भने जाति, 30 वर्षभन्दा पहिले गर्यो भने अझै जाति।
6: पुरुषको हकमा?
5: पुरुषको हकमा चाहिँ 50 वर्ष मान्छ।
6: नर्सलीको कारण जति आन्तरिक शरीरभित्रका कारणहरू भन्नु भने पुरुषको पनि यस्तै होला, र यसलाई प्रभाव पार्ने बाहिरी कारण चाहिँ हुँदैन, जस्तो अघि डाक्टर साहबले एभर्सनको कुरा ल्याउनु हो, त्यस्तै अरू अस्थायी साधन अथवा गर्भ निरोधक औषधिहरूको कुरा त्यस्तो रहन्छै रहँदैछ,
5: जस्तो अब जस्तो वातावरणीय कुराहरू या आफ्नो जीवनशैली या स्वास्थ्य शैली या त्यो कारणले चाहिँ यो प्रजनन क्षमतामा ह्रास आउने कुरा हुन्छ। उदाहरणको लागि पुरुषको पहिले कुरा गर्नु, प्रकृतिले अण्डकोषलाई शरीर बाहिर राखेको छ, अण्डकोष भनेको शुक्रकीटको म्यानुफ्याक्चर हुने ठाउँ, उत्पादन गर्ने ठाउँ, शरीरभित्र चाहिँ हाम्रो 37 डिग्री टेम्परेचर रहन्छ तर शरीर बाहिर चाहिँ त्योभन्दा कम हुन्छ है। भन्नुको अर्थ शुक्रकीटको उत्पादन बेसी गर्मी भएको ठाउँमा ह्रास हुने क्रम हुन्छ, अण्डकोष शरीर बाहिर छ
6: त्यसैले प्रकृतिले त्यसरी निर्माण गरेछ
5: भन्नाले ठण्डा ठाउँ चाहिँ रुचाउँछ। अब यो हामीले धेरै गर्मी ठाउँमा जस्तो भट्टीहरूमा काम गर्ने या खाडी मुलुकहरूमा एकदमै कन्टिन्युसली चाहिँ धेरै हट टेम्परेचरमा त्यो गर्ने
6: रसायनमा
5: हजुर, या अन्डरपेन्ट पनि एकदमै कसिलो त्यस्तो हट उसमा इन्भाइरोमेन्टमा, अनि कुनै पनि अवस्थामा जुन चाहिँ अन्डरकोस चाहिँ हट इन्भाइरोमेन्टमा रहन्छ त्यहाँ चाहिँ शुक्रकीट क्रमिक रूपले चाहिँ त्यसमा ह्रास हुँदै जान्छ। अर्को चाहिँ मोटापा, पुरुषको मोटापाले गर्दा चाहिँ हर्मोनमा अलिकति गडबडी हुन जाने, स्पर्म काउन्ट पनि कम हुँदै जाने, तेस्रो चाहिँ बडी बिल्डिङ गर्ने बेलामा तपाईँको त्यो टेस्टोस्टेरोन भन्ने हर्मोन आउँछ, त्यो एउटा तपाईँको प्रोटिनहरू पाउने के पाउनेहरू अहिले चलन छ, त्यो त्यसमा चाहिँ हर्मोनहरू मिक्स भएर आउँछ। त्यो हर्मोनले चाहिँ तपाईँको अर्को चाहिँ कारण हो त्यसले पनि चाहिँ सुक्री किटको क्वालिटी क्वान्टिटीमा चाहिँ असर गरिरहन्छ।
6: पुरुषको
5: कुरा गर्दाखेरि महिलाको हकमा चाहिँ अब एउटा त भने जुन पहिले विभिन्न अपरेसनहरू नचाहिने अपरेसन भन्नु चाहिने या नचाहिने अपरेसनले गर्दा चाहिँ गर्भधारणमा असर हुने, अर्को हर्मोनको गडबडी जस्तो जुन डिम्ब छ, डिम्बमा पोलिसिस्टिक ओभरी भन्ने एउटा कन्डिसन छ, त्यसमा चाहिँ अण्डा चाहिँ समयमै रिलिज हुँदैन, जुन 12-13 दिनमा निस्किन्छ शरीरबाट, त्यो कहिले काहीँ फुट्दै फुट्दैन, कहिले चाहिँ 20-25-30 दिनमा चाहिँ एउटा त्यो फुट्ने समय हुन्छ, त्यसको कुनै एउटा प्रिडिक्ट गर्न सकिँदैन, र महिनावारी पनि एकदमै अनियमित हुने खालको हुन्छ, कहिले 4 महिनामा हुने, कहिले 6 महिनावारी हुने, यी विभिन्न कारणहरूले गर्दा पनि चाहिँ त्यो समस्या बढी देखिन्छ। र अर्को चाहिँ तपाईँले भन्नुभयो यो सोध्नु खोज्नुभएको कुरा चाहिँ यो जस्तो परिवार नियोजनको साधनहरू यो ओसिपीहरू खाने धेरै गर्भपतनको लागि इमर्जेन्सी पिलहरू कारण पनि त्यो पनि कारण हुन्छ, र त्योभन्दा बेसी कारण चाहिँ यो सर्जिकल क्युरेटर्स जस्तो यो तपाईँको अब औषधि खाएर गर्भपतन गर्ने त जुन अर्ली प्रेग्नेन्सी हुन्छ 6-7-8 हप्ताको तिनीहरू चाहिँ औषधि खाएर चाहिँ गर्भपतन गर्न सकिन्छ, अलि त्यस्तो औषधि खाएर पनि गर्भपतन गर्ने ठाउँमा चाहिँ अलिक क्युरेट गरेर भित्री पाठेको भित्री परत नै क्युरेट गरेर निकाल्यो भने कहिलेकाहीँ चाहिँ त्यो भित्री परत चाहिँ टाँसिन पुग्छ र गर्भ महिनावारी गडबड हुनेदेखि लिएर चाहिँ गर्भ नबस्ने समस्या हुन्छ।
6: विशेष परिस्थिति भन्दा बाहेक त्यसो भए गर्भपतन नगराउनुहोस्।
5: त्यही नै
6: अब राज्यले कानुनी रूपमा नि 12 हप्तासम्मको गर्भलाई त गर्भपतन गराउनु पाइने प्रावधान राखेका छ होइन, यसको मिसयुज भएको पाइन्छ कहीँ नि, त्यसका कारणले निसन्तानपनलाई चाहिँ बढाएको छ।
5: यो विषयमा त अब मिसयुज भएको नभएको त अब मोनिटरिङ गर्ने निकायहरूले नि भन्नुहुन्छ होला, तर सकभर चाहिँ यो अनधिकृत ठाउँमा यो नगरेकै राम्रो, सेवा नलिएकै राम्रो।
6: अब डाक्टर साहब यो एकदम सामान्य जिज्ञासा नै होला, अरू रोग जस्तै निसन्तानपनको कोही लक्षण थाहा हुन्छ मान्छेलाई, सम्बन्धितलाई त्यस्तो अनुभूति गर्न मलाई यसो छ कि भन्ने पत्ता हुन्छ जाँच नगरी?
5: त्यस्तो चाहिँ अवस्था कस्तो हुन्छ भने जस्तो पुरुषहरूमा चाहिँ शारीरिक सम्पर्कपछि जुन स्खलन गर्ने बेलामा साह्रै दुख्यो भने
6: हजुर
5: है त्यो अवस्थामा चाहिँ चिकित्साको सल्लाह लिनुपर्छ।
6: पुरुषहरू त्यसरी थाहा पाउन सक्छन्,
5: त्यसरी थाहा पाउँछ केही समस्या हुन्छ, त्यसलाई हामी रेट्रोग्रेड इजाकुलेसन, पेनफुल रेट्रोग्रेड इजाकुलेसन हुन्छ, जसमा चाहिँ स्खलन चाहिँ लिङ्गको टुप्पोबाट नभइकन त्यो चाहिँ पछाडिपट्टि हुन्छ, पछाडिपट्टि भएर चाहिँ त्यो पेसाबको फिल्डमा गएर त्यो जान्छ। कस्तो हुन्छ भने जस्तो पुरुषहरूमा चाहिँ शारीरिक सम्पर्कपछि जुन स्खलन गर्ने बेलामा साह्रै दुख्यो भने
6: हजुर
5: है त्यो अवस्थामा चाहिँ चिकित्साको सल्लाह लिनुपर्छ।
6: पुरुषहरू त्यसरी थाहा पाउन सक्छन्,
5: त्यसरी थाहा पाउँछ केही समस्या हुन्छ, त्यसलाई हामी रेट्रोग्रेड इजाकुलेसन, पेनफुल रेट्रोग्रेड इजाकुलेसन हुन्छ, जसमा चाहिँ स्खलन चाहिँ लिङ्गको टुप्पोबाट नभइकन त्यो चाहिँ पछाडिपट्टि हुन्छ, पछाडिपट्टि भएर चाहिँ त्यो पेसाबको फिल्डमा गएर त्यो जान्छ, सुपरकिट बाहिर आउँछ है, या स्खलन हुँदा पनि केही अगाडि खट भने त्यस्तो अवस्थामा है, या आफ्नो एकदमै सानो देखियो भने
6: त्यो पनि
5: अवस्थामा,
6: अरू महिलामा थाहा
5: महिलामा चाहिँ अब जस्तो अब बिहा भएको 1 वर्षपछि पनि यदि कुनै बिना कुनै प्रोटेक्सनको शारीरिक सम्पर्क गर्दा पनि गर्भ बसेन भने चाहिँ डक्टर कहाँ जानुपर्छ, या पहिले नै महिनावारी एकदमै अनियमित छ, महिना महिनामा भइरहेको छैन, 3 महिना 6 महिनामा भइरहेछ, त्यस्तो अवस्थामा पनि गेस्ट चाहिँ गर्न सकिन्छ कि केही समस्या छ।
6: त्यसो भयो भने आफ्नो भरपर्दो चिकित्सक गएर शरीर जाँच गराउनु पर्यो, ल्याब टेस्ट गराउनु पर्यो, त्यो चाहिँ मुख्य कुरा चाहिँ ल्याब टेस्ट नगरी के कारणले भएको भन्ने चाहिँ थाहा पाइँदैन। आवाजमा आज हामी स्वास्थ्य समस्यामा बाँझोपन निसन्तानपनको बारेमा कुरा गरिरहेका छौं। यो विषयमा जानकारी दिन स्टुडियोमा हामीसँग हुनुहुन्छ ग्रान्डी सिटी आईभीएफ सेन्टर जमलका स्त्री रोग विशेषज्ञ एवं निसन्तान रोग विशेषज्ञ डाक्टर राजेश चौधरी। यो विषय ज्यादै गम्भीर छ र महत्वको छ, यो कारणले हाम्रो समाजमा व्यक्ति व्यक्तिमा पर्न गएका अप्ठ्याराहरूको श्रृङ्खला निकै लामो छ। मलाई लाग्छ आज पनि धेरै दम्पतिहरूले यो समस्यालाई लुकाएर राखिरहनु भएको छ, एउटा बाध्यता होला या अशिक्षाको कारण पनि हामी यसो गरिरहेका छौं। त्यसैले सबभन्दा पहिला हामी खुलेर यस्ता विषयमा संवाद गर्न सकौं, यो पनि निसन्तानपन घटाउने एउटा भरपर्दो उपाय रहन्छ। कार्यक्रममा एकैछिन केही व्यावसायिक र सचेतनामूलक सन्देशहरू सुनाएर हामी फेरि आउँछौं।

0: Si ti mai nasta ma sa pura se no ta que es bonus pa.
1: Esta cop el no dijo que so ma ta ti te la pego.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: पानी जीवन को आधार हो, तन स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज अनटॉप लामटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित अनटॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर ट्राली नया बानेश्वर काठमांडू, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। आज हामी स्वास्थ्य समस्यामा निसन्तानपन बारे छलफल गर्दैछौ। आजको यो कुराकानीमा हामीसँग स्त्री रोग विशेषज्ञ एवं निसन्तान रोग विशेषज्ञ डाक्टर राजेश चौधरी हुनुहुन्छ। डाक्टर साहब, फेरि स्वागत गरे कार्यक्रममा। निसन्तानपनका जोखिमहरू के पाइएको छ डाक्टर साहब? यसले पार्ने अप्ठ्याराहरू
1: इन्डाइरेक्ट जोखिमहरू छन् यसको। एउटा चाहिँ तपाईँको मानसिक जोखिम छ, निसन्तानपनबाट गुज्रिने दम्पतिहरू मानसिक जोखिममा, जस्तो डिप्रेसनमा जाने समस्या धेरै बल्झ्यो भने, सालौसम्म वर्षौसम्म सन्तान भएन भने चाहिँ डिप्रेसनमा जाने, एउटा चाहिँ कहिले कहीँ चाहिँ सुसाइडल एटेम्प्ट पनि एउटा त्यो पनि देखिएको छ,
0: त्यस्तासम्म
1: शिविरसम्म जान्छ। त्यो चाहिँ मानसिक जोखिम। अर्को चाहिँ अब आर्थिक जोखिम, यो उपचारमा कहिलेकाहीँ चाहिँ बारम्बार खर्च भइराख्ने, निरन्तर रूपमा चाहिँ खर्च भइराख्ने हुनाले यो प्रविधि पनि अलिकति एक्सपेन्सिभ नै छ, त्यो एउटा आर्थिक जोखिम भयो। अर्को चाहिँ तपाईँको क्यारियरमा चाहिँ प्रगति गर्न पाइरह हुँदैन दम्पतिहरू, एउटा ठहराव जीवनमा, एउटा ठहराव जस्तो देखिन्छ, केही कुरा मन नलागेको त्यस्तो। अनि त्यो भएपछि एउटा कुनै एउटा एस्पाइरेसन नै हुँदैन केही गर्नलाई, त्यो भयो। अर्को चाहिँ एक्सप्लोइटेसन हुने रिस्क हुन्छ, एक्सप्लोइटेसन हुने रिस्क भन्नाले अब उहाँहरू चाहिँ अब एकदमै डाई हार्ड, अब जे पनि गरिहाल्ने बच्चाको लागि भनेपछि जसले पनि एक्सप्लोइट गर्ने टेन्डेन्सी हुन्छ, अनि जहाँ पनि जहाँ उपचार नगराउनु पर्ने ठाउँमा पनि पुग्ने, नन मेडिकल फिल्डमा, जस्तो अब तान्त्रिकहरू कहाँ यताउता त्यहाँकोले समय पनि बर्बाद, पैसा पनि बर्बाद होइन, त्यो सबै त्यो एक्सप्लोइटेसनको रिस्कहरू भयो, यिनै रिस्कहरू हुन्छ। अर्को चाहिँ तपाईँको यो जुन निसन्तानपनको उपचारको क्रममा कहिलेकाहीँ अपरेसनहरू गर्नुपर्ने हुन्छ, अपरेसनहरू गरिन्छ, त्यो अपरेसनको आफ्नै रिस्क जोखिमहरू छ, फेरि त्यो जोखिममा जानुपर्ने हुन्छ, त्यो एउटा भयो।
0: रूढिवादी चिन्तन र स्रोत त यसमा प्रशस्तै रहेछ, जस्तो यहाँले भन्नुभयो तान्त्रिक कहाँ, अब ज्योतिष कहाँ जाने, देखाउने हेराउने कति हुन्छ हुन्छ, र समाजले यिनीहरू चाहिँ पूर्वजन्मको कारणले अथवा आफ्नो धार्मिक काम नगरे हुनाले भनेर एउटा गतिलो आरोप लगाउँदा तपाईँले भने जस्तो मान्छे डिप्रेसनमा पनि पुर्न सक्छ, बाहिरी भित्री अनेक किसिमका जोखिम हुनेरहेछन्। बाजुपनको उपचार हुन्छ, निसन्तानपनको उपचार हुन्छ
1: 100% सही ठाउँमा सही समयमा उपचार गरियो भने सम्भावना उच्च रहन्छ।
0: कहाँ जाने त त्यसो सही ठाउँ हुनाले?
1: सही ठाउँ भन्नाले यसका अब उपचार गर्ने दुई फाटो छ, एउटा चाहिँ स्त्री रोग विशेषज्ञ कहाँ उपचार गराउनु,
0: हजुर,
1: अर्को चाहिँ इन्फर्टिलिटी स्पेसलिस्ट, अहिले चाहिँ यो सेपरेट फाटो आइसकेको छ, जस्तो पहिले मेडिसिनमा एउटै फाटो थियो, पछि चाहिँ तपाईँ कार्डियोलोजी एउटा फाटो भयो, पल्मोनोलोजी त्यस्तै अर्को फाटो छ, जसलाई हामी रिप्रोडक्टिभ मेडिसिनको फाटो भन्छौँ। रिप्रोडक्टिभ मेडिसिन भन्नाले जो विशेषज्ञ चाहिँ यो प्रजनन सम्बन्धी अपरेसनहरू होइन या फर्टिलिटी इन्हान्सिङ सर्जरीहरू भन्छौँ, अनि प्रजनन क्षमता बढाउने सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी भयो या आइभीएफ प्रगतिहरू विशेष जानेको, त्यो दुईटा फाटो भयो। यदि चाहिँ समस्या अब कपालहरू दम्पतिहरू यौन नै छ होइन भने प्रारम्भिक जाँच चाहिँ स्त्री रोग विशेषज्ञ गराउँदा ठिक। यदि दम्पति चाहिँ भनौँ उसलाई पहिलेदेखि नै अब मलाई टेस्ट ट्युब बेबी नै चाहिने इन्डिकेसन छ, जस्तो ट्युब ब्लक भएको पहिलेदेखि थाहा छ भने एकैचोटि टेस्ट ट्युब बेबी विशेषज्ञ जाँदा, यदि हर्मोनको गडबडी छ, महिनावारी गडबडी छ, पोलिसिस्टिक ओभेरी भन्ने हुन्छ, एन्डोमेट्रोसिस भन्ने कन्डिसन हुन्छ एउटा शरीरमा महिलाहरूको, त्यो थाहा छ भने, त्यो भएको थाहा छ भने एकैचोटि तपाईँको रिप्रोडक्टिभ मेडिसिन स्पेसलिस्ट कहाँ जाँदा राम्रो है। त्यस्तै पुरुषको चाहिँ शुक्र किट कम छ भने एकैचोटि स्पेसलिस्ट कहीँ जाँदा राम्रो,
0: यी सब कुरा जाँचपछि थाहा हुने हो,
1: यो सब कुराहरू चाहिँ जाँचपछि थाहा हुने। जाँच पनि तपाईँको चाहिँ दुई किसिमको छ, एउटा चाहिँ बेसिक इन्फर्टिलिटी इन्भेस्टिगेसन भन्छौँ, पारम्परिक जो चाहिँ सजिलो छ, र अर्को चाहिँ एडभान्स। प्रारम्भिकमा चाहिँ तपाईँको हामीले पुरुषको वीर्यको जाँच गर्ने र महिलाको चाहिँ र अल्ट्रासाउन्डबाट चाहिँ अण्डा निस्केको छ छैन भन्ने कुरा चाहिँ एउटा थाहा पाउनुपर्ने र अर्को चाहिँ पाठेहरू यो तिनवटा कुरा चाहिँ थाहा पाउनुपर्छ।
0: सामान्यत प्रजनन सम्बन्धी विशेषज्ञका अथवा स्त्री रोग विशेषज्ञ जहाँ गए नि मान्छे गयो भने धेरै निसन्तानपन भएका मान्छेलाई चाहिँ सन्तान प्राप्त हुने बनाउन सकिँदैछ धेरै जस्तो। अझ डाक्टर साहबले त 100% हामी गर्न सकिन्छ त्यो प्रविधि छ भन्नुभयो, तर अहिले यहाँले आर्थिक जोखिममा यो महँगो छ भन्नुभयो, सामान्य नेपालले गर्न सक्दैनन्।
1: हेर्नुहोस्, 100 दम्पति छन् यदि त्यसमा निसन्तान दम्पति छन् भने 80 उपचार तपाईँको टेस्ट ट्युब बेबी जुन चाहिँ महँगो प्रविधि हो त्यो बिना नै सम्भव छ।
0: साधारण
1: 70-80%
0: साधारण
1: साधारण साधारण नभनौ भने एउटा सबै हामी कस्टमाइज ट्रिटमेन्ट भन्छौँ, सबैको उपचार चाहिँ एउटै ढङ्गले हुनुपर्छ भन्ने छैन। जस्तो टेस्ट यो गर्भनली चाहिँ बन्द छ भने डाइरेक्ट टेस्ट टु बेबी नै गर्नुपर्ने हुन्छ।
0: शारीरिक समस्या अनुसारका
1: शारीरिक समस्या अनुसारको उपचार गरिनुपर्छ। यदि शुक्रकिटको संख्या कम छ भने होइन त्यसको पहिले उपचार गरिनुपर्छ, के कारणले चाहिँ शुक्रकिट कम भएको भनेर जाँचहरू गरिनुपर्छ र त्यो कारणलाई चाहिँ निर्मूल पारेर शुक्रकिटको काउन्ट बढ्ने चाहिँ वेट गर्नुपर्छ र त्यसपछि चाहिँ उपचारमा जाने।
0: भण्डार साहबको यो उपचारमा अनुसन्धानमा लामो समय गुज्रिया छ, धेरै बिरामी भेट्नुभएको छ र धेरै स्वास्थ्य संस्थासम्म यहाँले जानकारी राख्नुहुन्छ। स्वास्थ्य कर्मी र स्वास्थ्य पहुँच यो निसन्तानपनको उपचारको विषयमा कतिको हामी बलियो छौँ नेपाल?
1: हामी बलियो छौँ। म यहाँ काठमाडौँ नेपाल आएको प्र्याक्टिस सुरु गरेको 6 जति भयो र प्राय बिरामी चाहिँ उता बुटवलबाट तपाईँको यो बागलुङ जहाँ जाने तपाईँको 2-3 लाग्छ। एकजना हुम्लाबाट आउनुभएको तर फलोअपमा हराउनुभयो,
0: एकचोटि आउनुभयो फेरि आउनुभयो।
1: उपचारमा त्यति खर्च छैन जति आउन जानेमा खर्च हुन्छ,
0: कति अप्ठ्यारो छ
1: र आउन जाने खर्च फेरि त्यो लस अफ वर्किङ डे भनौँ न त्यो सब समस्याहरू त्यो सबै एउटा प्रब्लमहरू कम्पाइल हुँदै जान्छ।
0: आजको आज सबै उपचार
1: सम्भव छैन होइन, र त्यही भएर चाहिँ उपचारमा एउटा कन्सिस्टेन्सी हुनुपर्छ, हराउनु हुँदैन बिचमा फलोअपमा। अरू दुःखको कुरा के छ भने भोग्नेहरूलाई चाहिँ दुःख हुन्छ र अरूहरूले चाहिँ हेरेर कति चाहिँ रमाइरहेको हुन्छ,
0: मजा लिने पनि
1: मजा लिने ताना मान्ने यो जुन सटारमा त्यो अलि केही नचाहिने कुराहरू भनिदिनु बाजु छ भन्ने के भन्ने झन् दुःख पुर्याउने त्यस्तो मान्छेहरूको समूह बेसी हुन्छ। त्यही भएर समाजले पनि बुझ्नुपर्छ, एउटा हेर्ने दृष्टिकोण चाहिँ अलि चेन्ज हुनुपर्छ।
0: कहाँ कहाँ गएर थाकेर, जस्तो अहिले हामीले तान्त्रिकको कुरा गऱ्यौँ होइन, विभिन्न ठाउँमा गएर थाकेर अहिले हाम्रो कुरा सुन्दै गर्दा आज नयाँ केही उपाय सुनिन्थ्यो कि भनेर बस्नु भएको निसन्तान पनि जसले बेहोरी दिनुभएको छ, डाक्टर साहबको छोटो र उपयोगी सल्लाह के गर्नु
1: यो उपचारको लागि
0: के गर्नुहोस्, कहाँ जानुहोस्?
1: पहिले त्यो रियलाइजेसन गर्नुपर्छ। कतिपय दम्पतिहरू कस्तो देखाएको छ भने थाहा छ अब समस्या छ त जान यो रियलाइजेसन नै हुँदैन, त्यो आत्मभूति भन्छौँ नि स्वीकार गर्नु, त्यो स्वीकार नै गर्दैन है। त्यसले गर्दा समय अझै त्यो हुन्छ, यदि 20-25 वर्षकै उमेर छ भने त त्यस्तो ल ठिक छ वेट समय बराबर केही फरक पर्दैन, यदि कोही चाहिँ 35 वर्षको छ र अझै समयमा ढिलो उपचार गर्ने ढिलो गर्यो भने अण्डा नै आफ्नो अण्डाबाट बच्चा हुने सम्भावना कम हुँदै जान्छ। त्यही भएर चाहिँ सबभन्दा पहिले चाहिँ स्वीकार गर्नुपर्छ समस्या छ भनेर, र स्वीकार गरिसकेपछि चाहिँ डक्टर कहाँ जानुपर्छ, सही समय र सही डक्टर।
0: त्यस्तो ठाउँ एउटा ग्रान्डी सिटी आइबिएफ सेन्टर जमल पनि हो
1: हजुर,
0: के सुविधा छ यहाँहरूले त्यहाँ पहुँच कतिको यो प्रविधिमा?
1: त्यहाँ हाम्रो तपाईँको एउटा राम्रो प्रिमिसेस छ इन्फर्टिलिटीको लागि सर्भिसेसको लागि, क्वाइट एकदम शान्त वातावरण छ, किनभने त्यो हस्पिटलको सेटअप जस्तो हस्पिटल नै हो तर हस्पिटलको सेटअप जस्तो एकदमै भिडभाडमा पनि छैन। त्यही भएर निसन्तान दम्पतिहरूको लागि उपयुक्त ठाउँ हो, उहाँहरू प्राय चाहिँ अलिकति गोप्य रूपले नै उपचार होस् भन्ने हामीले पुरा ख्याल गरेका छौँ। त्यहाँ गोपनीयता पनि राखेको छ र त्यहाँ त्यो फ्लोरमा हामी अरू कुनै डिपार्टमेन्ट राखेका छैनौँ,
0: निसन्तानपनको उपचारको लागि मात्रै
1: हजुर, र त्यहाँ अल्ट्रासाउन्डको व्यवस्था छ, आधुनिक अल्ट्रासाउन्ड।

0: तपाईको रेडियोमा तपाईकै आवाज
1: कार्यक्रम आवाज
2: अब तपाई आफै बोल्नुहोस्
3: आवाज
0: आवाज
3: आवाज

0: र सेक्स काउन्सिलिङको छ, आइयुआई जुन कृत्रिम गर्भधारणको छ, र टेस्ट ट्युब बेबीको आधुनिक मेसिनहरू सहितको उपचारहरू.
1: यसको शाखा वा कुनै सम्पर्क स्थान अन्तर छ कि काठमाडौँ मात्रै
0: छैन?
1: यस्तै समस्या छ. ठुल्ठुला अस्पतालका पनि केन्द्रहरू शहरमै छन्, त्यसलाई ग्रामीण ठाउँमा विस्तार गर्न सकिया छैन, यो पनि एउटा समस्या हो. यस्तो समस्या बढ्दै गएको हो कि डाक्टर साहब घट्दै गएको छ नेपालमा?
0: यो समस्या चाहिँ बढ्दै गएको छ. बढ्दै गएको छ भन्नाले एक त श्रीमान श्रीमतीसँगै बस्ने अवस्था कम हुँदै गएको छ. श्रीमती नेपालमा, श्रीमान बाहिर खाडी देशमा कोही कहाँ कमाउन गएको छ, एउटा त्यो समस्या. अर्को चाहिँ ढिलो विवाह गर्ने.
1: ढिलो विवाह पनि कारण हो.
0: हजुर हजुर. पहिले जहाँ 20-22 वर्षको उमेरमा चाहिँ बिहा हुन्थ्यो दम्पतिहरूको भने, अहिले चाहिँ क्यारियरको कारणले गर्दा या जागिरको कारणले या विभिन्न कारणले गर्दा चाहिँ त्यो चाहिँ उमेर चाहिँ बढेर गएको छ. भन्नाले 30 वर्षको उमेरसम्म पनि बिहा गर्नेहरू छन्.
1: त्यसो नगर्नुहोस्
0: त्यसो. महिलाहरूले चाहिँ त्यसो नगर्नुहुन्छ.
1: पुरुषहरूले गर्दा
0: पुरुषहरूले चाहिँ कमसे उहाँले पनि 30-35 वर्षको उमेरसम्ममा चाहिँ बिहा गरिसक्नुपर्छ.
1: शिक्षाका सर्टिफिकेट मात्रै, पैसो मात्रै, आफ्नो चाहिने स्ट्यान्डर्ड लाइफ मात्रै सबै कुरा, सन्तान पनि चाहिन्छ. त्यसैले टाइममा बिहे गर्नुहोस् है, टाइममा बच्चा जन्माउनुहोस्, अरू कुरा पनि हुँदै जान्छ.
0: पैसा कमाउनु भयो, तर त्यो पैसा कमाउने एउटा खर्च गर्ने एउटा माध्यम नै भएन भने केही मतलब पनि भएन.
1: निसन्तान फन्ड फेरि यो सेक्सको विषयमा त मान्छे खुलेर कुरा गर्नै चाहँदैन. जो आवश्यकको त्यही गर्दैन. त्यसैले यो विषय खुल्नु पर्यो. हुन्छ डाक्टर साहब, महत्वपूर्ण समय दिनुभयो र थोरै समय पनि यो निसन्तान फन्ड बारे केही महत्वका जानकारी हाम्रो रेडियो सुन्ने साथीलाई सुनाउनु पायौँ. डाक्टर साहब धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद. तपाईँलाई पनि धन्यवाद मलाई मौका दिनुभएको.
1: हामी त चाहन्छौँ यस्तो मौका हामीले फेरि प्राप्त गर्न सकौँ, यहाँको पुनरागमनको अपेक्षा पनि गर्छौँ. कार्यक्रम आवाजमा स्वास्थ्य समस्यामा निसन्तान फन्ड बारे भएको यही छलफलसँगै आजलाई कार्यक्रमको समय सकिएको छ. हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो ग्रान्डी सिटी आइबिएफ सेन्टर जमलका स्त्री रोग विशेषज्ञ एवं निसन्तान रोग विशेषज्ञ डाक्टर राजेश चौधरी. हुन्छ त आजलाई कार्यक्रम यति नै. भोलि फेरि साबिक समयमा आउने नै छौ. नमस्कार.
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष.

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
1: टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
2: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
1: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
2: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
1: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
2: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिंक।
2: सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19वां वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8वां वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18वां वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकारमध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
4: हामीले हिजो अथक प्रयास गरेको प्लेन थ्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले बचाउने उद्देश्यले गरेर आयो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह छ, स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको, विल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने।
3: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेन्जिया आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरूङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्कनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै जरिवाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तोहरू वर्षमान पुन, यशोदा कुमारी बराल, सहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरूङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली कांग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाह लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला एवं विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशिता सहितका कार्य

हाम्रो तयार गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री बादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाफदेहिता संसद र संसदीय समिति प्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिश कार्यान्वयन गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपाली घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा सभालाई जानकारी गराउनुभयो। यस्तै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 31 गते बुधबार अपरान्ह 1:15 बस्नेछ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका गणेश नेलीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँस र बास खोज्न उद्यत रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण रोजगारी सृजना औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन दिनुभयो। यस्तै छलफलका क्रममा ऊर्जा क्षेत्र जलविद्युत विकास र वातावरण उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल सीबीएसई आईबी डीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषद बैठकले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेउदी नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संघीय संसद का उपसभामुख र उपाध्यक्ष तथा साथै प्रदेश सभा का उपसभामुख को दुई दिने राष्ट्रीय सम्मेलन ने संघीय लोकतांत्रिक शासन प्रणाली थप प्रभावकारी बनाने प्रतिबद्धता वीरतामोड़ घोषणा

0: 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उहाँले सार्वजनिक संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। सार्वजनिक संचार माध्यमहरूको लेखा परीक्षण अवस्थाबारे आज मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083ले देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरोकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। बैतडीको सिगास गाउँपालिका दुई स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरूद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरूद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरू गरिएको हो। सिनियर अनमी रञ्जना राई
2: मेसिन चाहिँ अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरू चाहिँ सेवा चाहिँ दिइरहेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
1: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिलास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
3: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रबाटै हामी अल्ट्रासाउण्ड राखेर सेवा दिने भएर हामीले कार्यक्रम शुरू गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता त डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न अनि त्यस्तो पानी प्राप्त स्वास्थ्यकर्मीहरू भेटिनु भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
1: गाजरी आसपासमा रहेका सुनै गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयं सेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नार्क, दुग्ध विकास संस्थान, जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभाग

0: निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएकाले नियमित सुनवाई साउन 11 गतेबाट सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ तपाईँ अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आग लागि हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च ताप, कम आर्द्रता र तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी शहर तिरुअनन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मंगलबार भारी वर्षाको कारण पहिरो गएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकारी प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55.33 अर्ब रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायको इमान्दार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढ़िरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा त्यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरूङले बताउनुभयो। यसै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढ़ेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
3: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 बजेबाट शुरू हुनेछ। राउण्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउण्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरूद्ध उत्कृष्ट पुनर्गामन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फराकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरूद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोर्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 को क्वार्टर फाइनलमा निर्धारित समय 1-1 को बराबरी पछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको चार वर्षपछि सोमो चरणमा स्पेन 2-1 ले
0: समाचारका साथमा हुन्थ्यो अझै मौसम सम्बन्धी जानकारी। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। र दिपायनको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुधन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु। र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ये दाती तो हैरान में पारी सको और ये तो झंझा तो चीजों खाना पनी ती तो न दुखे को दुखी कर दाँत को उपचार पनी करनु पर्ने थियो छोरी को दाँत तो झन बांगो टिंगो कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हात दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: हिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्तरका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको।

0: अब हाम्रै घोराईमा रहेको बीएनपी डेन्टल क्लिनिक म जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याब गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई चरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बीएनबी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
1: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
0: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
2: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
0: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवाज कार्यक्रम मार्फत करिब 9 बढ़ी निर्माणाधीन।
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्वाचन अवस्थामा चाहिँ 8,350 रहेको छ।
0: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क TIN।
0: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपी उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरु गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सदन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेका उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य आधारबारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई

0: प्रमेमी उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
1: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
2: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमतसाथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय। यही दृष्टिकोण आज छ कि
0: सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूट बोल्न नसक्ने बताउनुभयो।
3: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
0: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
4: होइन, राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सलाई मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक नसक्छ। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसार तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
0: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा परेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छान, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गरी सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकार उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरले जनाएको हो। राजधानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राजधानी विभागले असार 29 गतेदेखि नयाँ राजधानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राजधानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
5: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजधानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजधानी विभाग प्रतिबद्ध रहेका छन्। राजधानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य

0: आर्थिक समस्या रहनसक्छ। राजनी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
1: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्ताक्षर गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
2: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने व्यवहार जानकारी गराउन चाहन्छु।
1: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 3 खेलको T20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
3: सन्तोष गन्धर्व एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम,
4: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता 3-4 कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
3: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्नाकोले हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर। दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क

0: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर पर्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01 52 24 352 52 24 353

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को टेशो खुशी को कनेक्शन
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। दाङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो। प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो। अब नयाँ विद्यालय खोल्ने कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ। शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने हामीले त्रिवेणी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
3: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय हो नि त। तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदीबाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
2: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउनु?
3: पसिनाहरूले हामी होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि, पानी नै नभए पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो

0: अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आएर होला कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी आएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ. अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ त हिम नदी ठ्याक्कै पक्रेर आउने चिज अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन. त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहन. त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो.
1: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर.
0: हजुर, त्यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो. सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो. अब उपाय नै छैन, नगरी नहुनेछ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगर. त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ, त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने. अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउँछ त त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला. त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किन खानेकुरा भयो भने त कहाँ अन्नगन्डारमा रोकिनु पर्ला अरे, अनि झाडा बाला लाग्दा अरे, त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफूसँगको साथीलाई पनि समस्या हुन सक्छ नि त. हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्नन्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन. यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ. कि
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. जाजरकोटको पहाड़मा आँपको बगैँचा लाखौं कमाउँदै
2: गहुँ रोपिन्छौं खानालाई, अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ, त्यो 25-30 हजार तरकारीबाट हुन्छ. अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ.
1: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ. तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ.
2: नबुझिन्जेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो. अब यो आँप लगाएर के गर्ने, बच्चाहरूलाई के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खान पुग्छ, यसले पुग्दैन भन्ने थियो. यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लगाउन जाँगरै लागेनन्.
5: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
2: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमा सुरु गर्यौं बुटा लगाउन. त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं.
5: 57 सालमा 10 वटा बुटा
2: लगायौं, अलि उता 5-6 छेउमा लगायौं पाठोमा फरेर. त्यसपछि बेसीतिर ततिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं. त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो धारी बजारमा भयो बिक्री हाम्रो. पहिला 150 रुपियाँ केजीले भक्का आफक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने टिप्ने अनि त्यहीँ छाड्याउने.
5: धारी बजार भनेको यो रुकुमको मुसिकोट
2: रुकुम राली.
5: सुरुमा 10 बोट, अहिले चाहिँ कति बोट पुगेको छ?
2: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुइटैको 1200 जति छ बुटा.
5: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ?
2: पोहोर सालसम्म लगाउँदै थियौँ, अब सबै त फलेकै छैन. अब यिनी फले त अब बुटार पनि धेरै ग्याप ग्याप गराएर लगाइन्थ्यो, एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो, अब बिचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रश्न भएको छैन, अब केही वर्षपछि होला यिनी सबै बुटार फल्न थाल्यो भने
5: सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो?
2: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा, हामीले पछि लगायौँ, बुवाको चाहिँ धेरै अगाडि लगाएछ, बुटाहरू पनि खुला छन्, तिनी 52 सालमा लगाएको बुटा, बुवाका तिनी ठुला बुटा, मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन, उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ, हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो, अब बुटाहरू ठुला हुँदैछन्।
5: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई, अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ।
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिक रहेको छ, यसमा मिहिनेत
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोखराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपाली मृत्यु प्रकरणमा सड़कदेखि सदनसम्म विरोध, प्रतिपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग, गणेशलाई बचाउन अथक प्रयास गरेको गृहमन्त्रीको स्पष्टीकरण।
0: सर्लाहीमा पनि एकजनाले गरी आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ ल्याउने तयारी, काठमाडौँको महाकालबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु।
1: सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश, कंग्रेसद्वारा नियमावली विरूद्ध दायर रिटमा असार 31 गते पेशी।
0: इरानका नयाँ सर्वोच्च नेता मोस्तवा पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोकसभामा सहभागी हुने सम्भावना।
1: र विश्वकप फुटबलमा आज स्पेन र बेल्जियम भिड्दै, नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टा लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मुगुका 25 वर्षीय गणेश नेपाली आत्मदाह मृत्यु प्रकरणमा सरकारको कमजोरी रहेको भन्दै यति बेला सड़कदेखि सदनसम्म विरोध भइरहेको छ। हिजो त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएपछि यति बेला सर्वत्र विरोध भएको हो। नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण चालक तथा राइडरहरूले आज माइतीगर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चरको जरिवाना र राइडरहरूको हकीका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको भन्दै सरकारको विरोध गरेका हुन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।

0: प्लेटफर्मबाट।
1: यस घटनालाई लिएर संसदमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एकलेर उहाँले प्रश्न गर्नुभयो।
2: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
1: संसदको दोस्रो ठूलो प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सेतक ऐन महरले पनि सदनमै सरकार विरूद्ध मुर्दावादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरूद्ध खनिनुभयो।
3: योगमाया न्यौपानेहरूले अरू नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरीकन अगाडि बढिरहेको छ। म यो सरकार मुद्दावाद गर्न चाहन्छु।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल जवाफ माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्टाटस स्मरण गराउँदै देशमा गरीब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो।
4: यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय।
1: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरूङमाथि तीव्र आक्रोश पोख्नु भएको छ। उहाँले गृहमन्त्रीलाई क्यामेरा र मीडिया बोकेर हिँड्नु हो भन्दै कड़ा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्ड बाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने तर्क गर्नुभयो।
5: गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मीडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्माननीय सभामुख महोदय। आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो।
1: तर यो विषयलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूले घटनालाई राजनीतिक रूपमा बढ़ी उचालिएको बताएका छन्। सांसद गणेश कार्कीले मृतकप्रति श्रद्धांजली व्यक्त गर्दै यो विषयलाई भावनात्मक भन्दा पनि राज्यको नीतिगत जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालमा दैनिक 18 जनाले आत्महत्या गर्ने तथ्याङ्क प्रस्तुत गर्दै मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे संसदमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।
6: यो देशमा दिनमा 18 जना मान्छेले आत्महत्या गर्छन्, त्यो 25% हो भन्छन् मृत्यु हुनेहरू। त्यो हेर्यो भने झन्डै 80 मान्छेले दैनिक आत्महत्याको प्रयास गर्छन्। त्यो कानूनको आधारमा हुन्छ अथवा समाजको आधारमा हुन्छ, राज्यको आधारमा हुन्छ? कहिले सामाजिक कुरा होला, कहिले मनोसामाजिक कुरा होला, मानसिक स्वास्थ्य कुरा होला, आवेग होला, त्यो कानूनमा आधारित त्यो राज्य कारण हो भने त्यो कानून बनाउने कसले हो त? यही संसदले होइन? त्यो कानून बनाउने गर्ने छलफल खोइ त खोइ अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल।
1: यस्तै राष्ट्रपाकै अर्का सांसद जगदीश खरेलले पनि गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड़ दिँदै मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। उहाँले वर्षमा करिब 7,000 जनाले आत्महत्या गर्ने र ठूलो संख्यामा नेपाली मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्य सम्बन्धीको नीति, कानून र सेवामा सुधार गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
7: वर्षमा 7,000 मान्छेले आत्महत्या गरिरहेको तथ्याङ्क हामीसँग छ। 25% जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ भने अब हामीले होस पुर्याउनु पर्ने बेला, हाम्रा नीतिमा, हाम्रा कानूनहरूमा, हाम्रा संरचनाहरूमा, हाम्रा सेवा सुविधाहरूमा अब मानसिक स्वास्थ्यको पहस अब जोड़तोड़ले उठाउनु पर्ने अवस्था आएको छ। यसको लागि सरकार र सम्बन्धित निकाय सबै गम्भीर बन्न जरूरी छ।
8: गृहमन्त्री सुदन गुरूङले नेपालीको मृत्यु प्रकरणमा सरकारले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै प्रयास गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा स्पष्टीकरण दिँदै उहाँले नेपालीलाई बचाउन श्री एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको, आवश्यक अनुमति लिइएको र चिकित्सकको

0: सल्लाह अनुसार उपचारको प्रयास गरिएको जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने भन्दै आफूलाई संसद र नेपाली जनतालाई ढाँट्न नआउने बताउनुभयो। उहाँले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनीतिकरण नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो। व्हील लक लगाइएको घटनाबारे बोल्दै गृहमन्त्री गुरूङले उक्त कार्य स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको बताउनुभयो। उहाँले संघीय प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था रहेको स्मरण गराउँदै घटना भएको स्थानमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले व्हील लक लगाएको भन्दै स्थानीय सरकार कुन दलको नेतृत्वमा छ भन्ने प्रश्न पनि उठाउनुभयो।
1: त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानून हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँहरूले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको।
0: नेकपा सांसद गोपाल शर्माले भने गृहमन्त्रीले संसदमा प्रयोग गरेको घाँटी सुक्ने गरी कराउने भन्ने अभिव्यक्ति सांसद र संसदको अपमान भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको छ। उहाँले सरकारको जवाफ माग्नु सांसदहरूको संवैधानिक दायित्व भएकाले त्यस्तो अभिव्यक्ति उपयुक्त नभएको धारणा राख्नुभयो।
2: सदनले सरकारलाई सदनमै खोज्ने हो, सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारको प्रतिनिधि जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस्।
3: राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले गणेश नेपाली मृत्यु प्रकरण विषयमा सरकारको कमजोरी औंल्याएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद विष्णु बहादुर विश्वकर्माले सरकारको क्रोताका कारण नेपालीले आगोमा जल्नु परेको आरोप लगाउनुभयो। उहाँले सरकारकै कारण गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभयो।
4: बालेन्द्र सरकारको क्रूरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नु पर्यो। आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रूर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, आज गणेश नेपालीको निधन भइसकेको छ र यो क्रूर सरकारले कुर्चीमा टाँसिरहनु उचित हो कि होइन? यदि नैतिकता छ भने बालेन्द्र सरकारले तुरन्त राजीनामा गरेर सडकमा आओस्।
3: नेकपा एमाले नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कड़ा कानूनी कार्यवाही गर्न माग गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन्। 25 वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाले त्यसलाई नै स्तब्ध भएको एमाले जनाएको छ।
0: मृतक गणेशका आफन्तहरूले न्याय नपाएसम्म सब नबुझ्ने बताएका छन्। उनीहरूले राज्यको लापरवाहीका कारण गणेशको मृत्यु भएको आरोप लगाएका छन्। बेलैमा उद्धार नगरेको र कृतिपुर स्थित वन अस्पताल लग्नुको साटो बी अस्पतालमा भर्ना गरेर लापरवाही गरेको आरोप लगाएका छन्। न्याय नपाएसम्म शव नउठाउने आफन्तले बताएका छन्। यता नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण दालत तथा राइडरहरूले आज दिउँसो माइतीघर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका छन्। उनीहरूले राज्य संयन्त्र गरीब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। विशेष गरी राइड सेयरिङमा आबद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभागले राइड सेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडा दर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिशन लिइरहेको गुनासो गरे।
5: तपाईँको सरकारले चाहिँ ट्याक्स मात्र लाउने, अब राइडरलाई चाहिँ भितेर मात्रै खाने, अनि राइडरको लागि चाहिँ हकिको लागि केही पनि नगरिदिने, तपाईँको एउटा रोड व्यवस्थापन नगरिदिने, राइडरको लागि अब एउटा स्टेसन चाहिँ व्यवस्थापन नगरिदिने, अनि तपाईँको यो फाइन लाउने, तपाईँको 25,000 देखि 1,00,000 रुपियाँ त्यो जरिवाना मात्रै तिरेर हक सबै कुरा सम्भव हुँदो रहेछ।
0: प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। नेपालीको न्यायको माग सहित संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेका छन्।
3: राष्ट्रिय मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले नेपाली मृत्यु प्रकरणको दोषीमाथि कार्यवाही हुनुपर्ने बताउनुभयो। प्रवक्ता काफ्रेले विशेष गरी नागरिकहरूको आर्थिक र सामाजिक अधिकार संकटमा परेर यो खालका घटना पटक पटक भएको बताउँदै त्यसको लागि राज्यले नीतिगत रूपमा काम गर्नुपर्ने सुझाव दिनुभयो। थाहा संचार नेटवर्कसँगको कुराकानीमा काफ्रेले राष्ट्रिय मानवाधिकार आयोगको भूमिका जहिले पनि संविधान र कानूनले दिएको कार्यदेश बमोजिम निरन्तर रहने बताउनुभयो।
6: आर्थिक र सामाजिक अधिकार संकट हुँदा यो सरकार पटक भएको हुनाले त्यसको नीतिले राज्यले चाहिँ नीतिगत रूपमा नै र एकदम माइनस चाहिँ गम्भीर रूपमा लिएर काम गर्नुपर्छ। मानव अधिकार आयोगको भूमिका जहिले पनि संविधानकै हाम्रो कानूनले दिएको कार्यदेश बमोजिम हुने हो र त्यो चाहिँ निरन्तर रहन्छ।
0: सर्लाहीको गोडैता नगरपालिकामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका दशका 42 वर्षीय विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। करिब दिउँसो 2:30 बजेतिर उनले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद प्रकाश गौतमले जानकारी दिनुभयो। घरको करिब 200 मिटर पूर्वमा उनले आफूलाई आगो लगाएका हुन्। घटना भएको केही समयमै स्थानीय सहित प्रहरीले उद्धार गरी उनलाई मलङ्गवा अस्पताल लगेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई किर्तिपुर स्थित वन अस्पतालमा ल्याउने तयारी भइरहेको डीएसपी गौतमले बताउनुभयो।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौजदात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम मौद्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौद्दात बापत राखिएका भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: विचित्र रथहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका युपी विचित्र रथहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको
10: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको क्षेत्राधिकार र संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै मुद्दालाई व्याख्याका लागि पूर्ण इजलासमा पठाउने निर्णय समेत गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले यो आदेश दिएको हो। निवेदकका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता राधे श्याम, अधिकारी लगायतले बहस गर्दै आयोगको गठन संविधान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विपरीत रहेको दावी गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट लिखित जवाब पेश गर्दै नायब महान्यायाधिवक्ता संजीव राज रेग्मी लगायतले आयोगले मुद्दा दायर नगर्ने र केवल छानबिन गरी सिफारिश मात्र गर्ने भएकाले यसले अख्तियारको क्षेत्राधिकार संकुचित नगरेको तर्क गरेका थिए।
3: नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधि सभा सञ्चालन नियमावली विरूद्ध दायर गरेको रिटमा असार 31 गतेका लागि पेशे तोकिएको छ। कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट दायर गरेको थियो। जेठ सत्रमा सत्तापक्षले बहुमतका बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै बदलको

0: गर्दै कांग्रेसको संसदीय दल अदालत गएको हो।
1: प्रतिनिधि सभाले राष्ट्रिय सेवा दल विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। छलफलमा उठेको प्रश्नको जवाब दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पार्नुभयो। उहाँले विद्यार्थीलाई दिइने यो तालिमका रूपमा 2022 सालदेखि शुरू भएको बताउनुभयो। पछि 2027 सालमा यस सम्बन्धी आएको ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको मन्त्री गौतमले बताउनुभयो। उहाँले विद्यार्थीमा राष्ट्रभक्तिको भावना जोड्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो। यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आ आफ्ना धारणा राखेका थिए। बैठकमा यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष 2081-82 निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा पर 18 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 30 गते बिहान 11 बजे बस्नेछ।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट पानीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लावसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेको बताउनु भएको छ। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढ़ी बसेका नेपालका शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन पनि इपानका गर्नुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: rocket bonus bomb.
1: It's a top head of these homes.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै इस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा इस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: नेटवर्क
3: हामी थाहा संचार नेटवर्क का

0: बाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com बाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी खानपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन अभिनियन्त्रक यन्त्र लोड भएको सवारी सन्तको सिलिण्डर विस्फोट भएको हो।
0: हिमाली जिल्ला मुस्पाङमा चालू आर्थिक वर्ष 2082-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जमसुमका अनुसार चालू वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र एकजना मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर निधन भएको हो। गत वर्ष र असोजमा 1-1, कार्तिकमा 3, मंगिरमा 2, चैतमा 2, वैशाखमा 4 र जेठ महिनामा 3 जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर समीक्षा कणेलले जानकारी दिनुभयो।
1: अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म पर्यटक आउने पदमार्गमा यति बेला दैनिक 5-15 जना मात्रै आउने गरेका छन्। लमजुङको धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार बर्खायाम शुरू भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामको अन्त्यतिर दैनिक 50-60 जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन 1-2, कुनै दिन 10-15 जनासम्म मात्र पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो।
0: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा झिलो अङ्कको गिरावट आएको छ। आज नेप्से 1.13 अङ्कले घटेर 2600 बिन्दुमा कायम भएको छ। आजको कारोबारमा आएका मध्ये 120 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 135 कम्पनीको शेयर मूल्य घटेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने आज बढ़ेको छ। हिजो 4.61 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज 6.86 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनी भोलि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्ने अपेक्षा गरिएको छ। इरानको समाचार एजेन्सी तस्निमका अनुसार उहाँले आफ्ना बुबा एवं पूर्व सर्वोच्च नेता अली खामेनीका लागि कोम स्थित हजरत मासुमेह दरबारमा भोलि आयोजना गरिने शोकसभाको नेतृत्व गर्ने सम्भावना छ। अली खामेनीको आज मसहतको इमाम रेजा दरबारमा अन्त्येष्टि गरिएको थियो। यसको भोलिपल्ट कोममा शोकसभा आयोजना कुनै पनि सार्वजनिक कार्यक्रममा देखा नपरेकाले मुज्तबाको सार्वजनिक उपस्थितिको लामो समयदेखि अनुमान गरिएको छ। अमेरिका इजरायलले गत फेब्रुअरी 28 इरानमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मुज्तबा मार्च 9 नयाँ सर्वोच्च नेता बन्नु भएको थियो। यसैता उहाँ सार्वजनिक रूपमा देखिनु भएको छैन।
0: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम बीच भिडन्त हुँदैछ। अहिलेसम्म पराजित नभएका यी दुई टोलीबीचको खेल लस एन्जलसमा नेपाली समयअनुसार आज राति 1:15 शुरू हुनेछ। विश्वकपमा स्पेनको रक्षा पंक्ति यति मजबूत देखिएको छ कि अहिलेसम्म कुनै पनि विपक्षी टोलीले स्पेन विरूद्ध 1 गोल पनि गर्न सकेका छैनन्। विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आमने सामने हुन लागेका हुन्। स्पेन र बेल्जियम बीच हालसम्म 22 अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा स्पेनको पल्ला भारी देखिएको छ। स्पेनले 12 खेलमा जित दर्ता गरेको छ भने बेल्जियमले 5 मात्र जितेको छ। बाँकी 5 खेल बराबरीमा टुङ्गिएका छन्। विश्वकप इतिहासको कुरा गर्दा यी दुई टोली बीच यस अघि भएका दुई भिडन्तमा दुवैले 1-1 जित हात पारेका छन्। सन् 1986 विश्वकपमा बेल्जियमले पेनाल्टी सुटआउटमा स्पेनलाई 5-4 गोल अन्तरले पराजित गरेको थियो। सन् 1990 विश्वकपमा स्पेनले बेल्जियममाथि 2-1 जित दर्ता गरेको थियो। जारी विश्वकपमा स्पेनले 5 खेल खेल्दा 4 जित र 1 खेलमा बराबरीको नतिजा निकालेको छ। अर्कोतर्फ बेल्जियम पनि विश्वकपमा अझैसम्म हारेको छैन। उसले 5 खेलमा 3 जित र 2 बराबरी खेलेको छ। आजको खेलमा 18 वर्षीय युवा स्टार विंगर लामिन एमालमाथि सबैको नजर रहनेछ। फरवर्ड मिकेल आरियाज बाल पनि त्यत्तिकै नै अब्बल छन्। मुख्य गरी उनी अफ बल मुभमेन्ट र गोल स्कोरिङमा उत्कृष्ट छन्। जारी विश्वकपमा उनले 4 गोल समेत गरिसकेका छन्। आज बेल्जियमको बलियो डिफेन्स तोड्ने मुख्य जिम्मेवारी एमालकै काँधमा हुनेछ। अर्कोतर्फ बेल्जियम आफ्ना अनुभवी स्टार मिडफिल्डर केभियन डी ब्रुइन र स्ट्राइकर रोमेलु लुकाकुको जोडीको भारमा हुनेछ। तथ्याङ्क र

0: को लयलाई हेर्दा आजको खेलमा स्पेनको पल्ला केही भारी हुने अनुमान गरिएको छ। तर बेल्जियमको उच्च लयले खेललाई निकै रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक बनाउने निश्चित छ। स्पेनले पोर्चुगललाई प्री क्वार्टर फाइनलमा 1-0 हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो भने यता बेल्जियमले भने आयोजक अमेरिका विरूद्ध 4-1 सहज जित निकाल्दै अन्तिम 8 स्थान पक्का गरेको हो।
1: र नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्याका अनुसार दुई टीमबीच 3 खेलको टी20 सिरिज हुन लागेको हो। स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यो सिरिज तय भएको हो। सिरिज आउँदो डिसेम्बर 9-13 तारीकसम्म मेरामा हुनेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गणेश नेपाली मृत्यु प्रकरणमा सड़कदेखि सदनसम्म विरोध, प्रतिपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग, गणेशलाई बचाउन अथक प्रयास गरेको गृहमन्त्रीको प्रष्टीकरण।
2: सर्लाहीमा पनि एकजनाले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ ल्याउने तयारी, काठमाडौँको मातलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु।
1: सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश, कंग्रेसद्वारा नियमावली विरूद्ध दायर रिटमा असार 31 पेशी।
2: इरानका नयाँ सर्वोच्च नेता मोस्तवा पहिलोपटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोकसभामा सहभागी हुने सम्भावना।
1: र विश्वकप फुटबलमा आज स्पेन र बेल्जियम भिड्दै नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्छु।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खचखच के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98437719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिद, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलियो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई कले उपचार

0: फर्कन होस्
1: हजुर हामी कहाँ पाइल फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार छ्याथिए कुसा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
0: बाटो युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
1: अनुहारको चाया पोतो डन्डोर सेतो तथा कालो दुबीको उपचार
0: सेतो पानी बग्ने एजलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
1: सम्पर्क मोबाइल 98578121105
0: 98479802
1: 98095206005
0: र 98103940
2: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन, रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी किएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीका बाथ रोग विशिष्ट चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082591670 98578443123 98478007
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली प्राथमिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
3: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
2: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
2: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।

0: मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हॉस्पिटल रोड रक्त संचार केन्द्र को अगाड़ी दान। सब जानकारी का लगी संपर्क टेलीफोन नंबर 082-590-79 98-229-5555। स्वास्थ्य नई धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहूं। मध्य पश्चिम पोली क्लिनिक संचार केन्द्र अगाड़ी दान।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् चाङबाथोक एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठाकुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमार हुनुहुन्छ।
3: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे
3: डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइरोइडको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइरोइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसाको र चोट दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
1: दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 98578-43-123 98478-76-77 र ल्यान्डलाइन फोन नम्बर 082-591-6-77।
1: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: तपाईको मनको आवाज मोहो रेडियो छ।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमा हुनुहुन्छ।
3: द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँच्ने।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सड़कदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति त्यसलाई
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
2: मेरो भाइलाई के अवस्था पार्ने को हो त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढ़ी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 35 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। ती मध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढ़ी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन् गुमाउनेहरूको वास्तविक छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डढेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआन मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन् यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने गर्यो। जहाँबाट डढेलो भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधी पछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलस्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चकिँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको

0: जनतामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डाफर र ओरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: आजको खबर तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुकुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निकाएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै प्रधानमन्त्री राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मुक दर्शक बनेको आरोप लगाइन्।
3: शरीर आगोमा दल्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरू प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो? सरकार
2: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सृजना गरिरहेको आरोप लगाए।
4: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकले आत्मदाह गर्ने ठाउँबाट चाहिँ हात उठाउनु पर्यो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
2: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
5: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू सँगै राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
6: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी त्यसको वास्तविक गृहमन्त्री बन्न अनुरोध गर्न चाहन्छु। गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राखी नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेनाको जहाजबाट एमुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन। त्यो सम्मान सवाल
2: तल्लो सदनमा विपक्षी सांसद गरेपछि रोस्टोरमा बोल्न पुगेका गृहमन्त्री सुदन गुरूङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
7: राखी एपोकमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहे आफ्नो नाल गर्छ अगमलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
2: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अङ्गहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन।
1: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौ।
8: मलाई पुलिसले 2:30 बजे फोन गरेका थियो, 2:30 मलाई फोन आयो अनि त्यसपछि म 3 बजी चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि हामी त्यहाँबाट यता बोल्न पाएन,
1: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
8: दाइ मेरो गल्ती केही पनि थिएन, डाइरेक्ट हामी महानगर ट्राफिक मिलेर यस्तो त्यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यही दुईटा शब्द बोल्यो अरू केही बोल्यो।
1: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो जस्तो लाग्छ तपाईँलाई?
8: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब कोही कोही के आध्यात्मिक काटेर हालिरहेछ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल्स थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागेँ म चाहिँ। अब आज चाहिँ एक्कासी त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल्स चाहिँ बुझ्न सकेका छैन।
1: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सुन्दा?
8: अब त्यो त म भन्दा पनि सानो एउटा जुदे बालकलाई पनि सरल तरिका थियो नि, त कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो चलाइ कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। तर अब
1: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
8: बाबा मम्मी म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा मेरो पनि एउटा बच्चा।
1: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
8: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
1: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
8: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि याद छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन।
1: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
8: नै नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइट गरिबस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि
1: भयो तपाईँलाई,
8: त्यस्तो आसन त केही पनि दिनुभएको छैन।
1: तपाईँ भाइको पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्?
8: भन्न त भयो, उनीहरू ऊ गर्न सक्दैछ, मैले त मेरो बाबा मम्मी नहुँदैछु, मेरो अहिले त्यस्तो प्रशासनमा पनि कुरा गर्ने भएर मैले नै इग्नोरेट गरेको
1: छु। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका राम कार्यवाही रोक्न अन्तिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिटमा आज न्यायाधीश टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको लागि पूर्ण इजलास पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एकस क्युरी अर्थात अदालत सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका श्री फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।

सक्छ। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाटको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको साथ भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। अब म कुन कुन रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको छ भन्ने कुरा जानकारी गराउँछु। हामीलाई तपाई सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। र तपाईले आरएडीआईओ रेडियो जेएलजेएलए जलजला एफएम 96.4 मेगाहर्ज फेसबुकमा सर्च गर्नुभयो भने एउटा प्रोफाइल खुल्छ र प्रोफाइलमा गइसकेपछि लाइभ रेडियो सुन्न यहाँ क्लिक गर्नुहोस् भनेर भेटाउनुहुन्छ र तल दिएको लिंकमा क्लिक गर्नुभयो भने सजिलै तपाईँले त्यहाँबाट रेडियो पनि सुन्न सक्नुहुन्छ। अर्थात फेसबुक खोल्नुभयो भने पनि कार्यक्रम गुड नाइट सुन्न सकिन्छ। हामी फेसबुक लाइभमा त आएका छैनौ तर पनि सुन्न सकिन्छ, सजिलै सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र आज शुक्रबार व्यवसायी हो, शुक्रबार व्यवसायीमा तपाईसँग कुराकानी गर्छौ र कुराकानी कुन एउटा विषयवस्तु ल्याएका हुन्छौं र सो विषयवस्तुमा तपाईँको तपाईसँग हामी कुराकानी गर्ने गर्छौं। यो कुरा म तपाईँलाई जानकारी गराए। अब यो समय भनेको बर्खाको समय छ होइन, बर्खाको समयमा महामारीको समय हुन्छ। यो बर्खाको समयमा महामारीको समय हुन्छ र महामारीको समयलाई महामारीबाट बस्नका लागि हामीले के कुराहरूमा ध्यान दिनुपर्छ। जस्तै कि आज यो बर्खाको समयमा भनौँ न महामारी हुन्छ, विभिन्न प्रकारका रोगहरू लाग्छ, विभिन्न प्रकारका झाडा पखाला लगायतका विभिन्न रोगहरू लाग्छ यो बर्खाको मौसममा र विभिन्न प्रकारका रोगहरू पनि महामारीको रूपमा हुन्छ यो बर्खाको मौसममा सिजनमा। र योबाट बस्नका लागि के कुराहरूमा ध्यान दिनुपर्छ र के कुरा गर्नुहुन्छ के कुरा गर्नु हुँदैन भन्ने कुरामा भन्ने विषयमा आज कुराकानी गर्छौं। अहिले भनौँ न यो कुराहरूमा तपाईँहरू पनि सचेत हुनुपर्छ, हामी पनि सचेत हुनुपर्छ। अहिले तपाईँहरू यो विषयमा बोल्न नखोज्नुहोला होइन, कतिपय साथीहरू बोल्न खोज्नुहोला, कतिपय साथीहरू बोल्न नखोज्नुहोला। तर जब आफूमाथि आफ्नो घरमा त्यो महामारीले छुन थाल्छ नि होइन, अनि त्यति बेला बल्ल त्यो महामारी के रहेछ भन्ने कुरा थाहा हुन्छ। त्यसैले आजै हामीले यो महामारी विरूद्ध आवाज उठाउनुपर्छ, महामारीको बारेमा बोल्नुपर्छ। र आजभोलि च्याउहरू पाइन्छ होइन, च्याउहरू पाइन्छ अनि च्याउहरू अब जंगलमा धेरै थरीका च्याउहरू पाइन्छ र कुन च्याउ खाने कुन च्याउ नखाने भन्ने कुरा थाहा नभएर अनि च्याउ खाइयो भने त्यो च्याउ विषादी पनि हुन सक्छ होइन। यसका बारेमा पनि तपाईँले आफ्ना प्रतिक्रियाहरू आफ्ना विचारहरू आफूलाई लागेका कुराहरू राख्न सक्नुहुन्छ भन्दै आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

योगित पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौ तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि आज हामी तपाईसँग विषयवस्तुमा कुराकानी गर्छौं कुन विषयवस्तु भन्ने कुरा जानकारी गराइसकेका छौं बर्खामा विभिन्न महामारीहरूको संक्रमणहरू देखिन्छन् होइन ती संक्रमणहरूबाट बस्नका लागि तपाईँको विचारमा के गर्नुपर्ला के गरियो भने संक्रमणबाट बस्न सकिन्छ यो विषयमा आफ्नो विचार राख्न पनि सक्नुहुन्छ होइन म त मलाई आउँदैन राख्दिन भन्न पनि पाउनुहुन्छ है तपाईँको स्वतन्त्रताको कुरा छ तर बोल्नु भयो भने राम्रो किनभने तपाईँले बोल्दै गर्दाखेरि अर्को एकजना जसले चाहिँ यसको बारेमा नबुझेका साथीहरूलाई चाहिँ टेवा पुग्छ होइन मैले यति भने 9868309940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ के छ साथी हुनुहुन्छ प्राइमिङतिर हुनुहुन्न भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराएँ 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र कार्यक्रममा

0: फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ। र यो विषयवस्तु त मैले तपाईँलाई जानकारी दिइसकेका छु होइन, र त्यो विषयवस्तुमा तपाईँको विचार राख्न सक्नुहुन्छ भन्दै गर्दाखेरि र फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँका लागि हामी खुला गरेका छौ, तपाईँ फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। के छ साथी हुनुहुन्छ क्यारे भन्नुभएको छ हाम्रो प्राइम मित्रले, के छ टेलिफोनमा समस्या छ कि जस्तो लाग्यो मलाई, तर साथीहरू त आउनुपर्ने हो, साथीहरूको सहभागिता हुनुपर्ने हो। फटाफट फोन डायल गर्नुहोला 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट?
1: पहल होली हजुर, गङ्गादेव जी।
0: गङ्गादेवबाट पहल होली बोल्दिनुहुन्छ, के छ पहल होलीको हाल खबर? के गर्दै हुनुहुन्छ अहिले?
1: कार्यक्रम सुन्ने हजुर, बसेर।
0: कार्यक्रम सुन्नु भएको छ बसेर होइन?
1: हजुर।
0: अनि के छ आज भोलि के हुँदैछ गङ्गादेवतिर? घाम लागिराखेछ, पानी नपरेको दुई तिन दिन जति भयो। किन पानी परेन भन्नुहोस् त?
1: मौसम परिवर्तन भयो नि हजुर,
0: मौसम परिवर्तन भयो त्यसैले पानी परेन होइन त?
1: हजुर।
0: भनेपछि मौसम परिवर्तन भएर पानी परेन, त्यो भएर तपाईँले केही गर्न पाउनु भएन होइन?
1: खेतीपाती त लगाएकै छ,
0: मकै सकै लगाउनु भयो? मकै त लगाउनु पर्यो क्या यहाँ। अनि कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो? खानुभयो होइन, के खानुभयो? खाना दाल तरकारी रोटी खानुभयो? ल ठिक छ। आज के छ, आज के सुनाउनुहुन्छ, अर्थात आज हामी के विषयवस्तुमा तपाईँको विचार लिँदैछौ, के छ विचार राख्नुहुन्छ? के छ विषयवस्तु त सुन्नुभयो होला, के भन्नुहुन्छ?
1: यो महामारी भन्ने कुरो छ नि हजुर, यो महामारी त अब पानी जुन्ने रोगबाट लाग्न सक्छ, यस्तै झाडा पखाला आउँ र हैजा पनि लाग्न सक्छ अलि दूषित पानी भयो भने। त्यो गर्नलाई हामीले के गर्नु भन्दा पानी शुद्धिकरण पर्यो, उमालेर फिल्टर गरेर त्यसपछि यो औषधि राखेर क्लोरिन के भन्छ यस्तो चिजहरू राखेर पनि पानी सफा गर्नु पर्यो। सबभन्दा उत्तम विधि पानी उमालेर खानु पर्यो,
0: पानी उमालेर खानु पर्यो होइन त?
1: घर वरिपरि सफा सुग्घर गर्नु पर्यो
0: है। अनि पानी प्राय जस्तो लाइक के हुन्छ भने अब यो त गर्मी मौसम हो होइन, गर्मी मौसममा प्रायले के भन्नुहुन्छ भने पानी उमालेर खाइयो भने तिर्खा नै मेटिँदैन भन्नुहुन्छ नि।
1: पानी तातो पानी कहाँ खाने हजुर, उमाल्यो उमालेर कठ्यायो हजुर, एकदम चिसो बनायो, टाइम टाइममा खाएर नै गर्नु पर्यो
0: है। ठिक छ, तपाईँको विचारको लागि धन्यवाद, राम्रो विचार राख्नुभयो तपाईँले। जे होस् यस्ता यस्ता विचारहरू आउनुपर्छ होइन। अनि छ नि आजभोलि त च्याउको सिजन छ, च्याउ कतिको खाँदै हुनुहुन्छ?
1: च्याउ हजुर 1300 जातिका च्याउ हुन्छन् गरे जङ्गलमा। अब च्याउ त अब आफूले चिनेको मात्रै खानु पर्यो, अब नचिनेको च्याउ जथावी खानु भने कहिले चिनेको च्याउ पनि अब सर्पले डसेको हुनसक्छ, अब अरू केरा साथीहरू उ गर्न सक्छ,
0: त्यही भएर चिनेको च्याउ मात्रै खानु पर्यो।
1: चिनेको मात्रै खानु पर्यो, अब च्याउ देख्ने बित्तिकै अब हरेक किसिमको च्याउ हुन्छ, अब त्यस्तो त्यो खाना भएन क्या, हामी देखिदेखि अब आफ्नै मृत्यु के भन्छन् ज्यानलाई मृत्युको मुखमा हाल्छौँ धेरै यसैले।
0: ठिक छ, हुन्छ, काम आउनुभयो, तपाईँको विचारको लागि धेरै धेरै धन्यवाद, फेरि अवसरमा आउनुहोला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई यो रेडियो जलजला

0: अपने साथीहरूलाई मनाईदेखि आत्मयदेखि गुड नाइट भन्न चाहन्छु।
1: अनि अहिलेको लागि बिदा गर्छौँ है त। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ है। फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते।
1: को बोल्नु भयो?
2: गुरुमितको रेस्टुरेन्ट नगरपालिकादेखि बिन्दु कुमार।
1: बिन्दु, के छ खबर?
2: हल्का बिरामी छु दाइ, हजुरलाई कस्तो छ?
1: ए, तपाईँलाई पनि महामारीले छोएछ होइन?
2: हजुर छोयो भन्नुपर्छ।
1: किन छोयो भाइ?
2: खै वर्षा लागेर हुन सक्छ,
1: दशा लागेर महामारीले छोयो होइन त?
2: हजुर
1: होइन, बिन्दुलाई कसरी महामारीले? बिन्दु भनेको त अब महामारीले नछुने मान्छे होइन र भने
2: हुन्छ होइन होला के?
1: हजुर
2: पनि पानीमा भिज्यो त्यही भएर हुन सक्छ।
1: ए, हुन त होइन के, पानीमा भिज्यो होइन?
2: हजुर
1: खुब मलाई केही हुन्न होला भन्न पानीमा रुज्नु भएको थियो क्या नि होइन?
2: केही हुन्न त नै, काम गर्दाखेरि पानीमा भिज्यो।
1: काम गर्दाखेरि पानीमा भिज्यो होइन?
2: हजुर
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ? आज
2: विषयवस्तुको बारेमा त जानकारी छ तर खासै त्यति त आउँदैन, म प्रयास गर्छु, प्रयास नै ठुलो कुरा हो।
1: ओके ल, प्रयास गर्नुहोस् ल।
2: यो बर्खेमा विभिन्न खालका रोगहरू महामारी छ, किनकि यो महामारीबाट बच्नको लागि बेला बेलामा साबुन पानीले मिसिमिसी हात दिनु पर्यो, अनि पानीहरू फोहोर हुन्छ, मुहानलाई सफा गर्नु पर्यो, अनि घर वरिपरि सफा राख्नु पर्यो, तातो पानी उमालेर पानी पिउनु पर्यो, उमालेर भएन भने बोतल सूर्य घाममा तताएर बोतल राखेर तताएर पिउनु पर्यो, त्यसै गरी फिल्टर गरेर पिउनु पर्यो भन्छु।
1: अनि जङ्गली च्याउ खानु भएको छ कि नै?
2: अहिले खाएको छैन।
1: किन नि खानु पर्यो नि, जङ्गली च्याउ त खानुपर्छ क्या अरे होइन?
2: चिनेर खानु पर्यो कि नचिनेको त खाना भएन जथाभावी।
1: ए, नचिनेको खायो नि के हुने रहेछ र?
2: नचिनेको च्याउ खाए त मरिन्छ, अनि रोग लाग्छ गम्भीर खालको।
1: कति मान्छेले त खाइरहनु भएको छ अरे?
2: कति मान्छेले त खानुभयो होला, तै पनि रोग लाग्छ, अनि गम्भीर खालको रोग लाग्छ, कतिको त अकालमा ज्यान पनि जान्छ
1: है।
2: हजुर
1: त्यही भएर नचिनेको च्याउ खानु भएन होइन त?
2: हजुर
1: ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनुहोला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: स्पेसल दाजुको लागि सामुदायिक रेडियो जलजलबाट साथ दिनुहुने दिदी वा दाईको लागि, त्यसै गरी सामुदायिक रेडियो स्केबाट साथ दिनुहुने दिदी वा दाई जो हुनुहुन्छ उहाँको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, इन्डियाबाट नेपाल तर्फ आउँदै हुनुहुन्छ मेरो दिदी भिनाजु बहिनीलाई, शुभयात्रा राम्रोसँग आउनु होला भन्न चाहन्छु। मैले साक्षात नाम दिनुपर्छ आन्टी मगर पूजा पन्थी शान्ति ऋषि लगायत मैले बिन्दु कारण सुन्न सुन्ने भगवान्लाई अघि आउनुपर्छ नि सम्पूर्ण।
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी बिन्दु कुवर, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट?
3: हजुर म धनकुटाबाट सन्तोष तामाङ।
1: धनकुटाबाट सन्तोष तामाङ बोल्दै हुनुहुन्छ होइन?
3: हजुर सर।
1: के छ सन्तोषजी हाल खबर तपाईँको?
3: ठिकै छ सर, खाना खाएर एकदममा छु।
1: खाना खाएर के छ?
3: विश्राम गर्दैछु।
1: ए, विश्राम गर्दै हुनुहुन्छ होइन? खाना खाएर विश्राम गर्दै हुनुहुन्छ होइन त?
3: हजुर।
1: अनि तपाईँ कहाँ, धनकुटाबाट बोल्नुभयो होइन?
3: हजुर।
1: अनि नाम के भन्नुभयो तपाईँको?
3: सन्तोष तामाङ।
1: सन्तोष तामाङ है,
3: हजुर।
1: धनकुटामा के गर्नुहुन्छ सन्तोषजी?
3: हजुर, धनकुटामा के हो, खेती किसान।
1: खेती किसान गर्नुहुन्छ होइन?
3: हजुर।
1: ल, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा होला कि अरे तपाईँ।

0: Hi, Lai.
1: Good night to Sandesh Dinukar Khala, sir.
0: Okay, la, good night, ka Sandesh Haru Rakhna Small and Indra Lagi Kari. Have a good night, good night, ka Sandesh. Yes, good night, ka Sandesh Haru Matra Hoina. As a Bishi Bastumani Sagari, Bishi Bastuma Bijarman Daknubasa.
1: Bishi Bastukiola.
0: Mahamari Bata Bosni Ubaya Ruki on a Saksan, Barka Kosame Mahamari Unsa, your Mahamari Bata.
1: Mahamari Bata Bastalagi. अबे बर्थलागी का था बेलबारी आउट था अन्य गाड़ी बैरा आउट था जैसे मेरे देरे उनका जब कुछ बैरा जाने वाला सबसे पहले संदिग्ध था
0: अनि महामारी भनेको त बाढी पहिरोबाट हुने जोखिम त होइन नि महामारी भनेको त रोगहरू हो बर्खाको समयमा लाग्ने रोगहरू त्योबाट बच्नका लागि के गर्ने त
1: अब अनि त्यसको लागि अब बेलबारीमा सबै कुराहरू निस्केर आएको हुन्छ त्यसबाट दुर्गन्धित हुन्छ त्यसबाट सजग भएर बस्ने मास्कहरू लगाउने अर्को दूषित पानीहरू हुन्छ त्यसलाई सफा उमालेर खाने सुरक्षित भएर बस्ने सुरक्षित हो
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्
1: गुड नाइटको शब्द राख्नु पर्दाखेरि हाम्रो घर गाउँमा जम्बु टोली भन्ने ठुलो टोली हुनुहुन्छ काम गर्ने खेती किसानीमा अनि जम्बु टोलीहरूलाई गुड नाइटको सन्देश राख्दै अनि मेरो प्यारी प्यारी तिर जानुभएको प्यारी गङ्गा मायालाई सम्झिँदै गुड नाइट
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँका लागि खुल्ला गरेका छौं आज महामारीबाट कसरी बस्ने के सावधानी अपनाइयो भने महामारीबाट बस्न सकिन्छ त होइन यो विषयमा तपाईँको विचार लिने छौं हामी फोन गर्नुहोला 9864 नभएर 9868309040 हेलो साथी नमस्ते हजुर को बोल्नु भएकोबाट गंगादेवबाट के ओली भन्नुभयो
2: मनोज ओली
0: के छ मनोज खबर तपाईँको के गर्दै हुनुहुन्छ अहिले यति बेला खाना खाएर आराम गरिरहनु भएको छ होइन कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई थाहा होला ग्यारे के छ महामारीबाट बस्नलाई के गर्नुपर्छ अनि जङ्गली च्याउ के छ खानु भएको छ कि छैन खानु भएको छैन किन खानु भएन त खाना अब त पाइन्छ होला है जङ्गली च्याउ त होइन हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर्वप्रथम त मेरो घर परिवारलाई अनि हजुरलाई अनि मलाई मनोजोली भन्ने चिन्नेलाई चिन्ने सबै साथीहरूमा
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँलाई हामीले खुला गरेका छौं ल यति बेला साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
3: नमस्कार
0: कहाँदेखि को बोल्नुभयो
3: म कल्याण कपुरकोट वडा नम्बर 6 टिकम बुढामगर
0: टिकम बुढामगर बोल्दै हुनुहुन्छ के छ टिकमजी खबर तपाईँको
3: हजुर यता सब ठिकठाक छ यति बेला चाहिँ पानी परिरहेको छ भन्नुपर्छ
0: पानी परिराखेको छैन
3: हजुर
0: अनि कतिको पानी पर्छ त उतातिर
3: यतातिर यता माथि अलि यता पहाडतिर चाहिँ परिरहन्छ तल खेत लाउने ठाउँतिर चाहिँ परेन कि
0: किन परेन
3: है यो सायद यता अहिले जङ्गल भएरै होला
0: है
3: हजुर आजकल चाहिँ खेत लाउनलाई हाहाकार मच्छ तल पानी
0: त्यो हाहाकार कसले मचायो त
3: खै अब हामीले मचायो होला
0: है कसरी मचाउनु हो तपाईँले
3: अब मैले मात्र के भनेर अब सबैले मचाए भनौँ अब जताभावी आगो लगाए यस्तै हो रुख काटे यस्तै त हो र
0: है अब तपाईँले रुख नकाट्नुहोस् भन्न सक्नु भएन क्या अरे
3: मैले त भनिरहेको छु सिकार नगर रुख नकाट त भनिरहेको छु अब मैले मात्र भनेर कहाँ हुन्छ सर अब
0: कहाँ हुन्छ होइन तपाईँ आफै रुख काट्न जानुहुन्छ होला
3: होइन सामान्य घाँस त काट्नु पर्यो तर त्यसरी ठुला रुख चाहिँ ढाल्नु भएन कि
0: ठुला रुख चाहिँ ढाल्नु भएन होइन
3: हजुर
0: मैले त के सुनेको भने टिकमजीले रुख ढाल्न जानु भएको भनेर सुनेको थिएँ त
3: होइन होइन कहाँ मैले रुख ढाल्यो होला म त अझ यो संरक्षण गर्नुपर्छ चाहिँ भन्छु अनि यो त यस्तै हुन्छ नि अब नबुझ्या हो नि
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के भन्नुहुन्छ आजको विषयवस्तुमा
3: मैले भन्न चाहन्छु पानी चाहिँ तातो भए पनि चिसो भए पनि शुद्धिकरण भएको मात्रै खानु पर्यो कि त शुद्धिकरण गर्ने औषधि हालेर कि त फिल्टर गरेर तातो पानी अब ठिक लाग्दैन भने पनि शुद्धिकरण गरेर खाएपछि धेरै फाइदा हुन्छ शरीरलाई अब रोगहरूले पनि सुन्न पाउँदैनन् अब तातो नै पानी खान्छु ठिक त लाग्दैन भने पनि मन तातो बनाएर चाहिँ खानु पर्यो उमाले
0: है
3: पानीमा त पानीका चाहिने जीवाणुहरू मर्ने गर्छन् अब औषधि लिएर यो चाहिने फिल्टरले धेरै रोक्ने गर्छ पानीका कीटाणुहरूलाई त्यसकारण अब तातो पानी मन पर्दैन भने पनि शुद्धिकरण गरेर खानु पर्यो तातै पानी खानु पर्यो भने पनि मन तातो बनाएर खानु पर्यो
0: है अनि के छ आजभोलि कपुरकोटतिर तपाईँको गाउँठाउँतिर जङ्गली च्याउहरू कतिको पाइन्छ
3: जङ्गली च्याउहरू त एकदम पाइन्छ त्यो जङ्गली च्याउ पनि किनेर मात्रै खानु पर्यो धेरै अति विषालु पनि हुन सक्छन् च्याउहरू कति परिवार नै सकिएको भन्ने सुनिन्छ त्यस कारणले आफूलाई पनि बचाउने र आफ्नो परिवार अरू समुदायलाई पनि बचाउनको लागि यस्तो चाहिँ यस्तो कुराहरू गरिरहनु पर्यो ताकि तातो पानी खाने र जङ्गलका विषालु च्याउहरूलाई चाहिँ प्रयोग नगर्ने च्याउहरू चिनेर मात्र खाने यदि चिनिएको छैन भने पनि अग्रज व्यक्तिहरूलाई सोधेर सरसल्लाह लिएर पहिचान गरेर मात्र खानु पर्यो त्यसबाट पनि धेरै चाहिने फाइदा हुन सक्छन् ज्ञानहरू धेरैको जोगिन सक्छ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
3: हुन्छ सर्वप्रथम हजुरलाई अनि प्राविधिक सहयोगका मित्रहरूलाई र यति बेला रेडियो सुनेर बसिरहनु भएको सबै वार्ड सम्पूर्णलाई भन्दै म छु के नमस्कार
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब एउटा गीत राख्छौ गीतपछि तपाईँकोमा आज फेरि आउँछौ बिचमा बिचमा गीत पनि सुन्नुपर्छ क्या होइन गीत राख्छौ गीतपछि तपाईँकोमा आज म फेरि आउँछौ यो गीत तपाईँको लागि

0: योगित्व से तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौ। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, यो क्रममा तपाईलाई जानकारी गराए र कार्यक्रम गुड नाइट मा हामी तपाईसँग रहिराखदाखेरि आज महामारीको बारेमा कुराकानी गर्दै छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नु भयो त्यहाँबाट? एलिना खातुन। के छ एलिना, हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको होइन? कार्यक्रम कुन रेडियोबाट सुन्नुभयो? रेडियो स्काईबाट कार्यक्रम सुन्नुभयो। कतिको मनपर्छ है तपाईँलाई कार्यक्रम?
1: मलाई
0: त 100% मनपर्छ।
1: हजुर,
0: खै मैले त पत्याइन ग्यारे। मैले त पत्याइन ग्यारे।
1: म त सुनिराख्छु, 4 बजेको कार्यक्रम पनि सुन्छु, 9 बजेको पनि सुन्छु
0: है। अनि कार्यक्रममा आउनु भएको छ, आज खाना खानुभयो?
1: तपाईँले खानुभयो होला?
0: तपाईँले

0: दिनु भएको थियो र के पकाउनुहुन्छ के दिन हुन्छ ए के दिन हुन्छ भन्नुहोस् त ओहो मैले जे खान्छु त्यही दिन सक्नुहुन्छ खै सक्नुहुन्छ कि सक्नुहुन्न त्यो त के भन्छ नि म त्यहाँ आएपछि थाहा हुन्छ होइन ओहो है ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ थाहा छ भने के अरे तपाईँलाई थाहा छ भने के गर्छौ भन्नुहोस् त त्यही त बर्खाको बेलामा के गर्दा उपयुक्त होला होइन
1: बर्खामा पानी उमालेर खाने अनि शुद्धिकरण गरेर खाने अनि कपडा राम्रो लाउने बाक्लो खाने
0: बाक्लो खाली कपडा लगाउनु पर्यो अनि
1: हजुर एकछिनै
0: अनि बर्खामा बाक्लो खाने कपडा किन लगाउने नि मैले त यो बिर्सेको मक्सरले नटुकोस् भन्दा कपडा पनि बाक्लो खाली लगाउनु पर्छ नि ल भोलिदेखि म पनि कपडा बाक्लो खाली लगाउनु पर्ला होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ तर त्योभन्दा अगाडि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्
1: फर्स्टमा तपाईँको लागि सयमा 100%
0: अनि
1: अनि मेरो घर फ्यामिलीको लागि भन्दै नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ उहाँले राम्रो विचार राख्नुभयो मक्सरले टोक्न टोक्छ भनेर हामीले बाक्लो कपडा लगाउनुपर्छ फुल बाहुला कपडा लगाउनुपर्छ मक्सरले टोक्यो भने त डेङ्गी हुन्छ क्या अरे होइन डेङ्गीबाट त बस्नु पर्यो नि फेरि र फेरि डेङ्गीले बर्बाद गनाउँछ होइन त्यसैले उहाँको विचार एकदमै ठिक छ यति बेला साथी हुनुहुन्छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँ भएको छ सृष्टि पुनमागर के छ सृष्टि खबर तपाईँको के छ तपाईँको हाल खबर भनेको एकदम ठिक छ के गर्दै हुनुहुन्छ नि
2: रातको समयमा अब सुत्न लागेको दाय
0: रातको समयमा सुत्न लाग्नु भएको होइन ल ठिक छ सुत्नु पर्यो नि फेरि होइन अनि कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै है सुत्न लाग्नु अनि दिनहरू कसरी बिताउनु भयो
2: दिनहरू अध्ययन प्लस भराइटी काम गरेर बिताउँछु
0: कति क्लासमा अध्ययन गर्नुहुन्छ है तपाईँले क्लास नाइनमा अध्ययन गर्नुहुन्छ होइन आज के गर्छौ तपाईँलाई जानकारी छ ल आज के भन्नुहुन्छ
2: बर्खाको समयमा त्यही पानीहरू तताएर खाउने खाने बाक्ला कपडाहरू लगाउने
0: अनि
2: यति नै
0: ल ठिक छ कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्
2: फर्स्ट लेभल त हजुरलाई सम्झिन चाहन्छु अनि अनि मेरो मसँग हुने मेरो साथीलाई सम्झिन चाहन्छु तिर्मला पुन मगर शर्मिला पुन मगर अनि बिन्दास बिरा मगर अनि मेरो फुबु हार्दिङमा रहने हुने मेरो फुबुहरूलाई अनि मेरो घर फ्यामिली सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु हस्
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9867039440 नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ यो क्रम
2: अनि मेरो मसँग हुने मेरो साथीलाई सम्झिन चाहन्छु तिर्मला पुन मगर शर्मिला पुन मगर अनि बिन्दास बिरा मगर अनि मेरो फुबु हार्दिङमा रहने हुने मेरो फुबुहरूलाई अनि मेरो घर फ्यामिली सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु हस्
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो

0: खुला गरेका छौं। के छ यति बेला साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ हाम्रो प्राविधिक मित्र। पालो तपाईँको हो, फोन गर्नु होला। 44 मिनट गइसकेको छ क्यारे, होइन, फटाफट फोन डायल गर्नुहोला। 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला र कतिपय साथीहरूलाई म्यासेज पनि गर्नुभएको छ। म म्यासेज त आज लिन्न भनेको थिएँ, तर पनि दुईवटा चाहिँ म्यासेज आ रहेछ, होइन, र दुईवटा म्यासेज म एकैछिनपछि लिनेछु। के छ साथी, आउनुभएको छ? आउनु भएको छैन भन्ने कुरा आयो क्या अरे। अब एकजना साथी आउनु भएको छ अरे, म स्वागत गर्छु, त्यसपछि एउटा गीत राखौँ होला। नमस्कार हजुर, हेलो। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।
1: हात चलाए असारे गीत पनि गाउन पर्छ।

0: यो गीत प्रस्तुत तपाईँलाई फेरि पनि स्वागत छ। यो बर्खाको सिजनमा बर्खाकै गीत, आषाढी गीत, असाध्यै राम्रो गीत, मलाई एकदमै मनपर्ने गीत तपाईँको लागि हामीले हाम्रो प्राविधिक मित्रले राख्नु भएको थियो होइन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309440 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। यति बेला के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ भने स्वागत गरौं। के छ हुनुहुन्छ अरे? नमस्कार हजुर। सुन्छ हरि गाउँपालिकाबाट तिर्मला पुन मगर। के छ तिर्मला, खबर तपाईँको? ठिक छ। के गर्दै हुनुहुन्छ नि हजुर तपाईँले? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ नि? त्यही त नि, कार्यक्रम त सुन्नु पर्यो क्या अरे होइन? अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ, के गर्नुहुन्छ तपाईँले दिनहरू कसले? अध्ययन गर्ने, काम गर्ने, यति नै हो। कतिमा अध्ययन गर्नुहुन्छ? नौमा अध्ययन गर्नुहुन्छ होइन? अनि कस्तो छ तपाईँको पढाइ? ठिक ठिकै छ दाई भन्नुहुन्छ होइन? ठिक छ, तपाईँको पढाइ ठिक ठिकै हुनुपर्छ होइन? ठिक ठिकै भयो भने पो बल्ल राम्रो हुन्छ त क्यारे होइन? ठिक छ। अनि कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई थाहा छ कि छैन? थाहा छ के गर्छौँ भन्नुहोस् त? महामारीको विषयमा भन्नु ल, महामारीबाट बस्न के गर्नुपर्छ? निर्मलाजी, महामारीबाट बस्न के गर्नुपर्छ? यति नै हो? ल हुन्छ, फेरि आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: मेरो साथीहरूमा भन्नुहुन्छ सिस्टी पुन मगर, बिमला पुन मगर, कृष्ण पुन मगर, चरणला पुन मगर, प्रवीण भिडा मगर, अनि बाबा मम्मले सम्झे विद्यार्थी नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बरमा। अब कार्यक्रमको अन्तिम साथी हुनुहुन्छ क्यारे, म स्वागत गर्छु। के छ साथी हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला तपाईँले 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। के छ अब बिदा भएर जानुपर्छ भनेर हाम्रो प्राविधिक मित्रले भन्दिनुहुन्छ। ठिक छ, 53 मिनट गइसकेको छ, अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए सबैलाई म फोन गर्नुभयो, तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो लौ त आजको लागि धन्यवाद दिन्छौं रीता मगर, रीता बुढा मगर, सुषमा मल्ल अनि सञ्जिता लिम्बू सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। घर बाहिर कुनै सामान छोड्नु भयो कि भित्र ल्याउन बिर्सनु भयो कि सुहाएका लुगा कपडा उठाउनु भयो, गुठमा गाई बस्तुहरू के गर्दैछन् त्यतातिर हेर्नुभयो, यदि हेर्नु भएको छैन भने हेर्नुहोला भन्दै, आजको लागि खानुहोला भन्दै, आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।